0: भुडा आज इन्टरभ्यू थियो के भयो त?
1: म त सिधै छानिए भने नियुक्ति पत्र पनि आजै दिइहाल्छु नि, भोलिबाटै काममा जाने।
0: होइन के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।

0: प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINKHABAR.COM, CIN को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 22 गते बिहीबार, अक्टोबर 8 तारीक सन् 2026, नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको त्रयोदशी तिथि, विश्व दृष्टि दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिश, 45 दिन मात्र राख्ने प्रस्ताव। सामूहिक प्रयासले मात्रै बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माण सहज हुने सरकारवालाको भनाई।
1: निर्वाचन पोसाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय उपसमितिद्वारा कार्यविधि तयार। कांग्रेस नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र श्याम कृष्ण खड्की प्रतिस्पर्धामा 7255 जना मतदानमा सहभागी हुने।
0: अब निजी क्षेत्रबाट पनि विमानस्थल सञ्चालनको कानून बन्दै, सड़क पुल नबन्दा रसुवामा करोड़ौंको तरकारी अलपत्र। काली गण्डकी करिडोर अवरोधले मुस्ताङका पर्यटकीय क्षेत्र सुनसान।
1: युक्रेनमा रूसी क्षेपणास्त्र र ड्रोन आक्रमण, कम्तीमा 21 जनाको मृत्यु। मध्यपूर्व द्वन्द अन्त्य गर्न राष्ट्रसंघको आह्वान। रूसमा प्रयोगशाला कर्मचारीको मृत्युबारे डब्ल्यूएचओद्वारा थप जानकारी माग।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी, ओमान ए 2 विकेटले पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा विपद सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश बनाउन लागेको प्रसंग।
1: सरकारले बाढ़ी पहिरो लगायतका विपदमा बेपत्ता भएकालाई 45 दिनभित्रै मृत्यु सर घोषणा गरी मृत्यु दर्ता बनाउन मिल्ने गरी कानून संशोधनका लागि अध्यादेश सिफारिश गरेको छ। हालको कानून अनुसार यसका लागि 3 वर्ष कुर्नुपर्ने बाध्यता छ। मन्त्री परिषदको बुधबार हिजो बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्नुपर्नेको अध्यादेश सहित 3 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। राष्ट्रपतिबाट जारी भएपछि राजपत्रमा प्रकाशित भई कानून कार्यान्वयनमा आउनेछ। विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको प्रक्रियामा संलग्न सरकारी अधिकारीहरूका अनुसार विपदमा बेपत्ता भएका संघ सरकारको मन्त्री परिषद बैठकले मृत्यु सर घोषणा गरेपछि मृत्यु दर्ता बनाउन मिल्ने प्रावधान अध्यादेशमा छ। विपदका हकमा 3 वर्ष कुर्नुपर्ने वा न्याय घोषणा गराउनुपर्ने व्यवस्था रहेकोमा अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिनपछि मृत्यु सर घोषणाको प्रक्रिया अगाडि बढ़ाइने भएको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले भटेकोशी बाढ़ी लगायतका प्राकृतिक विपदबाट प्रभावित क्षेत्रको राहत, पुनरुत्थान, स्थापना र व्यवस्थापनलाई मध्यनजर गरी विपद सम्बन्धी अध्यादेश सिफारिश गर्ने तयारी भएको बताउनु भएको हो।
3: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ भटेकोशीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने, नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज रहेका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने।
1: सरकारले विपद सम्बन्धी अध्यादेश सिफारिश गर्दा मुलकी देवानी संहिता 2074 दफा 40 एक उपदफा 1 प्रतिबन्धात्मक वाक्यांशको खण्ड 3 खण्ड 4 थपेको छ, जस अनुसार मन्त्री परिषद सरकारले मृत्यु सर घोषणा गर्ने निर्णय गर्ने र त्यस अघिका प्रक्रियाबारे उल्लेख छ। अवधि तोकेर विपद संकटग्रस्त क्षेत्र घोषणा गरी वा नगरेको दुवै अवस्थामा सरकारले मृत्यु सर घोषणा गरेमा मृत्युको न्यायिक घोषणा गरिनुपर्ने छैन, तर त्यसका लागि खोज तथा उद्धार कार्य कार्य समाप्त भएको वा घटनाको 45 दिन पूरा भएको हुनुपर्नेछ। तर यस्ता घटनामा बेपत्ता भएका नागरिकलाई सरकारले सिधै मृतक सरह घोषणा गर्ने भन्ने छैन। बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना भएका स्थानीय तहको सिफारिश लिएर जिल्ला प्रशासन कार्यालय जानुपर्नेछ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला विपद व्यवस्थापन समितिले आवश्यक जाँचबुझ गरेर मात्रै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिश गर्नेछ। प्राधिकरणले दावी विरोधका लागि सार्वजनिक सूचना जारी गर्नेछ। त्यसपछि प्राधिकरणको निर्णय अनुसार गृह मन्त्रालय हुँदै मन्त्री परिषदमा प्रस्ताव जानेछ र मन्त्री परिषदले मृतक सरह घोषणा गरेपछि परिवारलाई राहत तथा मृतक सरह घोषणा गरिएका व्यक्तिको मृत्यु दर्ता गराउने बाटो खुला हुनेछ।
0: हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुटाएर प्रतिनिधि सभामा दुई भिन्न भिन्न विधेयक दर्ता गराएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गरेको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी दुवै विधेयक दर्ता गराउनु भएको हो। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण खारिज भई दुई स्वायत्त निकाय नियमनकारी भूमिकामा अगाडि बढ़नेछन्। त्यसपछि हाल प्राधिकरणमा भएका सबै कर्मचारी हवाई सेवा प्राधिकरणमा समायोजन हुनेछन्। नियमनकारी निकायमा जान चाहनेले ऐन बनेको 60 दिनभित्र निवेदन दिनुपर्नेछ। यी विधेयक पारित भए ऐन बनेपछि मुलुकमा पहिलो पटक निजी क्षेत्रलाई विमानस्थल निर्माण संचालन तथा व्यवस्थापनमा सहभागी गराउने बाटो खुल्नेछ। नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा निजी क्षेत्रलाई पनि विमानस्थल संचालन तथा व्यवस्थापनको जिम्मेवारी दिने वा सहकार्यमा संचालन गर्न सकिने नयाँ व्यवस्था गरिएको छ। यो विधेयक अनुसार नेपाल हवाई सेवा प्राधिकरण आफैले वा निजी क्षेत्रसँगको सहकार्यमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू संचालन र व्यवस्थापन गर्न सक्नेछ। विधेयक पारित भए हाल सरकारी स्वामित्वमा संचालनमा रहेका देशभरका सबै विमानस्थल भन्दा फरक किसिमका निजी क्षेत्रले पनि विमानस्थल संचालनमा ल्याउन सक्नेछन्।
1: कांग्रेसको 15 महाधिवेशनमा सहभागी 7255 जना प्रतिनिधिले आगामी 4 वर्षका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान गर्दैछन्। सभापति सहित 18 पदाधिकारीका लागि 71 र 210 केन्द्रीय सदस्यका लागि 741 जना गरी 812 उम्मेद्वार रहेका छन्। 297 सदस्य केन्द्रीय कार्य समितिमा दुई पदाधिकारी र एक केन्द्रीय सदस्य भने निर्विरोध चयन भइसक्नु भएको छ। 66 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापतिले मनोनित गर्ने व्यवस्था छ। केन्द्रीय सदस्य मध्येबाट 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष पनि सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। वरिष्ठ उपसभापतिमा विष्णुप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। काठमाडौँ उपत्यकाबाट महिलामा प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आज 10 बजेदेखि साँझ 6 बजेसम्म मतदानको समय तोकिएको बताउनु भएको छ। यसैबीच बन्द सत्र समापनमा सभापति गगन थापाले सबै गुट अन्त्य भएको घोषणा गर्नुभएको थियो। हिजोदेखि पार्टीभित्र सबै गुट सकियो भन्दै उहाँले अब महाधिवेशनले तोक्ने र महाधिवेशनले निर्वाचित गर्ने नयाँ कार्य समितिले पार्टीलाई थप अगाडि बढ़ाउने समेत उहाँले बताउनु भएको छ। समावेशी बनाउने क्रममा केन्द्रीय कार्य समितिको आकार ठूलो भएको र नेताको व्यवस्थापन गर्न संख्या बढ़ाएको नभई पार्टीमा रहेका नेताका आकांक्षीहरूको व्यवस्थापनमा पार्टीले गम्भीर रूपमा अगाडि बढ़ाएको समेत उहाँले बताउनु भएको छ। यो पार्टीसँगै मिलाएर अगाडि बढ़ाउने र निवर्तमान सभापति शेरबहादुर देउवाले यो पार्टीमा लामो समय संघर्ष गर्नुभएको र पार्टी निर्माणमा उहाँको ठूलो योगदान रहेको भन्दै सभापति थापाले अन्य नेताहरूको पनि योगदानको कदर गर्दै पार्टीले आगामी दिनमा निर्णय लिन

0: मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उहाँलाई भोलिपल्ट छाडिएको थियो। जेएनजी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उहाँलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पुर्याएको थियो। भोलिपल्ट दिउँसो जवरालाई परिवारको जिम्मामा छाडिएको थियो। जवरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले विभिन्न अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्वपक्षमा थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जवरा सक्रिय रहेको पाइएपछि निगरानी बढ़ेको हो। राष्ट्रिय अनुसन्धान विभागको निगरानीमा प्रहरीले जवरालाई 10 गते राति नै नियन्त्रणमा लिएको थियो। भट्टको मुद्दा मिलाउन चलखेल गर्ने अदालतमा प्रभाव पार्ने गतिविधि मात्र नभएर राजनैतिक रूपमा पनि जवराको अस्वाभाविक सक्रियता बढ़ेको सूचना प्राप्त भएको छ। विशेष अदालतको आदेशले 26 अर्ब रूपियाँको सम्पत्ति शुद्धिकरण मुद्दामा करार चलान भएका भट्टको मुद्दामा जवराले चलखेल गरेको पुष्टि भएको छ। जवरा अहिले घरभित्रै सुरक्षा घेरामा रहनु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जवरा र उहाँ नजिकका व्यक्तिहरूको घरमा छापा समेत मारेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदपछिको राहत तथा उद्धार र पुनस्थापनामा समुदायको महत्व
2: नेवार कमिटिको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ। उनीहरूले पैसा जम्मा गरेका छ। पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा ल्याएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
0: गण्डकी सरकारलाई काम गर्न रोक, मनाङमा पर्यटक आगमन घट्यो लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
3: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
5: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
5: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा पूर्व प्रधान न्यायाधीश जबरामाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा र उहाँ निकट समूहमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन थालेको छ। विभागले हिजो जबराका निकट देखिएका पाँच व्यक्तिको घरमा खानतलासी

0: समेत गरेको छ। विभागले जबराका भाई प्रभु शमशेर, पूर्व न्यायाधीश नवराज थपलिया सहितका नारायण दाहाल, दीपक तिमसिना र नवीन राज बस्नेतको घरमा छापा समेत हानेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा गण्डकी सरकारको वैधताबारे तेस्रो पटक उठ्यो प्रश्न, दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्न सर्वोच्चको आदेश शीर्षकको खबर पनि प्रकाशित छ। गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिएको भन्ने विषयको पत्र स्वदलका नेताले 10 भदौमा प्रदेश प्रमुखलाई दिएको भन्ने निवेदनमाथि पेश गरेको पत्रको प्रतिलिपिबाट देखिएको र निवेदनमा नेपालको संविधानको धारा 188(2) 30 दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत प्रतिवेदनको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय काम कार्यवाही नगर्नु नगराउनु भनिएको छ। त्यस्तै महाधिवेशनपछि पहिलो पटक एमाले थायी समिति बैठक शीर्षकको अर्को खबर छ। एमाले आज थायी समिति बैठक बोलाएको छ। गत पुष मसान्तमा 11 महाधिवेशन सम्पन्न भएको 9 महिनापछि एमाले पहिलो पटक थायी समिति बैठक बोलाएको हो। एमालेको विधानमा केन्द्रीय कमिटिको 1/3 पोलिट ब्यूरो र 1/3 संख्या रहेको थायी समिति रहने व्यवस्था छ। अहिले एमालेमा 302 सदस्य केन्द्रीय कमिटि रहेको छ। त्यस्तै भित्रपृष्ठमा भोटेकोशी बाढ़ीले क्षतिग्रस्त पूर्वाधार पुननिर्माण गर्न पहिलो चरणमा 64 अर्ब बजेट माग शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ भने 3 महिनादेखि शून्यतामा रहेको सुदूरपश्चिमको बजेट पुनः अनिश्चित शीर्षकको अर्को खबर प्रकाशित छ। त्यस्तै पशु वधशाला तथा मासु जाँच नियमावलीमा संशोधन गरिँदै छाला सहितको मासु बिक्री गर्न नपाइने शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा वरिष्ठता र पिक एण्ड चुजको चेपुवामा संवैधानिक इजलास शीर्षकमा दुर्गा दुलाल र कृष्ण बहाबले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै बढ़दो एआईका कारण दक्षिण एसियाको रोजगारीमा प्रभाव शीर्षकको खबर छ भने नेपालका लागि भारतीय राजदूतमा दलेला प्रस्तावित शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा सड़क पुल नबन्दा आमा छोदिङमोमा बेच्न ठिक्क करोड़ौंको तरकारी अल्पत्र शीर्षकमा गंगा विष्टले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै कालीगण्डकी करिडोरमा अवरोधले सिजनमै सुनसान मुस्ताङ शीर्षकको अर्को खबर छ। 10 दिनदेखि सड़क विद्युत र इन्टरनेट अवरूद्ध हुँदा मुस्ताङ र म्याग्दीको जनजीवन प्रभावित छ। दशैं अघि कालीगण्डकी करिडोर खोल्ने तयारी समेत भएको छ। 3 दिन लगातारको वर्षाले कालीगण्डकी करिडोर क्षतविक्षत नहुँदो हो त मुस्ताङ यति बेला पर्यटकीय आगमनले भरिभरा हुने पनि खबरमा उल्लेख गरिएको छ।
1: यसैबीच बर्खायाममा आएको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेको मनास्लु पर्यटकीय पदमार्ग धमाधम मर्मत सम्हारको काम थालिएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ। यता अन्नपूर्ण आधार शिविर क्षेत्रका होटलहरूमा यति बेला विदेशी पाहुनाको भीड़भाड़ बढ़ेको छ। पाहुनाको अधिक भीड़ बढ़ेपछि व्यवसायीले आतिथ्य दिलाउन भ्याइ नभ्याइ भएको छ। दिनमा 600 जनाको हारारीमा अहिले विदेशी पाहुना एबीसी क्षेत्रमा उक्लिएका छन्। ती बाहेका पाहुना र नेपाली सहयोग पनि थपिँदा आधार शिविर पदमार्गमा होटेललाई पाहुनाको व्यवस्थापन गर्न हमीहमी भएपछि टेन्टमा पाहुनालाई राख्ने प्रबन्ध समेत मिलाइएको छ। त्यस्तै गरी नागरिक दैनिकमै रौतहटबाट मदन ठाकुरले लेख्नु भएको छ। मधेस प्रदेशमा चीनी उद्योगको कम उत्पादन तथा कम चीनी प्रतिलाभ हुने जातको उखु यस वर्ष खरिद नगर्ने निर्णय भएको छ। उद्योगहरूले संयुक्त सूचना जारी गर्दै किसानलाई उत्पादनशील तथा कृषि विवानबाट सिफारिश गरिएका उखुका जातको खेती गर्न आग्रह गरेका हुन्। उद्योगहरूले लामो समयदेखि उखुमा देखिएको रोग, किराको प्रकोप, कम उत्पादन तथा चिनीको मात्रा घट्दै गएको अवस्थालाई ध्यानमा राखेर कमजोर जात विस्थापन गर्ने निर्णय गरेको बाबा बैजू नाथ सुगर मिलका संचालक बैजू बाबाराले जानकारी दिएका छन्। नागरिक दैनिकमा खबर छ। सुदूरपश्चिम प्रदेशमा बुधबार पनि आएन बजेट शीर्षकमा नागरिक दैनिकको आर्थिक पृष्ठमा लेखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट हिजो पनि प्रदेशसभामा प्रस्तुत गर्न सकेन। सरकारले साँझ 5 बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरे पनि सत्तारूढ़ दलहरूबीच बजेटमा सहमति नजुटेपछि बजेट आउन नसकेको हो। नागरिक दैनिकमै 70% नेपालीलाई घर धान्नै मुस्किल शीर्षकमा खबर लेखिएको छ। नेपालमा 70% मानिसले घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने देखिएको छ। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर बढ़ी हो। यस्तै 70% अप्रत्याशित कुनै समय आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्था समेत नरहेको बताइएको छ। ह्याबिटेट फर ह्युमेनिटी इन्टरनेशनलले सार्वजनिक गरेको एउटा अनुसन्धानमा यो कुरा उल्लेख छ। नेपालमा घर सम्बन्धी समस्या आर्थिक दबावमा मात्र सीमित नभई सुरक्षासँग पनि जोड़िएको छ। 72% चरम समस्या भोगिरहेका छन्। कमजोर आवासीय अवस्थाका कारण 76% नेपालीले आफूलाई असुरक्षित महसुस गरेका छन्। घर सम्बन्धी आर्थिक दबावले स्वास्थ्यमा समेत असर परिरहेको देखिएको छ। आवासीय खर्चले पारिवारिक योजना र भविष्यका अवसरमा समेत असर परिरहेको अध्ययनले देखाएको छ। त्यस्तै गरी यात्रु सहायता कक्ष स्थापना तनहुँमा भएको खबर गोर्खापत्र दैनिकमा छ। तनहुँका 6 स्थानमा चाडपर्वलाई लक्षित गरेर यात्रुहरूलाई सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वको बेलामा यात्रुको आगमन बढ़न सक्ने, यात्रुले विभिन्न समस्या झेल्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै यो व्यवस्था गरिएको हो। लगातारको वर्षाले तरकारी खेतीमा क्षति पुर्याएपछि महोत्तरीका किसानका लागि ओल खेती नगद जोहोको भरपर्दो माध्यम बन्दै गएको छ। किसानको रोजाईमा यो पर्न थालेको छ, अजय शाहले गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेख्नु भएको छ। त्यस्तै गरी बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा विशेषज्ञ सेवा, आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन हुँदै गएपछि स्वास्थ्य सेवा प्रवाहमा सुधार आएको बताउनु भएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। रूसले क्षेपणास्त्र र ड्रोनले किएभ सहित युक्रेनका दर्जनौं क्षेत्रमा भीषण आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा 4 बालबालिका सहित कम्तीमा 21 सर्वसाधारणको मृत्यु भएको छ भने करिब 60 भन्दा बढ़ी घाइते भएका छन्। युक्रेनले रूसी आक्रमणको पूर्वानुमान गरेको थियो। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नै युक्रेनी गुप्तचर निकायले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको समेत निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानून अनुसार अगाडि बढ़न आह्वान गर्नुभएको छ। पाकिस्तान भ्रमणका क्रममा उहाँले पालिस्तानी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने समेत उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले रूसमा प्लेग सम्बन्धी खबर सार्वजनिक भइरहेका बेलामा प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर निमोनिया बारे थप जानकारी उपलब्ध गराउन रूसी अधिकारीहरूसँग आग्रह समेत गरेको छ।
1: साझा खबरमा अब खेलकुदका खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अन्तिम सिजनका लागि ओमानमा रहेको नेपाली पुरूष क्रिकेट टोलीले हिजो एक मात्र अभ्यास खेलमा 2 विकेटको जित निकालेको छ। नेपालले ओमानको क्रिकेट एकेडेमी टर्फ 2 ओमानकै ए टोली विरूद्ध प्रतिस्पर्धा गरेको थियो। शुरूआती ब्याटिङ गरेको ओमानले 160 रनमा अल आउट भएको थियो। नेपालले 161 रनको लक्ष्य पायो तर लक्ष्य कम हुँदा बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो। ओमान एसँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो। यस किसिमको अभ्यास खेलमा जीत हारले अर्थ राख्दैन। बढ़ी लक्ष्य पाउँदा विश्वकप लीग 2 तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढ़ी समय बिताउने अवसर पाएका छन्। यसैबीच अर्जेन्टिनाले कप्तान लियोनेल मेसीको सुखद विदाई गरेको छ। ब्युनस आयर्स स्थित रंगशालामा हिजो बेनिन विरूद्ध 3-0 सहजित निकाल्दै अर्जेन्टिनाले मेसीको विदाई गरेको हो। मेसीले अन्तिम अन्तर्राष्ट्रिय खेलको 71 मिनटमा पेनाल्टी मार्फत गोल गरेका थिए। उनले अन्तर्राष्ट्रिय फुटबलमा 126 गोल गरेका छन्। गत महिना नै मेसीले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका थिए तर अर्जेन्टिनी फुटबल महासंघले मेसीको विदाई सामान्य नभएर भव्य बनाउने जनाएको थियो। त्यही अनुसार हिजो भव्य विदाई भएको छ।
0: विपदमा सामूहिक प्रयत्न, महत्व र प्रभावकारिताको पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्यासको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5,700 मा साथ ही क्यारो टीवी ऐप में पाउनु होस 200 भन्दा बढी एचडी र एसडी टीवी चैनल हरू वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आज ही जडान गर्नु होस कॉल गर्नु होस 9709184147 शर्त हरू लागू हुने छन्
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
0: साझा खबरमा अब विपदपछिको उद्धारमा सामूहिक प्रयासको कुरा विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ स्थानीय स्तरमा जोखिम पहिचान पूर्व तयारी पूर्व सूचनाको आदान प्रदान उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ विपदपछि मुख्य चुनौती बन्ने पुनर्स्थापनामा पनि सामूहिक प्रयत्न कस्तो हुनुपर्छ हामीले राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्य बहादुर थापासँग कुराकानी गरेका छौं
5: अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ त्यसले गैर सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ
1: यहाँले जुन भोटेकोशीको बाढ़ी आयो बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो परिचालित हुनुभयो सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो त्यो एकदमै राम्रो पक्ष भयो अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो त्यो गैर सरकारी संस्थाहरू सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ दुई तीनवटा घटना यस अगाडि काम गर्दाखेरि परनिर्भरता बढी देखियो होइन र पहिला हामी बचाउँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकारको लागि अथवा कुनै घटना हुँदाखेरि स्ट्रेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ अरू समुदाय चाहिँ तितर बितर भएर हो कि त्यो समुदायलाई कसरी बलियो बनाउने
5: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो जिज्ञासा राख्नुभयो वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड भनेकै एकदमै स्थानीयकरणमा जोड दिने स्थानीयकरणको मा फोकस गर्ने हिसाबले नै स्थापना भएको हो र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहोस् अहिले हामीसँग यो डिमान्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन् हाम्रो उद्देश्य भनेको स्थानीय संस्थाहरूलाई बलियो बनाउने स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं वास्तवमा सही रेस्पोन्डर फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो सँगैको घरमा आग लागि लाग्दा तत्काल गाग्रीको पानी बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त त्यसकारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ समुदायलाई सशक्त बनाउने कुराहरू यही आवाज हामीले उठाउँदै आइरहेछौँ प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइन है तिनीहरू समुदायसँगै मिलेर काम गर्छ त्यहाँको समस्याको बारेमा थाहा छ त्यहाँको भूगोलको बारेमा थाहा छ त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त त्यसकारण तिनीहरूलाई नै सहकार्य तिनीहरूलाई नै डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो प्रोजेक्ट चलाउने मात्रै होइन कि त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसनको इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ त्यो भनेको सस्टेनेबल पनि हो यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन नआउन पनि सक्छ त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ तामाङ समुदायको आफ्नै खालको छ क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ उनीहरूले पैसा जम्मा गरेको छ पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने केही पर्यो भने दिने यही त हो नि प्रिपेयरनेस
1: राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: बाढ़ीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिश 45 दिन मात्रै राख्ने प्रस्ताव सामूहिक प्रयासले मात्रै बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणमा सहज हुने सरकारवालाको भनाई
1: निर्वाचन पोशाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय समितिद्वारा कार्यविधि तयार कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा 7,255 जनाले मतदान गर्ने।
0: अब निजी क्षेत्रबाट पनि विमानस्थल सञ्चालनको कार्यविधि बन्दै सड़क पुल नबन्दा रसुवामा करोड़ौंको तरकारी अलपत्र कालीगण्डकी करिडोर

0: गाडी कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
4: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 0105202667 0105202667।
5: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062686 र 9832337354।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: कता हो साइला, यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला?
6: ल तपाईँ विदेश जानलाइस कि के हो?
7: यहीँ भन्दा किन चाहेर हो पासपोर्ट?
6: बटारिया कुरो नगर्नु होस्
7: होइन, तँलाई थाहा छैन के हो? दार्जिलिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
6: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
6: हे आम्मा हो, गुण्डेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
4: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
1: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: रेडियो बिहानी 97.6 MHz।
10: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा बिहानको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरफेरो।

रेडियो बिहानी 97.5 MHz को बिहान 6:35 बजे को समाचार सेरोफेरोमा म शर्मिला साकेको नमस्कार। तपाईं यो प्रसारण एफएम ब्याण्डको 97.5 MHz धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.5 MHz र हाम्रो पात्र मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।

0: थारू समाज को अध्यक्ष में बद्री खटौड़ा को उम्मीदवारी तैयारी। धादिंग में आवास डल्ला कोटी को अध्यक्षता में ईयू स्पोर्ट संगठन तिहार लगाते प्रतियोगिता हुई। नेपाली कांग्रेस को 15 महाधिवेशन अंतर्गत नया कार्य समिति चयन का लागि आज मतदान हुँदै र 10 राष्ट्रीय खेलकूद का लागि थारी का खिलाड़ी फर्म भरना जिला खेलकूद विकास समिति को आग्रह। अब समाचार विस्तार मा अन्तर्राष्ट्रिय धार्मिक समाजको आगामी अध्यक्ष पदका लागि बत्री खतिवडाले उम्मेद्वारी दिने तयारी गर्नुभएको छ। समाजको चौथो अधिवेशन आगामी असोज 31 गते धादिङमा हुने तय गरेको भएसँगै नेतृत्वका लागि आकांक्षीहरूले आफ्नो उम्मेद्वारी प्रस्तुत गर्न थालेका छन्। अमेरिकामा बस्दै आउनुभएका खतिवडाले हाल समाजको उपाध्यक्ष हुनुहुन्छ। गल्छी गाउँपालिका 2 स्थायी घर भएका खतिवडा विगत 15 वर्षदेखि अमेरिका रहँदै आउनु भएको छ। उहाँले नेपाल अमेरिका सामाजिक तथा व्यावसायिक क्षेत्रमा काम गरेको अनुभवलाई समाजको नेतृत्वमा उपयोग गर्ने बताउनु भएको छ। खतिवडाले शिक्षा स्वास्थ्य पर्यटन कृषि युवा रोजगारी तथा उद्यमशीलताका क्षेत्रमा समाजको भूमिका प्रभावकारी बनाउन योजना अघि सार्नु भएको छ। साथै विश्वभर रहेका धादिवासीको ज्ञान शिव अनुभव र आर्थिक क्षमतालाई जिल्लाको विकाससँग जोड्ने तथा विद्यार्थीका लागि छात्रवृत्ति युवाका लागि शिव र उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने उहाँको योजना छ। समाजको चौथो अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ। धादिङमा पहिलो पटक जिल्ला ई स्पोर्ट संघ गठन भएको छ। बेनिगा रुडन गाउँपालिका 7 चरौदीमा सम्पन्न भिलाले आवास डल्लाकोटीको अध्यक्षतामा जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्षमा विशेष सिरुवाल र सपना दाहाल, सचिवमा कुसुम उप्रेती र कोषाध्यक्षमा अश्विन दुवाडी चयन हुनु भएको छ। यस्तै सदस्यमा नवीन उप्रेती, सृजन पाण्डे, असल अधिकारी र प्रनीत भट्ट चयन हुनु भएको छ। नवनिर्वाचित अध्यक्ष कोटीले धादिङमा पहिलो पटक ई स्पोर्ट प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको तिहार लगतै प्रतियोगिता सञ्चालन गरिने बताउनु भएको छ। संघको जिल्लामा ई स्पोर्टको विकास, खेलाड़ीको पहिचान र अवसर सिर्जनाका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने जनाएको छ। दशैंको अवसरमा काठमाडौँ बसोबास गर्दै आएका गजरीवासीलाई गाउँ फर्कन गजरी गाउँपालिकाले निशुल्क बस सेवा सञ्चालन गर्न भएको छ। गाउँपालिकाले असोज 29 गतेदेखि कार्तिक 1 गतेसम्म निशुल्क बस सञ्चालन गर्न लागेको हो। असोज 29, 30 र 31 गते बिहान 10 बजे र दिउँसो 3 बजे बस छुट्ने भने कार्तिक 1 गते बिहान 7 बजे र 11 बजे बस छुट्ने व्यवस्था गरिएको छ। बसहरू काठमाडौँको स्याचुटाचरमा पुल बाफल तथा खसी बजार भाटभटेनी क्षेत्रबाट छुट्ने र गजरी गाउँपालिका अन्तर्गत बेलखुदेखि मलेखुसम्मको गन्तव्यमा पुग्ने गाउँपालिकाले जनाएको छ। निशुल्क बस सेवा लिन यात्रुले सकल नागरिकता, मतदाता परिचय पत्र वा पहिचान खुल्ने अन्य परिचय पत्र अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ। गाउँपालिकाको यात्रुको सहजताका लागि सम्बन्धित सम्पर्क व्यक्ति मार्फत समयमै सीट सुरक्षित गर्न पनि अनुरोध गरेको छ। निशुल्क यातायातका लागि गाउँपालिकाले 3 बसको व्यवस्था गरेको छ। सेवा तथा सीट सुरक्षित गर्न सम्बन्धित अध्यक्षमा स्वकीय सचिव सुमन लामा, किशरमान श्रेष्ठ र दिवाकर श्रेष्ठलाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठद्वारा जारी सूचनामा दशैंमा घर फर्किने गजुरीवासीलाई सहज, सुरक्षित र निशुल्क यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गर्न लागि उल्लेख छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार मतदाता बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म हुँदैछ। मतदानका लागि निर्वाचन आयोगबाट मतपेटिका ल्याइसकेको छ भने करिब 500 जना मतदाता अधिकृत खटाइने भएका छन्। निर्वाचनमा क्षेत्र प्रदेश र क्लस्टर अनुसार 23 मतपत्रको व्यवस्था गरिएको छ। एकजना प्रतिनिधिलाई मतदाता गर्न कम्तीमा 30 देखि 45 मिनटसम्म लाग्ने निर्वाचन समितिले जनाएको छ। मतदान राष्ट्रिय सभागृह र खुल्ला मंचमा हुनेछ। प्रदेश अनुसार मतदान स्थल तोकिएको राष्ट्रिय सभागृहको मतदान केन्द्र कमा बागमतीका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछ। यस्तै खुल्ला मंचको मतदान केन्द्र खमा कोशी मधेश गण्डकी लुम्बिनी कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समितिका प्रतिनिधिका लागि छुट्टा छुट्टी मतदानको व्यवस्था गरिएको छ। मतदान सम्पन्न भएपछि मतगणना शुरू गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। इजलास गठनको प्रक्रियामा न्यायाधीशहरूको बीच विमति भएपछि बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलास बस्न सकेन। दैनिक पेशी सूची प्रकाशन भइसकेको पनि इजलास बस्न नसकेको हो। बुधबार प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र न्यायाधीशहरू सपना प्रधान मल्ल, हलिप्रसाद फुर्याल, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजलास गठन गरिएको थियो। प्रधान न्यायाधीश शर्मा नियुक्ति भएपछि प्रधान न्यायाधीश हरिप्रसाद फुल्याललाई संवैधानिक इजलासमा राखिएका थिएनन्। यसअघि इजलासमा नराखिएको अवस्थामा बुधबार संवैधानिक इजलास तोकिएपछि फुल्यालले असन्तुष्टि जनाउनु भएको थियो। फुल्याले असहमति जनाएपछि इजलास बस्न नसकेको इजलासमा एक सदस्यले बताउनु भएको छ। पहिलो समय संवैधानिक इजलास गठनमा प्रधान न्यायाधीशले रोस्टर सूचीमा सुविवेक प्रयोग गर्दै आएको विषयमा विवाद हुँदै आएको छ। नेपाल बार एसोसिएसनले विषय अनुसार इजलास गठनमा प्रधान न्यायाधीश सेलेक्टिभ भएको आरोप लगाउँदै आएको छ। बारको संवैधानिक इजलास वरिष्ठतामका आधारमा वा गुलाम प्रथाका गठन गर्नुपर्ने माग समेत लिखित रूपमा अघि सारेको छ। दशैंको समयमा यात्रु आगमनलाई सहज र व्यवस्थित बनाउन असोज 23 गतेदेखि अग्रिम टिकट खुल्ने भएको छ। यस्तै असोज 25 गते घट स्थापनादेखि नेपालभर रूट परमिट खुल्ला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्थापन विभागबाट मंगलबार नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, राष्ट्रिय महासंघ लगायतका सरकारवाला बीच बसेको बैठकले यस्तो निर्णय गरेको हो। दशैं नजिकैसँगै काठमाडौँ उपत्यका करंकी, कालीमाटी, टेकु, त्रिपुरेश्वर, नयाँ सड़क, कोटेश्वर, बाणेश्वर, चाबहिल लगायतका मुख्य बजार क्षेत्रमा चहल पहल बढ़ेको छ। उत्पत्तिका ट्राफिक प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बजारमा चहल पहल बढ़ेसँगै ट्राफिक व्यवस्थापन पनि प्राथमिकतामा दिएको बताउनु भएको छ। वर्षाका कारण सड़कमा पानी जम्दा सवारी आगमनमा केही असर परेको र पानीमा भिजेका स्कूटर र मोटरसाइकल बिक्री र सड़कमा रोकिँदा केही स्थानमा जाम हुने गरेको उहाँले बताउनु भएको छ। दशैंमा यात्रुलाई सहज आगमन गराउन काठमाडौँ उत्पत्तिका 15 यात्रा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरीले जनाएको छ। सहायता कक्षबाट भाडा दर, ओभरलोड, चालकको लापरवाही र सीट व्यवस्थापन लगायतका विषयमा यात्रुलाई सहयोग गरिने तथा लापरवाही गर्नेमाथि आवश्यक कार्यवाही गरिने जनाएको छ।
1: बुढी हेर त लाउ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ, प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98 18 32 74 73, 98 61 75 49 88। 98 61 75 49 88।
3: घर यसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
4: रेडियो बिहानी 97.6 MHz।
0: विश्राम पछि पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाल मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहिबार बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै मनसुनी वायुको प्रभाव समेत छ। बिहिबार देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागको थोरै स्थानमा मेघ गर्जन र चट्टान सहित मध्यम सम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा एक दुई स्थानमा मेघ गर्जन चट्टान सहित हल्का वर्षाको हिमपातको सम्भावना छ। शुक्रबार देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। सो दिन कोशी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। युक्रेनका विभिन्न शहरमा रूसी मिसाइल र ड्रोनबाट भएको संयुक्त हमलामा कम्तीमा 8 जनाको मृत्यु भएको छ। हमलामा आवासीय भवनसहित नागरिक संरचना क्षति पुगेको छ भने कैयौं घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिनुभएको र केही समयपछि बुधबार बिहान विभिन्न क्षेत्रमा हमला भएको हो। राजधानी कियवमा ब्लास्टिक मिसाइलबाट भएको हमला 2 जनाको मृत्यु भएको नगर सैन्य प्रशासनले जनाएको छ। पुडिस्की जिल्लाको गैरावासीय भवन र डानिस्की जिल्लाको ग्यारेज परिसरमा आगलागी भएको तथा अन्य क्षेत्रको मिसाइलमा भग्नावशेष खसेको जनाएको छ। कियव क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर ताकान्चेकाका अनुसार कियव र आसपासका क्षेत्रमा ड्रोन तथा ब्लास्टिक मिसाइलबाट संयुक्त हमला भएको थियो। ओबुखिव जिल्लामा 3 उत्पादन तथा भण्डारण सुविधामा समेत क्षति पुगेको उहाँले बताउनु भएको छ। यस्तै पोल्ट्राभा क्षेत्रको क्रेमेन्चुकमा भएको हमलामा 2 जनाको मृत्यु भएको र 7 जना घाइते भएको क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ। रूसको रक्षा मन्त्रालयले भने युक्रेनी भई मिसाइल तथा ड्रोन उत्पादन र भण्डारणमा संलग्न औद्योगिक संरचनालाई लक्षित गरी रातभर ठूलो हमला गरिएको दावी गरेको छ। अब खेल खबर। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धादिङका खेलाड़ीको फर्म दर्ता प्रक्रिया यथाशीघ्र पूरा गर्न जिल्ला खेलकुद विकास समिति धादिङले आग्रह गरेको छ। कर्णाली प्रदेशमा आगामी मंगिर 16 देखि 27 गते सम्म संचालन हुने 10 औं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न 32 खेल समावेश गरिएका छन्। धादिङबाट भने कराते, तेकान्डो, एथलेटिक्स, फुटबल, भलिबल, ब्याडमिन्टन, उसु, आईपीएफ, तेकान्डो, टेबल टेनिस, फुल कन्ट्याक्ट, कराते, बुद्धिचाल र जुडो गरी 12 वटा खेल जिल्ला स्तरीय छनौट गर्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ। यस खेलाडीले 2083 साल असोज 21 गते भित्र तोकिएको ढाँचा अनुसार खेलाडी फारम गरी जिल्ला खेलकुद विकास समिति धादिङमा बुझाउनु पर्नेछ। फारम भर्दा खेलाडीको विवरण पूर्ण रूपमा भर्न, आवश्यक कागजात तथा प्रमाण पत्र संलग्न गर्न र विवरण रुजु गरी निर्धारित समयभित्र बुझाउन समितिले आग्रह गरेको छ। थप जानकारी तथा सहजीकरणको लागि जिल्ला खेलकुद विकास समिति धादिङमा सम्पर्क गर्न सकिनेछ। समितिका अध्यक्ष प्रताप सिंह तामाङले खेलाड़ी तथा सम्बन्धित खेल संघलाई समयमै दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। बिहान 6:35 बजेको समाचार सक्ने हो। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक।

0: राष्ट्रिय धार्मिक समाज सदस्यमा बद्री खतिवडाको उम्मेदवारी तयारी। खादिङमा आवास डल्ला कोटीको अध्यक्षतामा ई स्पोर्ट संघ गठन, तिहार लगतै प्रतियोगिता हुने। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मतदान हुँदै। र दोस्रो राष्ट्रिय खेलकुदको लागि धादीका खेलाड़ीलाई फर्म भर्न जिल्ला खेलकुद विकास समितिको आग्रह। हौस् त बिहान 6:35 बजेको समाचार हिलाइसकियो। प्राविधिक मित्र अञ्जना गुरूङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिलाई पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसज्जित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्न न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर। सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518557।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9841867764, 9841867764।
4: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकार का गुणस्तरीय प्लास्टिक घरायसी सामग्री अब एक मंडली प्लास्टिक एंड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।

अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: टाइम चेक इट्स 7 AM
1: अहिले बिहानको ठीक 7 बजेको छ।
2: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न FM रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकाले नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भई ज्योतिष प्रेम प्रसाद सुवेदी कार्यक्रम ज्योतिष वास्तु जानकारी दिने गरेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दोली एफएम 97.2 MHz दोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो

बदरबाट असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईहरूले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँछु। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट आज मिति 2083 साल असोज महिनाको आज 22 गते, तदनुसार इस्वी सन् 2026 अक्टोबर 8 तारिक, सक संवत्सर 1948, नेपाल सम्बत 1146, रुद्र नामक संवत्सर, दक्षिणायन शरद ऋतु, आज बिहिबार रहेको छ, आश्विन कृष्ण पक्ष तिथि रहेको छ, आज त्रयोदशी तिथि रहेको छ, आज त्रयोदशी तिथि रहेको छ, 39 घडी 48 पला रहेको छ, नक्षत्रमा रहेको छ पूर्व फाल्गुनी नक्षत्र, 40 घडी 19 पला रहेको छ, योगमा रहेको छ शुभ योग रहेको छ, 51 घडी 45 पला रहेको छ, कर्णमा रहेको छ ग्रह करण रहेको छ, 11 घडी 20 पला कर्णमा रहेको छ। यस्तै गरेर चन्द्रमा आज सिंह राशिमा, श्री सूर्यनारायण चाहिँ कन्या राशिमा, आनन्दादि योगमा आज गद योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 6 बजे भयो भने सन सूर्यास्त विशेष गरी साँझको 5:41 हुनेछ र आजको दिनमान घड़ी 11:41 पला रहनेछ। आज त्रयोदशी श्राद्ध, आज प्रदोष व्रत, कलियुग आदि, जुम्ला खलंगामा चन्दन नाथको लिङ्गो तानी ल्याउने दिन भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आज त्रयोदशी श्राद्धको दिन रहेको छ, यानि कि 13 श्राद्ध, यानि कि त्रयोदशी श्राद्ध रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी पालो रहेको छ। आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष जानकारी। यस्तै गरेर आजको अशुभ समय यानि कि कालबेला र आजको कालबेलाको समय रहेको छ दिउँसोको 2:46:58 विशेष गरी दिउँसोको 4:14:49 कालबेला रहनेछ। आजको लागि शुभ बेला भने बिहानको 5:59:53 बिहानको 7:27:43 शुभ बेला र साँझमा पनि शुभ बेला रहेको छ, यानि कि 4:14:50 साँझको 5:42:45 पनि शुभ बेला रहनेछ र यस्तै गरेर आजको लागि लाभ बेलाको समय रहेको छ। विशेष गरी बिहानको 11:51:16 दिउँसोको 1:19:07 पनि शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि नाम नक्षत्र के आउँछ होला भन्ने विषयमा पनि जानकारी पनि गराउनेछौ। विशेष गरी सूर्य आज कन्या राशिमा, चन्द्रमा सिंह राशिमा, मंगल कर्कट राशिमा, बुध विशेष गरी तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि सिंह राशि आउँछ। पूर्व फाल्गुनी नक्षत्रको दोस्रो चरण नाम आउँछ, टाबाट नाम आउँछ, आ मध्य नाडी नरगण परेको छ भनेर पञ्चाङ्गहरूले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई विशेष जानकारी पनि गराउनेछु। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर बित्दिरहन्छ मेष आदि 12 राशिफल। मेष राशि हुनेहरूका लागि आजको दिन अवसरका साथै चुनौती समेत

0: पर्ने समय रहेको छ, तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नु पर्ला, निर्णय लिन अलमल गर्दा काममा पछि परिन्छ, छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या पनि निम्त्याउनेछ, अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला, अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्रो विचार पुर्याउनु होला, मेहनत गर्दा अध्ययनमा प्रगति हुने खालको योग बनि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन फाइदा मात्र हेर्दा आलोचित भइनेछ, पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ, प्रक्रिया नमिलाले काम दोहोर्याउनु पर्ने हुन सक्छ, प्रतिस्पर्धामा उत्रनु पर्दा सामान्य उपलब्धि हात पार्न पनि समय लाग्नेछ, प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ, आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्, साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्दै अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ, प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ, प्रयत्न गर्दा राम्रो अवस्था जुट्नेछ, साथीभाइहरूले पनि राम्रो सहयोग जुटाउनेछन्, पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ, भौतिक साधन जुट्नले दिगो योजना प्रारम्भ होला, व्यापारमा मन नगद धन लाभ हुनेछ, सेवामूलक कामबाट प्रतिष्ठा पनि पाइने खालको योग भयो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना रहेको छ, आतिनी बानीले काम बिग्रिनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला, अध्ययनमा त्यति समय दिन नसकेला, स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ, अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ, विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुने खालको योग भइ राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ, बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ, रमाइलो जमघका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला, प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ, नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ, विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन धेरै लगनी गर्दा कम मात्र फाइदा हुनेछ, अर्थ अभाव खर्किनाले काम पूरा गर्न समस्या पर्नेछ, नियमित काम बीचमा रोकिनु पर्ने परिस्थिति आउन सक्छ, आफन्त परिवारबाट टाढिनु पर्ला, साथीभाइहरूसँग असमझदारी बन्नेछ, व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने समय रहेको छ, पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ, खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनु पर्ने खालको योग भयो राशि कन्यालाई आजको दिन विशेष देखिएको छ। राशि कन्याले आजको दिनमा कुनै पनि कार्य गर्दा इष्टदेवको आराधना गरेर अगाडि बढ्नुहोस्, दिन लाभदायक रहनेछ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन दैनिक आवश्यकता पूरा हुँदै जानेछन् भने मेहनतको फल प्राप्त हुनेछ, आमदानी बढ्नाले उत्साह जाग्नेछ, श्रमको उचित मूल्य पाइन्छ, दिगो फाइदा हुने काम प्रारम्भ होला, साझेदारीबाट पनि फाइदा उठाउन सकिन्छ, व्यापारमा राम्रो फड्को मार्ने समय रहेको छ, छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ, रोकियो काम सम्पादन हुँदै जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विशेष काममा जग बसाउने अवसर मिल्नेछ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछन्। पद प्रतिष्ठा प्राप्त गर्ने बेला रहेको छ। धेरैले कामको तारिफ गर्दै जानेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको सम्भाग बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्त फेला पर्दै जानेछन्। चुनौतीहरू स्वतः हट्दै जानेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। कर्म योगले मन पनि प्रफुल्लित हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आफ्ना कमजोरी बाहिर्नाले समस्या पर्ला। सम्भावना देखे पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन भने दिन सकिन्छ। जीवनशैली व्यस्त रहनेछ। उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नै काम बिगार्न सक्ने यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन परिवन्दले अप्ठ्यारोसित निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। धेरै श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्च गर्नुपर्ला। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा विशेष ध्यान पुर्याउनु होला। आफ्नो वास्तवमा अरूले दावी गर्लान्। दोहोऱ्याएर प्रयत्न प्रयास गर्दा रोकियो काम सम्पादन हुने खालको योग भए राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन केही विवादमा पर्ने योग रहेको छ। सचेत रहनुहोला। अलि बाध्यताका काममा जुट्नु पर्ला। तैपनि दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। सामान्य आमदानी पनि भइरहनेछ। आतिथ्यपूर्ण सम्मान पाइला। प्रेमको बन्धन कसिलो भएर जानेछ। दाम्पत्य जीवन सुख तथा समृद्ध बन्ने योग रहेको छ। रकम र सवारी साधन प्रयोग गर्दा अलि सावधानी अप्नाउनु पर्ने खालको योग भए राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन मेहनतीका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धा विजयी प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरू हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुँदै जानेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सर्वविश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क तपाईँले गर्नुहोला 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। कुनै पनि जिज्ञासा रहेका छन् आफ्नो आफन्तको बारेमा ग्रह दशा अनि भाग्यको विषयमा भने विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। एउटा छोटो जानकारी पनि लिएर आएको छु साइतहरूको विषयमा, किनकि अब 16-17 सकिन धेरै दिन बाँकी छैन, अब जम्मा 2 दिन बाँकी छ भोलि र पर्सि होइन, अनि त्यसपछि त लाग्छ घटस्थापना हो कि होइन। त्यसपछि दुर्गाको आराधना गर्ने दिन रहेका छन्, 9 दिनसम्म 10 दिनसम्म गर्ने शक्ति आराधनाहरू गर्ने दिन रहेको छ। यसमा सर्वप्रथम हामीले घटस्थापना नवरात्र आरम्भलाई घटस्थापना भनिन्छ। प्रतिपदादेखि दशमीसम्म यी 10 दिन हामीले दुर्गाजीको पूजाहरू गर्ने, दशमीको दिन आफ्नो मान्यजनहरूबाट चाहिँ आशीर्वाद दुर्गाको दुर्गालाई पूजा गरेको अक्षताहरू चाहिँ हाम्रो निधारमा लगाउने, के कस्तो रहेको छ कस्तो रहेको छ भूत वर्तमान भविष्य कस्तो छन् भन्ने विषयमा पनि जानकारी म तपाईँलाई गराउँदैछु। विशेष गरी सर्वप्रथम लागौ हामीहरू चाहिँ विशेष गरी घटस्थापना यानि कि 2083 साल असोज महिनाको 15 गते आइतबारको दिन चाहिँ नि घटस्थापना रहेको छ, नवरात्र आरम्भ रहेको छ। अब कति बजे घटस्थापना गर्ने शुभ साइत पनि चाहिन्छ, अब शुभ साइतको लागि पनि म तपाईँलाई जानकारी गराउँछु। घटस्थापना सुरु गर्ने यानि कि दियो बालेर सुरु गर्ने समय भनेको बिहानको 11:47 ट्याक्क दियो बाल्नुहोला तपाईँले, त्यसपछि आफ्नो तरिकाले पूजाहरू गर्नु, घटस्थापना सुरु गर्न सक्नुहुन्छ। विशेष गरी यो दिन चित्रा नक्षत्र र वैधृति योग समेत परेकाले घटस्थापना गर्नु अघि चित्र नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत पनि देखिन्छ, यो पनि तपाईँले बुझ्नुभयो होला होइन। त्यसपछि 2083 साल असोज महिनाको 26 गते सोमबार चाहिँ बिहानको 10:07 चाहिँ झण्डा फेर्ने, पश्चिम मोहडाबाट पारेर झण्डा फेर्नु पर्यो, झण्डा राष्ट्रिय झण्डा है। जस्तै तपाईँको घरमा हनुमानका झण्डाहरू छन्, ओमकारका झण्डाहरू छन् भने ती झण्डाहरू पनि तपाईँले फेर्नुपर्छ, भनेको 26 गते सोमबारको दिन झण्डा फेर्नु पर्यो होइन। त्यस्तै गरी असोजको 29 गते बिहिबार चाहिँ विशेष गरी पाञ्चली भैरव यात्रा, पचली भैरव यात्रा पनि गर्ने भन्ने लेखिया छ। 31 गते शनिबार चाहिँ फुलपाती, विशेष गरी चाहिँ त्यस्तै गरी फुलपाती बिहानको 7:37 समय रहेको छ। अनि त्यसपछि 1 गते कार्तिक महिनाको 1 गते महाअष्टमी कालरात्रि होइन, त्यस्तै गरी 3 गते मंगलबार चाहिँ नवमी रहेको छ। विशेष गरी यस्तै गरी विजया दशमी देवी विसर्जन गर्ने दिन पनि आउँछ, 4 गते बुधबारको दिन होइन। अनि त्यस्तै गरी देवी विसर्जन गर्ने बिहानको 8:49 देवी विसर्जन गर्ने है, अनि त्यसपछि टिका लगाउने भनेको बिहानको 10:26 टिका लगाउने, लगाउने मान्छे पनि पश्चिम फर्किने, लगाइदिने मान्छे पनि पश्चिम फर्किने अनि टिका धारण गर्ने भनेर लेखेको छ। अब पश्चिम दुवैजना पश्चिम कसरी फर्किने भन्दा यस्तो पश्चिमतिर मुढा बनाउने आफ्नो चाहिँ होइन, यो चाहिँ रहेको छ विशेष गरी चाहिँ। अनि 8 गते चाहिँ तपाईँको चाहिँ अखिल वर्ती पूर्ति कोजाग्रत पूर्णिमा व्रत भनेर लेखेको छ यहाँनिर चाहिँ। यो नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिले चाहिँ निर्णय गरेको हो, हामीले यसलाई नै आधार मानेर चाहिँ हामी अगाडि बढ्नुपर्ने हुन्छ। घटस्थापना अब धेरै टाढा कुरा नजाउँ, घटस्थापना गर्ने साइत भनेको बिहानको 11:47 25 गते आइतबारको दिन रहेको छ, तयारी अवस्थामा रहनुहोला, तयार तपाईँहरू सबैजनाले गर्नुहोला, तयारी गरेर अगाडि बढ्न पनि सक्नुहुन्छ भनेर मैले तपाईँलाई जानकारी पनि गराएँ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कुनै पनि जिज्ञासा रहेका छन् आफ्नो आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो
1: हेलो।
0: हजुर हजुर, श्री राधे श्याम, कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट को बोल्दै हुनुहुन्छ भनेको?
1: हेलो,
0: तपाईँ बोल्नुहुन्न, फोन लागेको बेला बोल्नुहुन्न, अनि फोन लागेन लागेन भनेर मसँग गुनासो गर्नुहुन्छ। त्यही त नि, कहाँबाट को बोल्दै हुनुहुन्छ भनेर सोधेको, त्यही भएर मैले। झन् त्यत्रो सघाउँछु, रेडियो अलिक टाढा राख्नु अनि तपाईँ अलिक टाढा बसेर फोन गर्नु भन्छु म, तपाईँले बुझ्दै बुझ्नुहुन्न।
1: रेडियो नजिकै भएछ कि, म अलिक टाढा टाढा आएको हो के रे।
0: अनि रेडियोको आवाज तपाईँबाट आइपुग्नु भएन, अलिक टाढा जानु पर्यो, कानमा राखेर बोल्नु पर्यो, अनि बल्ल थाहा हुन्छ। कहाँबाट को बोल्दै हुनुहुन्छ भन्नुहोस् त?
1: सुनौलदेखि।
0: सुनौलबाट शुभ नाम तपाईँको भन्नु?
1: शुभ नाम,
0: अब आफ्नो नाम भन्न पनि यत्रो बेर लाग्नुहुन्छ, अल्छी गरेर बोल्नु भएको छ कि क्या हो तपाईँ?
1: खुमकुमारी राणा नाम।
0: हो, खुमकुमारी राणा भन्नुहोस् न, अनि सकिहाल्यो नि कुरा, अरू धेरै कुरै गर्नु पर्दैन नि कार्यक्रममा, हो कि होइन?
1: कार्यक्रमको उसको नातिको विषयमा हेर्नु पर्यो भनेर के रे।
0: नातिको जन्ममिति भन्नुहोस् त।
1: नातिको 2069
0: साल,
1: 12 महिना,
0: चैत महिना कति गते?
1: गते 12 महिना 12 गते अनि शुक्रबार 10 महिना ए 10 बजे।
0: जन्ममिति मिलेन तपाईँको नातिको?
1: बेलुकाको
0: जन्ममिति मिलेन। 69 साल 12 महिना 12 गते शुक्रबार पर्दैन।
1: 12 महिना 23 गते
0: घरि 22 गते, घरि 12 गते भन्नुहुन्छ, घरि 23 गते भन्नुहुन्छ।
1: 12 महिना भन्छु भनेको बिर्सेर के, 23 गते शुक्रबार 10 बजेर 5 मिनटमा आइज
0: बेलुका हो?
1: हजुर बेलुका।
0: ल ध्यान दिएर सुन्नुहोस् है।
1: हजुर,
0: 2069 साल चैत्र कृष्ण पक्षको शुक्रबार एकादशी तिथिमा जन्म, मकर राशि, धनिष्ठाको प्रथम चरण, नाम आउँछ बाबुको गाबाट नाम आउँछ, गाबाट
1: गाबाट
0: गाबाट क ख ग भन्ने गा क्या बुझ्नुभयो, गाग्री
1: नाम त त्यसै अर्की परेछ क्या।
0: के नाम राख्नु भएको छ तपाईँले?
1: एउटा रिजन राखेको छ के रे,
0: त्यो तपाईँले राखेको नाम हुन्छ त?
1: बहिनीले राखेको होइन र
0: नराम्रो नाम के हो भन्नुहोस् न मैले, राशिको नाम
1: अर्को खोइ दुइटा त थाहा भएन, रिजन नाम बोलाउने नाम रिजन, अर्को नाम चाहिँ सबै रिजनै रिजन राखेन क्या हो?
0: अब क्या हो भनेर त हुँदैन नि त, यहाँ त क्या हो भन्ने शब्दै ननिकाल्नु क्या, रेडियोमा कार्यक्रममा क्या हो चिना हेराउँदा क्या हो भनेर त कहाँ हुन्छ त, तपाईँलाई नातिको बारेमा कन्फर्म थाहा हुनु पर्यो नि त, परेन? अनि पर्ने हो के अरे, अब थाहा भएन है, कति सजिलो भयो।
1: अनि अहिले के राख्दा राम्रो उसो भने पर्छ त फेरि भन्दैन नि त।
0: मकर राशि, धनिष्ठाको प्रथम चरण, नाम आउँछ गाबाट नाम आउँछ,
1: गाबाट अनि मकर राशि हो,
0: मैले गा भनेछु तपाईँ का भन्नुहुन्छ, खोइ अरू कोही हुनुहुन्न मान्छे त्यहाँ? अरू अरू दिनु त, बुहारीलाई छोरालाई दिनुहोस् त, अलि बुझ्ने मान्छेलाई दिनुहोस् त। को हुनुहुन्छ अरू त्यहाँ तपाईँसँग? अरू को हुनुहुन्छ? यसरी हेर्न मिल्दैन है, तपाईँले अलि अलि जान्ने बुझ्ने मान्छे अथवा अलि मैले बोलेको कुरा बुझ्ने मान्छेसँग बसेर फोन गर्नु है। तपाईँलाई केही पनि थाहा छैन अनि गा भन्छु, क भन्नुहुन्छ, का भन्नुहुन्छ?
2: हजुर भन्। नमस्ते नमस्ते, राधे राधे।
0: राधे श्याम। नातिको के नाम हो नारायणको भन्नु त?
2: हजुर,
0: नातिको नारायणको नाम के हो भनेर सोधेको बुवालाई। यता ध्यान दिनुहोस् क्या, उता नबोल्नुहोस्, म्याडमसँग पछि बोल्नु तपाईँ है, यता मसँग बोल्नुहोस् क्या पहिला है। नातिको नाम आउँछ गाबाट, नाम आउँछ हो गबाट।
2: हजुर,
0: मध्यराली राक्षस गर्नु परेको छ है।
2: हजुर,
0: घातकमा तिथिहरू परेको छ, चौथी, नवमी, चतुर्दशी, मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ। कुण्डली राम्रो छ, नराम्रो छैन, अलि छिटो रिसाउने स्वभावको, पढाइहरूमा राम्रो देखिन्छ, अलि अल्छी स्वभावको देखिन्छ, सरकारी जागिर सरकारी क्षेत्र राम्रो, विदेश यात्राहरू पनि राम्रो देखिन्छ। नातिलाई नाग दोष परेको छ, कालो सर्पयोग परेको छ, कालो सर्पयोगको शान्तिहरू गराइदिनु अनि त्यसपछि राम्रो हुँदै जान्छ। अहिले भद्रिका चलिराखेको छ, अब आउने चैतबाट ग्रह बिग्रिन्छ, अहिले राहु र भद्रिका छ, पढाइ राम्रो छैन, अरू सबै ठुलो कुरा ठिक छ, घमण्डी छ, भनेको मान्दैन, टेर्दैन, सुन्दैन, हो कि होइन? अब तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त?
2: अब यसको समाधानहरू कसरी गर्ने?
0: ग्रहको शान्ति गर्ने, कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग, रत्न कवच अर्डर गर्नु, फोन गरेर 10 बजेपछि म बनाएर पठाइदिन्छु, लगाइदिनु, लगाइसकेपछि कार्तिकको 10 गतेपछि ग्रहको शान्ति गराइदिनु है, राहुको शान्ति, त्यसपछि भद्रिकाको शान्तिहरू गराइदिनु, अनि नाग दोषको पूजाहरू गर्नुपर्छ, राम्रो हुन्छ, त्यसपछि समस्या आउँदैन। अरू केही छ सोध्न मन लागेको कुरा?
2: पढाइहरू कतिको राम्रो गर्छ त?
0: मैले भने त राम्रो छैन, पढ्दै नपढिकन आउँछ त, पढ्नु पर्यो नि त, नातिले पढ्नै खोज्दैन हो कि होइन? कतिको पढ्छ नातिले?
2: घरमा पनि पढ भन्दा पढ्नै मान्दैन,
0: राहु भन्ने ग्रह चलेको छ, राहु भन्ने, राहुले पढाइ राम्रो हुँदैन, अनि कालो सर्पयोग परेको छ है, त्यही भएर रत्न कवच लगाइदिनु भए पनि पढाइ राम्रो हुन्छ, संस्कार राम्रो हुन्छ, अनि त्यसपछि रिसलाई पनि कम गराउँछ, कन्ट्रोलमा लिएर आउँछ, रिस पनि उठ्दैन, नरिसाउने बानी हुन्छ है, अनि मात्रै राम्रो हुन्छ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है। हुन्छ ल, हस्
2: ल।
0: उहाँले फोन गर्नुभएको थियो, सुनौलबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो नातिको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो अनि आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्नुहोला होइन, अनि रेडियोभन्दा अलिकति टाढा गएर चाहिँ तपाईँ फोन गर्नु, रेडियो बन्द नगर्नु है, रेडियोलाई घरभन्दा बाहिर राख्नु, परिवारले सुन्नुहुन्छ, तपाईँ घरभित्र कोठामा बसेर कुरा गर्नु, अथवा तपाईँ बाहिर धेरै हो होला छ भने रेडियो बाहिर बजाइदिनु, तपाईँ भित्र बसेर कोठामा बसेर कुरा गर्नु, रेडियोको आवाज सुनेर कुरा नगर्नु, डाइरेक्ट फोन गर्नु, फोन गरेर मोबाइललाई कानमा राखेर अनि त्यसपछि कुरा गर्नु है, त्यसो गर्नुभयो भने सजिलो हुन्छ। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
3: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: रोल्पा जिल्ला गङ्गादे गाउँपालिकाबाट।
0: मोबाइललाई नजिक राखेर अलि भोलम ठुलो बनाएर बोल्नु है।
3: हजुर,
0: गङ्गादेव गाउँपालिका रोल्पा जिल्लाबाट, शुभ नाम के भन्नुभयो?
3: सुरेश केसी।
0: सुरेश केसी, कसको विषयमा हेर्न चाहनुहुन्छ सुरेशजीले?
3: मेरो आफ्नै बारेमा।
0: आफ्नै बारेमा? तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
3: 2070 साल
0: 2070 साल होइन 7 र 0
3: हजुर
0: अनि
3: 8 महिना
0: 8 महिना
3: गते
0: कति गते
3: मङ्गलबार
0: 8 को महिना कति कति भन्नुभएको तपाईँको मोबाइल नजिक राखेर अलि ठुलो स्वरले बोल्नु न है
3: 8 महिना 25 गते 25 गते
0: 25 गते अनि समय भन्नु
3: बिहान 7 बजे
0: बिहानको 7 बजे हो जन्म रोल्पा जिल्लामै भएको हो तपाईँको ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आयनमा श्रीमती रामानुजा आयनमा 2070 साल तपाईँको मङ्सिर शुक्ल पक्षको अष्टमी तिथिमा जन्म मङ्गलबारको दिन होइन राशि तपाईँको कुम्भ राशि पूर्व भाद्रको दोस्रो चरण नाम आउँछ तपाईँको सोमनाथ भन्ने नाम आउँछ नरानीको नाम सोमनाथ आउँछ आदि नारी नरगण परेको छ अनि त्यसपछि तपाईँको घातक तिथिहरू परेको छ तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक हुन्छ नम्बरमा 3 नम्बर राशिमा तपाईँलाई कर्कट भन्ने राशि घातक हुन्छ ग्रह दशा भाग्य राम्रा छन् रिसाउने बानी रहेछ रिसलाई कम गर्नु कन्ट्रोल गर्नु है पढाइमा त राम्रो हो नि फर्स्ट हुनुपर्ने मान्छे हो पढ्दै नपढेर नआएको पढ्न मन लाग्छ कि लाग्दैन हो पढ्न मन लाग्नलाई बिहान अलिक छिटै उठेर किताब समाएर अनि पढ्नु पर्यो तपाईँले राम्रो हुन्छ अहिले ग्रह तपाईँको उल्का र शनि चलाएछ उल्का र शनिको शान्ति गर्नु पर्यो शनिबारको दिन माछा मासु लसुन प्याज खानु भएन चोखो खाने शुद्ध भोजन गर्ने है
3: शनिबारको दिन
0: पास त हुनुहुन्छ किन नहुने पास त हुन सकिन्छ तर अब यत्तिकै पढाइ हो भने हुँदैन अलि मेहनत गर्नु पर्यो बिहान 2 घण्टा बेलुका 2 घण्टा मजाले स्कुलमा पढाएका कुराहरूलाई रिभिजन गर्ने घरमा आएर पढाइमा त्यसमा फेरि पढ्ने राम्रो हुन्छ त्यसपछि तपाईँको
3: जागिर त केही छ कि नै
0: जागिर सरकारी जागिर पनि छ आर्मी पुलिसमा भर्ती हुनलाई पनि हुन्छ फौज लाइनमा पनि हुन्छ बाहिरी देशहरू पनि राम्रै छ अहिले तपाईँलाई 7.5 दशा चल्याएको छ चोटपटक लाग्ने ग्रहहरू छ साथीहरूसँग झगडाहरू पर्ने मनमुटाप हुने दशाहरू परेको छ है त्यो भएर पढाइमा अलिक ध्यान दिनु पर्यो है अनि रिसाउनु भएन बाबा मम्मीहरूसँग साथीहरूसँग रिसाउनु भएन छिट्टो रिसाउने बानी छ हो कि होइन
3: आमा बुवाको सम्बन्ध राम्रो छैन नि
0: माता पितासँग तपाईँको सम्बन्ध राम्रै छ तपाईँसँगको सम्बन्ध राम्रो छ
3: हस्
0: हस् धन्यवाद उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट बाबुले फोन गर्नुभएको थियो तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805725223 नम्बरमा सम्पर्क भने गर्नुहोला कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ काठमाडौँको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
4: हेलो
0: हजुर हजुर श्री राधे श्याम काठमाडौँको बोल्दै हुनुहुन्छ
4: हेलो
0: तपाईँसँग बोल्दैछु म काठमाडौँको बोल्दै हुनुहुन्छ
4: हामी मुगलिन कालीखोलाबाट
0: मुगलिन कालीखोलाबाट हजुरको शुभ नाम भन्नुहोस् त तपाईँको नाम
4: ए मेरो चाहिँ नातिनीको लागि हो हजुर
0: हजुर तपाईँको नाम भन्नु न तपाईँको नाम भन्नु त पहिला
4: मेरो त सीताराम चेपाङ हो
0: सीताराम चेपाङ हो नातिनीको बारेमा हेर्नुहुन्छ
4: नातिनीको लागि
0: नातिनीको जन्ममिति भन्नुहोस् त कति हो
4: मेरो नातिनीको जन्ममिति चाहिँ 82 साल 7 महिना 14 गते कति 14 गते कति बजी 6 बजे 14 मिनटमा
0: 6 बजेर कति मिनट भन्नुभयो
4: 14 मिनटमा बेलुकाको
0: बेलुकाको के बार पर्दो रहेछ थाहा छ
4: बार त के पर्यो शुक्रबार पढ्नु गएको छ गुरुबार
0: ल सुन्नुहोस् है म नाम पनि भन्छु राशि पनि भन्छु ग्रह दशा पनि भन्छु ध्यान दिएर सुन्नु है श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2082 सालमा जन्म भएको शुक्रबारको दिन कुम्भ राशि है
4: हजुर
0: सतभिषा को प्रथम चरण नाम आउँछ गोमा भन्ने नाम आउँछ है नातिनी को कुम्भ राशि अनि गोमा भन्ने नाम आउँछ अनि घातक तिथि तृतीय अष्टमी त्रयोदशी बिहीबार घातक नम्बरमा तीन नम्बर राशिमा कुम्भ राशि घातक छ यिनलाई अलिकति पेटमा समस्या हुन्छ यिनलाई पेटमा समस्या हुन्छ मंगलबारको दिन पूर्णिमाको दिन घरमा माछा मासु लसुन प्याज नखानु आइतबारको दिन पनि नखानु है आइतबार मंगलबार र पूर्णिमाको दिन माछा मासु लसुन प्याज मुसुरुको दाल कोदोहरू अनि गहतहरू नखानु राम्रो हुन्छ अनि अरू त्यस्तो नराम्रो छैन पढाइ राम्रो छ कालो सर्पयोग पनि परेको देखिन्छ राति झस्किने राति रुने यस्तो पनि गर्छन् यिनले
4: ग्रह कस्तो छ होला गुरुबा
0: अहिले तलिराखेको ग्रह भनेको चाहिँ नानीलाई धान्य र राहु भन्ने ग्रह चलेको छ राम्रो ग्रह चलेको छैन तीन वर्ष पूरा भएर चार वर्ष लागेपछि ग्रह शान्ति गर्नुपर्छ यो नानीलाई कालो सर्पयोगको माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग यो रत्न कवच लगाइदिनुपर्छ त्यसपछि स्वास्थ्य राम्रो हुन्छ पढाइ राम्रो हुन्छ तपाईँको छोरापट्टिको नातिनी हुन् कि छोरीपट्टिको नातिनी हुन्
4: मेरो छोरापट्टिको नातिनी हो
0: अब छोरा र बुहारीको पनि ग्रह मिल्दो रहेनछ क्या ग्रह चाहिँ नहेराइकन नजुराइकन बिहा गरेको रहेछ क्या छोराले होइन त्यही भएर छोराको उनीहरूले पनि मंगलबारको दिन व्रत बस्नुपर्छ मंगलबारको दिन व्रत बस्ने गणेश चौथी मंगल चौथीको व्रत बस्ने मंगलबार चोहो खाने शुद्ध भोजन गर्ने गर्यो भने उनीहरूलाई पनि राम्रो हुन्छ है
4: ल गुरुबा ल
0: अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुरा
4: अब यति हो गुरुबा
0: हुन्छ हस् हस् उहाँले फोन गर्नुभएको थियो हामीलाई इच्छा कामना गाउँपालिकाबाट फोन गर्नुभएको थियो कालीखोला भन्ने ठाउँबाट तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ अन्ठानब्बे चार एकाउन्न पचहत्तर दुई सय तेइस र अन्ठानब्बे जिरो छप्पन्न पचहत्तर दुई सय तेइस नम्बरमा सम्पर्क तपाईँले गर्नुहोला मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर आठ गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौं कहाँ को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
5: हजुर नमस्ते
0: कहाँ को बोल्दै हुनुहुन्छ
5: दुदौली सिन्धुलीबाट हजुर
0: दुदौली नगरपालिका सिन्धुली जिल्लाबाट
5: हजुर
0: हजुरको शुभ नाम भन्नुहोस् त
5: म आफ्नै विषय नगराउँ भनेर
0: हजुर शुभ नाम तपाईँको नाम के हो त
5: मेरो जन्म मिति चाहिँ हजुर 2025 साल असार महिनाको
0: मैले तपाईँलाई के सोधेँ अहिले भन्नुहोस् त सुन्नु भएन बुझ्नु भएन
5: ए नाम मेरो खिरबहादुर हजुर
0: खिरबहादुर
5: हजुर
0: ल अब जन्ममिति भन्नु 2025 साल
5: हजुर असार महिनाको पाँच गते
0: असार महिनाको पाँच गते समय भन्नु
5: समय साढे छ बजी
0: साढे छ बजी साढे छ बिहान पनि बज्छ बेलुका पनि बज्छ
5: बेलुकाको हजुर बिहानको हजुर बिहानको
0: बिहानको
5: हो हजुर बिहानको
0: के बार पर्छ जनबार थाहा छ
5: मंगलबार भन्नुहुन्थ्यो बुवाले
0: ल मंगलबार नि हो है
5: हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर
5: हजुर
0: श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2025 साल असार कृष्ण पक्षको अष्टमी तिथिमा जन्म मीन राशि तपाईँको उत्तर भाद्रको प्रथम चरण नाम आउँदो रहेछ दुर्गा भन्ने नाम आउँदो रहेछ है
5: हजुर हजुर
0: मध्यराली नरगण परेको छ अनि त्यसपछि घातकमा तिथिहरू छ पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक अश्लेषा नक्षत्र घातक नम्बर पाँच नम्बर राशिमा मीन भन्ने राशि घातक छ
5: तपाईँको
0: ग्रह असाध्यै राम्रो तर तपाईँको मन राम्रो छैन मन धेरै चञ्चले मान्छे क्या तपाईँ हो कि होइन
5: हजुर हजुर
0: मन चञ्चल छ विवाहमा श्रीमान श्रीमती ग्रह पनि नमिल्ने बहुविवाहको योगहरू पनि परेको देखिन्छ श्रीमती रोगी हुने पेटको समस्या हुने तपाईँलाई धेरै छिटो रिसाउन मन लाग्ने झनक्क झन्किन मन लाग्ने बानी रहेछ तपाईँ होइन त्यसपछि तपाईँले सपना पनि नराम्रो देख्ने नाकको दोष परेको छ नाकको दोषको शान्तिहरू पनि गर्नुपर्छ मंगलबारको दिन चोहो खानु पूर्णिमाको दिन चोहो खानु नाग देवताको पूजा आजा गर्नु तपाईँलाई राम्रो हुन्छ समस्याहरू आउँदैन बाधाहरू आउँदैन रोकावटहरू आउँदैन है तपाईँको लागि चाहिँ अहिले तपाईँलाई दशा चलिराखेको छ यहाँबाट हेर्दाखेरि सिद्धा भन्ने ग्रह चलेको छ एउटा एउटा ग्रह तपाईँलाई चलेको छ अहिले मंगल भन्ने ग्रह चलेको छ सिद्धा र मंगल छ ग्रह त राम्रै हो त्यो धेरै नराम्रो त होइन तर मांगलिक भएर श्रीमान श्रीमतीको सम्बन्ध राम्रो नहुने श्रीमती रोगी हुने बुढाबुढी ग्रह नमिल्ने विवाह पहिलो घरबार दाम्पत्यमा समस्या आउने बहुविवाहको योगहरू पनि पर्ने यस्ता खालका दशाहरू परेको छ जीवनमा धेरै दुःख गरियो तर दुःख गरे अनुसारको प्रगति गर्न भने सकिएन भन्छ यसले है
5: हजुर हजुर हो गुरु
0: अब तपाईँलाई सोध्न मन लागेको कुरा के छ ल भन्नुहोस् त
5: मलाई हजुर यो खालि एकदम यो चक्कर लाग्छ बढी र एकदम कस्तो सालङसिलिङ हुन्छ कुन ग्रहले यस्तो गर्ने होला
0: ग्रहले हो यो चाहिँ रिसाउनु भएन पानी अलिक धेरै पिउनु पर्छ रिसलाई कम गर्ने बोलीलाई कम गर्ने बोल्नलाई अलिक कम बोल्ने धेरै नबोल्ने काम पर्यो भने बोल्ने नभए सकभर बोलीलाई चाहिँ कम गर्ने अरूले बोलेका कुरा धेरै सुन्ने आफूले थोरै बोल्ने बोल्दाखेरि दुई शब्द मात्रै बोल्ने गर्नुभयो भने तपाईँलाई राम्रो भइहाल्छ समस्या आउँदैन
5: मैले
0: भने जस्तै गरी पूर्णिमाको व्रत बस्नु नसके चोहो खानु मंगलबारको दिन चोहो नित गर्नु शुद्ध भोजन गर्नु तपाईँले कालको प्रयोग परेको छ नाकको पूजाहरू गर्नु राम्रो हुन्छ मांगलिकको कालसर्पयोगको रत्न कवच बाहिर भएसम्म रत्न कवच लगाउनु त्यो तपाईँको स्वास्थ्य राम्रो हुन्छ समस्या आउँदैन है त
5: हजुर यो रत्न कवच भन्ने कति पर्छ पैसा पर्छ र हजुर कहिले पाइन्छ
0: त्यो हेरी हेरी पर्छ तपाईँले 10 बजेपछि फोन गर्नु तपाईँले म बनाएर पठाइदिउँला है
5: उहाँले
0: फोन गर्नु भएको थियो हामीलाई सिन्धुली दुधुली नगरपालिकाबाट फोन गर्नुभएको थियो उहाँले तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाममा ख्रीष्टले अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रको मत्तीद्वारा लिखित सुसमाचार 23 अध्यायको 1-12 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। आउनुहोस् यसरी पाठ गर्नेछौ। तब यीशुले भीड़हरू र आफ्ना चेलाहरूलाई यसो भन्नुभयो, शास्त्रीहरू र फरिसीहरू मसाको आसनमा बस्दछन्, यसकारण तिनीहरूले भनेका कुरा गर र मान, तर तिनीहरूले गरे जस्तो चाहिँ नगर, किनकि तिनीहरूले शिक्षा त दिन्छन् तर त्यस अनुसार गर्दैनन्। तिनीहरूले गरौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूको काँधमा राखिदिन्छन् तर तिनीहरू आफै चाहिँ ती उठाउनलाई एक औंलाले पनि छुँदैनन्, तर तिनीहरू आफ्ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्, किनभने तिनीहरू आफ्नो निधार र नाडीमा व्यवस्था पत्र व्यवस्था पत्री ठूला बनाउँछन् र आफ्ना वस्त्रका झुम्काहरू लम्ब्याउँछन्। भोजहरूमा तिनीहरू सम्मानको स्थान र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्। बजारहरूमा अभिवादन खोज्छन् र मानिसहरूले गुरु भनेको रुचाउँछन्, तर तिमीहरूलाई कसैले गुरु नबनोस्, किनकि तिमीहरूको शिक्षक एउटै हुनुहुन्छ र तिमीहरू चाहिँ सबै दाजुभाइ हो। तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूको एउटै पिता हुनुहुन्छ। तिमीहरूलाई कसैले मालिक नभनोस्, किनकि तिमीहरूको एकमात्र मालिक ख्रीष्ट नै हुनुहुन्छ। तिमीहरू मध्ये जो सबैभन्दा उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ। जसले आफूलाई उच्च पार्छ त्यो होच्याइनेछ, जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। आदरणीय श्रोताहरू, यीशु ख्रीष्ट उहाँ आफै शिक्षक र उहाँ आफै मालिक हुनुहुन्छ। उहाँ मात्रै एक गुरु अथवा शिक्षक हुनुहुन्छ र उहाँ मात्रै मालिक हुनुहुन्छ। यहाँनिर यीशुले आफ्नो चेलाहरू र भीड़हरूलाई भन्नुभयो। उहाँका चेलाहरू सधैँ उहाँका वरिपरि रहन्थे र त्यसमा फेरि भीड़हरू पनि यीशु प्रभुको शिक्षा सुन्नका लागि र आश्चर्य कर्महरू हेर्नका लागि सधैँ उहाँको पछि लाग्दथे र उहाँले शिक्षा दिनुहुँदाखेरि चाहिँ ती भीड़हरूलाई र चेलाहरूलाई उहाँले सिकाउनु भएको कुरा के छ भन्दाखेरि, शास्त्रीहरू र फरिसीहरूले भनेको जस्तो गर तर तिनीहरूले गरे जस्तो चाहिँ नगर, किनकि त्यस अनुसार गर्दैनन् तिनीहरूले। यो बडो एकदमै महान र उच्च शिक्षा यीशुले सिकाउँदै गर्नुहुँदाखेरि शास्त्री र फरिसीहरूले भनेको जस्तो चाहिँ गर भनेर यहाँ भनिएको छ र उनीहरूले भनेका कुराहरू चाहिँ व्यवस्थाले भनेका कुराहरू उनीहरूले बोल्दथे। व्यवस्थाले जे भन्छ त्यो कुराहरू उनीहरूले मानिसहरूलाई सिकाउने काम गर्दथे र व्यवस्थामा लेखेका कुराहरू जस्ताका तस्तै उनीहरूले बोल्ने गर्दथे। त्यसै कारणले पनि येशू प्रभुले भन्नुभयो भीड़लाई चेलाहरूलाई कि उनीहरूले भनेको जस्तो चाहिँ गर। के भन्नुभएको थियो? वचन अनुसार व्यवस्था अनुसार भनेका कुराहरू चाहिँ साँचो हुन्, तर यीशुले तर थपेर भन्नुभयो तिनीहरूले गरे जस्तो चाहिँ नगर, किनकि त्यस अनुसार गर्दैनन्। र शास्त्री र फरिसीहरूले आफूले भनेका कुरा अनुसार उनीहरूले नगरेको कुरा यीशुले भन्दै हुनुहुन्छ। गुरुले अथवा सिकाउने व्यक्तिले आफूले नगरेको कुरा गर भनेर सिकाइराखेको कुरा पनि यहाँ देखिन्छ। तर उनीहरूले गर भनेको चाहिँ व्यवस्थाको कुराहरू उनीहरूले सिकाइराखेको थियो र उनीहरूले सिकाएको कुरा भनेका कुराहरू चाहिँ सत्य नै थियो, किनभने व्यवस्थाबाट उनीहरूले भनेका थिए, तर उनीहरूले त्यस अनुसार जिउँदैन थिए भन्ने कुरा स्पष्ट छ। त्यसै कारण यीशुले भन्नुभयो तिनीहरूले गरे जस्तो चाहिँ नगर, किनभने तिनीहरूले गलत गर्दैछन्। उनीहरू वचन अनुसार के बोल्दैछन् त्यो बोली अनुसार उनीहरूले गर्दैन। त्यसैले यीशु ख्रिस्टले उनीहरूलाई होसियारी गराउँदै हुनुहुन्थ्यो। अनि उनीहरूले के गर्दथ्यो भन्ने कुरा यहाँ तल उल्लेख गरिएको छ। शास्त्री र फरिसीहरूले चाहिँ के गरेका रहेछन् भन्दा गरौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूको काँधमा राखिदिन्छ। विचार गर्नु होला, यो ठाउँमा सिकाउनेहरूले गरौंगो र बोक्नै नसक्ने भारी बाँधेर मानिसहरूको काँधमा राखिदिँदाखेरि के हुन्छ? यो त बडो अन्याय हुन्छ, यो त बडो नमिल्ने कुरा यहाँ हुन्छ। भारी बोक्न सक्नु पर्यो, काँधमा हालिसकेपछि त्यसलाई बोक्न सक्ने पनि हुनु पर्यो, तर बोक्नै नसक्ने भारी लादिएको देखिन्छ। अनि अरूलाई चाहिँ त्यसरी भारी लाद्ने र आफूले चाहिँ उठाउनलाई एक औंलाले पनि छुँदैनन् भनेर यहाँ उल्लेख गरिएको छ। यस्ता अवस्थामा शास्त्री र फरिसीहरूलाई प्रभु येशु ख्रिस्टले एकदमै राम्रोसँग अवलोकन गर्नुभएको थियो। उनीहरूको व्यवहार यीशुलाई थाहा थियो र उनीहरूले के गरिरहेका थिए यीशुलाई थाहा थियो, उनीहरूले के सिकाइरहेका थिए यीशुलाई थाहा थियो। त्यसै कारण यीशु प्रभुले होसियारी गराउनु भयो कि मानिसहरूलाई तिनीहरूले जस्तो चाहिँ नगर, किनभने तिनीहरूले यस्तो काम गर्दछन् कि गरौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूको काँधमा राखिदिन्छ, आफूले चाहिँ केही पनि गर्दैनन्। यस्तो कुराहरू अगुवाहरूको बारेमा यो कुराहरू प्रकट गरिरहेछ। अनि उनीहरू कस्ता हुन्छन् भन्ने कुरा यहाँ उल्लेख गरिएको छ। तिनीहरू त आफ्ना सारा काम मानिसलाई देखाउनलाई गर्दछ र यति नराम्रो कुरा यहाँ देखिन सक्छ कि किन देखिन्छ, तिनीहरू आफ्ना सारा काम मानिसलाई देखाउनको लागि नै गर्दछ। मानिसलाई देखाउँदाखेरि के हुन्छ? मानिसलाई नदेखाउँदा के हुन्छ? मानिसहरूले थाहा नपाइकन गर्दा परमेश्वरलाई थाहा हुन्छ, सामान्य रूपमा हामीले बुझ्दा त्यो पनि हो, तर मानिसहरूले देखुन् भन्ने हिसाबले काम गर्दाखेरि त्यो चाहिँ असल छैन। उनीहरू भोजहरूमा सम्मान स्थान र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछ। शास्त्री र फरिसीहरूले भनेको जस्तो गर तर तिनीहरूले गरे जस्तो नगर, किनकि त्यस अनुसार गर्दैनन्। आदरणीय श्रोता, उनीहरू मानिसहरूले देखुन् भनेर काम गर्दछ र भोजहरूमा तिनीहरू सम्मानको स्थान सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्, बजारहरूमा अभिवादन खोज्दछन् र मानिसहरूले गुरु भनेको रुचाउँदछन्, शिक्षक भनेको रुचाउँदछन्। र यस्ता मानिसहरू हुन् शास्त्री र फरिसीहरू। तिमीहरूले यहाँ भन्छ तिमीहरूलाई कसैले शास्त्री र फरिसीहरूले भनेको जस्तो गर तर तिनीहरूले गरे जस्तो नगर, किनकि त्यस अनुसार गर्दैनन्। आदरणीय श्रोता, उनीहरू मानिसहरूले देखुन् भनेर

किनभने उनीहरू आफैलाई गुरु शिक्षक भनेको रुचाउँछन्। मानिसहरूले गुरु भनोस् भनेर उनीहरू रुचाउँदछ र उनीहरूले आफूलाई सम्मान गरेको अभिवादन गरेको मन पराउँछ। तर यीशु प्रभुको शिक्षा चाहिँ यही हो, कसैले गुरुजी नभनोस्, किनकि तिमीहरूको शिक्षक एउटै हुनुहुन्छ, त्यो यीशु ख्रीष्ट हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ, उनीहरू होइनन्। र सबैजना गुरु होइनन्, उनीहरू चाहिँ दाजुभाइहरू हुन्, एक आपसमा दाजुभाइहरू हुन् भनेर यीशु प्रभुले सिकाउनु भयो। र अर्को कुरा उहाँले यो पनि भन्नुभयो, तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूको एउटै पिता हुनुहुन्छ। र यीशुले परमेश्वर पिताको बारेमा यहाँ भनिराख्नु भएको थियो र परमेश्वर एउटै हुनुहुन्छ, उहाँ सारा विश्वका पिता हुनुहुन्छ, सारा मानव जातिको पिता हुनुहुन्छ, उहाँलाई पिता भन्नुपर्छ, उहाँलाई मात्र सबैले प्रभु पिता भनिकन पुकार गर्नुपर्छ। र मालिक पनि नभनोस् कसैले, तिमी मालिक हो भनेर नभनोस्, किनभने स्वर्गमा मालिक हुनुहुन्छ, त्यो मालिक ख्रीष्ट यीशु नै हुनुहुन्छ। यीशु प्रभुले आफूलाई मालिकको रूपमा प्रकट गर्नुभएको छ, यीशु प्रभु आफैलाई परमेश्वर भनिकन प्रकट गर्नुभएको छ, यीशु प्रभु आफैलाई शिक्षक भनेर प्रकट गर्नुभएको छ। उहाँ बाहेक अरू कोही छैन र उहाँलाई नै प्रभु भनिकन स्वीकार गर्नुपर्छ, उहाँलाई नै मालिक भनिकन स्वीकार गर्नुपर्छ, उहाँ नै शिक्षक हुनुहुन्छ भनेर मानिसहरूले आदर गर्नुपर्छ। मानिस कोही पनि स्वर्गको पिता हुन सक्दैन, कोही पनि स्वर्गको मालिक हुनु एकमात्र मालिक हुन सक्दैन, उनीहरूले आफूलाई मालिक भनिराख्नु आवश्यक छैन। तिमीहरू मध्ये जो सबैभन्दा उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ भनिकन यीशुले भन्नुभयो। र आज एउटा नम्रताको एउटा शिक्षा यीशुले सिकाउनु भएको छ। यीशु मात्र एक परमेश्वर हुनुहुन्छ, मालिक हुनुहुन्छ, उहाँ पिता हुनुहुन्छ, किनभने पिता र उहाँ एकै हो भनेर पनि योहन्नको सुसमाचारमा उल्लेख गरिएको छ भने उहाँ उत्तम शिक्षक पनि हुनुहुन्छ। उहाँलाई मात्र शिक्षक गुरु, उहाँलाई मात्र मालिक, उहाँलाई मात्र प्रभु भनेर पिता भनेर स्वीकार गर्नु पर्दछ। त्यसै कारण यो संसारका मानिसहरूमा सबैभन्दा जो उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ भनिकन यीशु प्रभुले भन्नुभयो। र आज यो संसारमा मानिसहरू जसले आफूलाई उच्च पार्छ र सबैभन्दा उच्च छ त्यो व्यक्तिहरू चाहिँ सेवक हुनेछ भनिकन यीशुले भन्नुभयो। जसले आफूलाई उच्च पार्छ त्यो होच्याइनेछ, जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। सदुसी र फरिसीहरू अथवा शास्त्री र फरिसीहरूले आफूलाई गुरु भन्ने रुचाउने, मालिक भनेको रुचाउने, अभिवादन उनीहरूलाई गरेको रुचाउने, कामहरू सबै मानिसहरूलाई देखाउने हिसाबले गर्ने अनि मानिसहरूबाट प्रशंसा खोज्ने, यस्तो प्रवृत्ति शास्त्री र फरिसीहरूको स्पष्ट रूपमा यीशुले देखाइदिनु भयो। र उहाँले दिनुभएको शिक्षा चाहिँ के हो भने, अब शास्त्री र फरिसीहरूले भनेको जस्तो चाहिँ गर्नु र उनीहरूले गरे जस्तो चाहिँ नगर्नु भनेर यीशु प्रभुले आफ्ना भीडहरूलाई र चेलाहरूलाई स्पष्ट रूपमा भन्नुभयो। यीशु ख्रीष्ट नै शिक्षक र मालिक हुनुहुन्छ र उहाँ नै प्रभु हुनुहुन्छ, पिता हुनुहुन्छ भनेर पनि स्पष्ट बताइएको छ। मानिसहरूबाट सम्मान आदर खोज्नु, आफैलाई गुरुज्यू भने माग्नु ठिक होइन भन्ने भनेका छन्। त्यसरी नै हरेकले भनेको गरेको जस्तो गर्नुपर्छ र यीशुलाई शिक्षक र मालिक बनाउनु पर्छ। आदरणीय श्रोता, यीशु प्रभुले यो खण्डमा एउटा नम्रताको पाठ सिकाउनु भएको छ र यीशु प्रभुको बारेमा यहाँ प्रकट गर्नुभएको छ आफैले, र यीशु ख्रीष्ट चाहिँ आफ्नो बारेमा आफै शिक्षक हुनुहुन्छ र मालिक हुनुहुन्छ भन्ने कुरा घोषणा भएको छ। र उहाँ बाहेक अरू कसैले पनि आफूलाई शिक्षक मालिक भन्नु मिल्दैन भन्ने कुरा पनि उहाँले स्पष्ट पार्नु भएको छ। त्यसैले आज हरेक व्यक्तिले यीशुलाई ख्रीष्ट मालिक अथवा शिक्षक र मालिक हुनुहुन्छ भनेर विश्वास गर्नुपर्छ र उहाँलाई मात्र गुरु शिक्षक गुरु अथवा शिक्षक मालिक भनेर विश्वास

0: पर्छ र उहाँ जसरी मालिक शिक्षक हुनुहुन्छ उहाँलाई विश्वास गर्ने व्यक्तिहरूले उहाँले भन्नुभएका कुराहरूलाई गर्नुपर्छ र उहाँले भन्नुभएको कुरालाई गर्नुपर्छ र उहाँले जे सिकाउनु भएको छ त्यो शिक्षा पालन गर्नुपर्छ। आदरणीय श्रोता, यदि हामीहरूले पनि अरूहरूबाट इज्जत पाउन, आदर पाउन, प्रशंसा पाउन भन्ने हिसाबले हामीले काम गरिरहेका छौं कि आफूले नगरेको कुरा उनीहरूलाई सिकाइराख्नु भएको छ कि? हामी सबैजना होसियारी हुनुपर्छ। परमेश्वरको राज्यमा हरेक व्यक्तिले हिसाब बुझाउनु पर्छ र यीशुलाई विश्वास गर्ने व्यक्तिहरूले आफूले सिकाउन लागेका कुराहरू आफूले गरेर मात्रै सिकाउनु पर्छ, आफूले नगरेको कुराहरू सिकाउनु हुँदैन र मानिसहरूलाई देखाउने हिसाबले काम गर्नु हुँदैन, मानिसहरूबाट प्रशंसा पाउने हिसाबले काम गर्नु हुँदैन, आफूलाई सबैले आदर गरोस् भनेर, अभिवादन गरोस् भनेर, गुरु होस् भनोस् भनेर आशा गर्नु हुँदैन। बरु आफूलाई नम्र बनाएर, आफूलाई यीशु जस्तै नम्र भएर, मानिसहरूको बीचमा इमानदारी भएर, विश्वासयोग्य भएर उहाँले दिनुभएको सेवा गर्नु उत्तम हुन्छ। आदरणीय श्रोता, यदि यहाँहरूले यसरी नै मानिसहरूबाट प्रशंसा पाउने हिसाबले काम गरिराख्नु भएको छ भने त्यो सही छैन भन्ने कुरा यो पाठले सिकाउँछ र हरेक व्यक्तिले आफूलाई नम्र बनाउँछ, किनभने जो व्यक्ति नम्र हुन्छ उसलाई परमेश्वरले उचाल्नुहुन्छ तर घमण्डीहरूलाई उहाँले खसाल्नुहुन्छ, घमण्डीहरू पतनहुन्छ। र सदुसिया शास्त्री र फरिसीहरूले आफूलाई उच्च स्थानमा राखेका थिए, जुन कुरो उनीहरूले गल्ती गरेका थिए र यीशु प्रभुले उनीहरूको गल्ती देखाइदिनु भएको छ र आज पनि हामीहरूले गरेका कति गल्तीहरू प्रभुले देखाउनुहुन्छ र त्यो गल्तीहरू प्रभुले देखाउनु भएको छ भने हामी नम्र भएर उहाँलाई मात्र शिक्षक र मालिक हुनुहुन्छ भनेर विश्वास गर्ने आफू चाहिँ एउटा नोकरको रूपमा, दासको रूपमा आफूलाई सेवा गर्ने एउटा नम्र दासको रूपमा आफूलाई प्रकट गर्नुपर्छ र इमानदारी साथ सेवा गर्नुपर्छ अनि परमेश्वरले उच्च ठाउँमा ल्याउनुहुन्छ। आदरणीय श्रोता, आजको प्रवचन सेवा यहीँनिर राख्न चाहन्छु। यहाँहरूले सुनिराख्नु भएको प्रवचन सेवा अनुसार आफैलाई नम्र बनाउनुहोस् र यीशु ख्रिस्टलाई प्रभु र मालिक शिक्षक भनिकन विश्वास गर्नुहोस् र परमेश्वरबाट आशीर्वाद पाउनुहोस् र उद्धार र मुक्ति पाउनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि आउने नै छु र त्यति दिनजेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त।

0: चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्मिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
5: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
6: मुस्कुराउनु सु दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98141667064 98141667064
1: बुढा आज इन्टरभ्यू थियो के भयो त
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
1: होइन के भन्छ कसरी नि
7: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98491580810 98491580810
8: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
9: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
8: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
9: सम्पर्क नम्बर 01520267 01520267
10: Xiaomi War Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi War Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
11: Xiaomi किन्दा उपहार एभ्रीडे
12: कता हो साइला यस्तो हतार हतारमा
13: कहाँ हुनु नि पासवर्ड बनाउन जानलाई
12: ल त पनि विदेश जानलाई के हो
13: यहीँ भन्दा किन जाएर है पासवर्ड
12: बटारिया कुरो नगर्नु होस्
13: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
12: किन थाहा नहुने नि हौ यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
13: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
12: हे आमा हो गुण्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के पाइने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
4: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
14: सुन्नुहोस् त रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
15: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98 41 97 97 13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
0: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
16: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
17: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
17: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
16: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
16: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
18: सम्पर्क मोबाइल 97 41 031 429
19: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
5: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98140055754 98140055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 98141667064 98141667064
7: बुढा आज इन्टरभ्यू थियो के भयो त
8: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
7: होइन के भन्छ कसरी नि
8: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
7: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98491588010 98491588010
9: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: भियतनाम भ्रमण वा मेघौली सेराई
1: म पुरानो पनि म बसाबेचे हो अब देवासँग छौँ अब एकदमै ठुलो चुनौती भनेको हाम्रो चाहिँ किनभने धेरै उम्मेद्वार छ मैले अघि नै भनिसकेँ कि करिब अन्त 850 जनाभन्दा उम्मेद्वार धेरैवटा ठुलो क्लस्टर धेरै किसिमको भनौँ न हामीलाई हामीले यसमा समावेश गरेको हुँदाखेरि अब आज चाहिँ इलेक्सन हामी गर्दैछौँ इलेक्सन पनि मैले अघि भनिहालेँ कि एक ठाउँमा हुँदैन इलेक्सन पनि 5-7 ठाउँमा प्रदेश वाइज गरेर यसलाई चाँडोभन्दा चाँडो सकेर एकदम यसलाई समाप्त गरेर हामी नयाँ नेतृत्वका साथ चाहिँ 15 महाधिवेशन चाहिँ सम्पन्न गरेर नयाँ नेतृत्वलाई चाहिँ सम्पूर्ण विचार चाहिँ सोच अनुरूप चाहिँ काम भएको छ जहाँसम्म लाग्छ आज र भोलिमा यो सम्पूर्ण कुराहरू सम्पन्न हुन्छ जस्तो मलाई लाग्छ।
2: अब अहिलेको अवस्थामा चाहिँ नेपाली कंग्रेस एउटा पुरानो लोकतान्त्रिक पार्टी अहिले कंग्रेसलाई केही समस्याहरू पनि छन् केही असरहरू पनि परेका छन्। देउबार पक्ष एकातर्फ छ उसले अर्कै महाधिवेशन गर्दैछ एकापट्टि चाहिँ शेखर कोइरालाहरू तटस्थ रूपमा बस्नुभएको एउटा परिस्थिति छ। पार्टी कार्यालय सञ्चालन चाहिँ कसरी गरिराख्नु भएको फण्डहरू कसरी जुट्छ कसरी पार्टी सञ्चालन हुन्छ?
1: हेर्नुहोस् म पुरानो पनि म कोषाध्यक्ष हो अब देवासको पालोमा पनि म करिब मान्छे 11-12 महिना कोषाध्यक्ष भएँ त्यसपछि जनीय आन्दोलनले ठुलो अब क्षति भन सम्बन्धी अब म चाहिँ आर्थिक क्षेत्रमा प्राइभेट सेक्टरमै काम गरेको नाताले चाहिँ सबभन्दा ठुलो कुरो आफ्नो बस्ने ठाउँ सारा चाहिँ भवनको पुनर्निर्माण चाहिँ अब त्यसको संयोजकै म भएर 4 महिनामा चाहिँ कम्प्लिट गरेर अहिले भवनलाई अल्ट्रा मोडर्न किसिमले हामीले बनाइसकेको छौँ। अब पार्टी फन्डको सबभन्दा ठुलो कुरो भनेको हाम्रो पुरानो 80 वर्ष पुरानो पार्टी अब हामीसित कार्यकर्ताहरू पनि धेरै छन् अब यसलाई मोबिलाइज गर्यो भने कहीँ कसैसित पैसा माग्नुपर्ने अवस्था स्थिति पनि आउँदैनन्। अब लेबी पनि हामीले असाध्यै कम लिएको छौँ जस्तो कि 5 वर्षमा 100 रुपियाँ भनौँ न अब प्रत्येक वर्ष 100 रुपियाँ तिर्नुपर्ने हो तर चार अधिवेशन भएको बेलामा मात्रै सबै छुट गरेर 150 रुपियाँ हामी लिने गरेको छौँ। त्यसमा पनि अब धेरै कार्यकर्ताहरूले नतिरेको सिस्टम नभएको एउटा ट्रेडिसनल किसिमले चलेको डिजिटल डिजिटाइज नभएको तर सबभन्दा ठुलो म भइसकेपछि सबभन्दा यसलाई डिजिटल गरौँ डिजिटाइज गरौँ भनेर यो यसपटक अध्यावधि गर्दाखेरि देशभरिको करिब चाहिँ 850,000 भन्दा चाहिँ बढी कार्यकर्ताहरूको हामीसित डिजिटल हाम्रो चाहिँ हामीले डिजिटाइज गरिसकेको छ हामीसित सबै डाटाबेस छ। अबको दिन चाहिँ मैले एउटा कार्यनीति पनि पेश गरेको छु कोषाध्यक्षको नाताले पुरानो चाहिँ धेरै दुःखको साथ अब चाहिँ हामीले चलाउँछौँ जहिले पनि हाम्रो ढाका बजेट अब नपुग्ने यसरी काँग्रेस चलिरहेको थियो भने अब त्यसो गर्नुहुन्न। अब हामीले चाहिँ यत्रो ठुलो शक्तिलाई हामीले के गरौँ वडादेखि जिल्लादेखि प्रदेशदेखि एकदम यसलाई हाम्रै कार्यकर्ताहरूसित थोरै पैसा लिउँ भनेर त्यसको कार्ययोजना पनि पेश गरेका छौँ। त्यो कार्ययोजना अनुसार त्यो कार्ययोजना पास पनि भएको छ। अब भोलिको दिनमा हामीले चाहिँ त्यो कार्ययोजना अनुसार नै लेबी लिन सक्यो भने पनि हाम्रो सबै कार्यकर्ताहरूसित लेबी लिन सक्यो भने काङ्ग्रेस चलाउनलाई पनि केही गाह्रो हुँदैन। हामी करोडौंको फन्ड राख्न सक्छौँ हामी धेरै ठुला एक्टिभिटिजहरू गर्न सक्छौँ कोही व्यक्ति कोही मान्छेहरूसित पैसा माग्नु पनि जरुरी छैन। मैले अघि नै भने कि यत्रो महाधिवेशन भएको छौँ हामी कुनै व्यापारीलाई कुनै हाम्रा काँग्रेसका धनाडिस्ट साथीहरूलाई कसैलाई पनि हामीले के भन्छौँ भने पैसा चन्दा चाहिँ मागेर दुःख दिने कुरा गरेको छैनौँ बरु यसमा दुःख गरौँ। अब जस्तो कि पहिले धेरै ठुलो खर्च चाहिँ यो बसाइ र खाद्यान्नमा हुन्थ्यो

0: पनि हामी आफैले यसलाई कम गरौं भनेर त्यसरी चाहिँ सकेसम्म एउटा सिस्टम डेभलप गरेर सिस्टमबाट चाहिँ पैसा जेनेरेट गरेर यो काङ्ग्रेस चाहिँ भोलिको दिनमा चल्छ। पुरानो दिनमा अलिक गाह्रो भयो म कोषाध्यक्षको नाताले, अब यो तैपनि सबैसित चाहिँ एउटा धेरै दुःख नदिकन एउटा सिस्टम डेभलप गरेर चाहिँ कार्यालय पनि चलेको छ। त्यो धेरै एक्टिभिटीहरू पनि भएको छ, जस्तो कि यो सर्ट पिरियड अफ टाइममा पनि हामीलाई धेरै कामहरू गर्नु पर्यो, जसहरू विशेषमा अधिवेशन गर्नु पर्यो, प्रतिनिधि सभाको निर्वाचन गर्नु पर्यो, भवन निर्माण गर्नु पर्यो, काङ्ग्रेसलाई डिजिटाइज गर्दाखेरि पैसा लाग्यो, हामीले जरा अभियान भनेर देशभरि चाहिँ कार्यक्रम चलायौं, नीति प्रतिष्ठानहरूबाट पनि यो आर्थिकदेखि लिएर यो वातावरण सम्बन्धी कुराहरू देशमा के भएको छ, भोलिको दिनमा काङ्ग्रेसहरू कसरी जानुपर्छ भन्ने युवा एकदमै ट्यालेन्टेड स्वदेश विदेशमा पढेका र एकदमै राम्रा व्यक्तिहरू राखेर चाहिँ धेरै प्रत्येक दिन चाहिँ ग्रिन टेबल जस्ता कुराहरू राखेर सबै कुराहरू चाहिँ गर्यौं। बाढी पीड़ितलाई पनि हामीले चाहिँ यो अवस्थामा 1 करोड चाहिँ हामीले नेपाली काङ्ग्रेसले सबैभन्दा धेरै चाहिँ भनौँ राहत कोषमा रकम उपलब्ध गराएको जानकारी गराउँछ। अब यही 15 औं अधिवेशनमा पनि केही पैसा लाग्यो, तर आन्तरिक म्यानेज गरेर नै यसलाई चलाउने भनेर त्यसमा लागेको छ।
1: होइन,
0: पहिले धेरै ठूलो खर्च हुन्थ्यो, यसपालि खर्चै छैन हेर्नुहोस्, किनभने हामीले अब बस्ने व्यवस्था आफैले गर्ने हो। पहिले खानामा धेरै ठूलो खर्च गर्थ्यो, त्यही पनि यो खानामा पनि हामीले हाफ क्याटरिङ जस्तो गरेर एकदमै कम खर्चमा पहिले एक दिनको चाहिँ 1200-1500 रुपियाँ बिहानदेखि बेलुका लाग्थ्यो भने अहिले हामीले चाहिँ 650-650 रुपियाँमा चाहिँ खानाको व्यवस्थापन गर्ने, अरू ठाउँमा पनि चाहिँ खर्चहरूलाई कम गरेर डिजिटल माध्यमबाट काम गरेको हुँदाखेरि धेरै पहिलेको तुलनामा पहिले चाहिँ विशेष गरेर अरू 14 महाधिवेशनमा खर्च गरेको भन्दा पनि यसपटक चाहिँ कम खर्च चाहिँ आउँछ, किनभने सबै हामीले चाहिँ यो जम्मै चाहिँ देखाउनुपर्छ, यो चाहिँ अडिट गर्नुपर्छ भन्दाखेरि धेरै ठूलो खर्च चाहिँ छैन हेर्नुहोस् यसपटक। अब सामान्य खर्च खाएको अब बसेको तिर्नु परेन, अन्य खर्चहरू भनेको चाहिँ अब सस्तै ठाउँहरू हामी ल्याएका छौँ, जस्तो खुला मञ्चदेखि लिएर बेकुरी मण्डप, यसको अलावा चाहिँ राष्ट्रिय सहयोगीले प्रज्ञा प्रतिष्ठानहरू लिएको छौँ, गर्दाखेरि यस्तो ठूलो पहिले जस्तो सोचेको जस्तो धेरै ठूलो खर्च चाहिँ छैन।
1: अब एउटा कुरा चाहिँ अब जाँदा जाँदै देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई चाहिँ यहाँको आग्रह अनुरोध के छ सुशीलजी?
0: मेरो आग्रह अनुरोध म वास्तविक केहीमा उठेको पनि छैन। अब यो देशले परिवर्तन खोजेको छ, मतलब युवाहरूले परिवर्तन खोजेको छ, फ्रस्ट्रेसन छ, आर्थिक समृद्धि भएन, अब जस्तो कि अब के गर्नु पर्यो भने मेरो देशभरिको अब यो ठूलो परिणाममा उम्मेद्वार छन्। म साथीहरूलाई के भन्न चाहन्छु भने योग्य चाहिँ नेपाली काङ्ग्रेसले भोलिको दिनमा अब एउटा मार्गदर्शन बनाएर नीतिमा अब यो सरकारलाई चाहिँ भन्यो हामी अपोजिसनमा छौँ भनेपछि एकदम सशक्त भएर अब देशको परिस्थितिलाई हेरेर अब देशलाई रूपान्तरण कसरी गर्नु पर्यो त, अब हिजो र अहिलेको अवस्थामा गगन थापा आइसकेपछि देशमा परिवर्तन कसरी चाहिँ हुन सक्छ भन्ने कुरो भन्नु पर्यो। अहिलेको अवस्थामा मान्छे फ्रस्ट्रेसन छ, विदेश गएको छन्, युवाहरू यहाँ बस्दैनन्, आर्थिक समृद्धि भएन, भ्रष्टाचार छ, अब चाहिँ के भन्छ बिजनेस कम्युनिटीको मान्छेहरू पनि एकदम चाहिँ भनौँ न कसरी लगानी गर्ने, यहाँ लगानीको वातावरणहरू कसरी सृजना गर्ने, यत्रो नेपाल यस्तो उज्यालो र यति चाहिँ यहाँ सम्भावनाको देश हो, तर हामीले आर्थिक समृद्धि गर्न सकेनौँ, अब यहाँका लाखौं मान्छेहरू पलायन हुने, यहाँका युवाहरू पलायन हुने, यहाँको रिसोर्सेसलाई युज नगर्ने, हामी नीति नबनाउने, कार्यनीतिहरू हाम्रो ठिक नहुने, हामीले चाहिँ लगानी भिजाउन नसक्ने, हामी गरिबै हाम्रो इन्फ्रास्ट्रक्चर हेर्ने हो भने एकदमै पोहोर, हामी यो हेर्दाखेरि यहाँबाट चितवन जानु पर्यो 5 घण्टा 7 घण्टा लाग्ने, पोखरा जानु पर्यो 5 घण्टा 7 घण्टा लाग्ने, यो अवस्थाले गर्दाखेरि अब हामीले समृद्धिको लागि आर्थिक समृद्धिको लागि र युवाहरूलाई कसरी चाहिँ भनौँ हामीले रोजगार दिन सक्छ, देश समृद्धि कसरी बनाउन सक्छ, यी यावत धेरै देशको समस्या छ। अबको दिनमा चाहिँ काङ्ग्रेस चाहिँ खालि सत्तामा जाने होइन, देश बनाउने खाकादेखि लिएर देशको मार्गदर्शनको एउटा गोरेटोहरू फिक्स गरेर त्यसमा चाहिँ लबी गरेर नीति बनाएर ऐन बनाएर चाहिँ हामी चाहिँ जानुपर्छ, जनतालाई विश्वास दिलाउनु पर्यो, नभए हामी पुरानो पार्टी भए पनि के भयो भने अब यो रूपान्तरण खोजेको भनेको चाहिँ जनताले प्रगति समृद्धि खोजेको हो, त्यो विषयमा चाहिँ काङ्ग्रेस जानुपर्छ, फेरि सत्ताको लागि जाने, सत्ताको लागि लुच्छाचुडी गर्ने, अहिले भन्नुहुन्छ भने हिजै भनौँ कि कुनै

0: भने मात्रै मुख्य भन्छु नेपाली काँग्रेस चाहिँ अगाडि बढ्न सक्छ। त्यसको लागि चाहिँ मेरो विनम्र आग्रह अनुरोध छ कि देशभरिको करिब हाम्रो 7500 चाहिँ डेलिगेट्सहरूले चाहिँ योग्य राम्रो चाहिँ व्यक्तिहरू छानेर पठाइदिनु भयो भने एक धेरैवटा क्लस्टर छ यहाँ जेएनजी समूहदेखि लिएर पिछडिएको समूहदेखि लिएर जनजातिको समूहदेखि लिएर धेरै यति धेरै क्लस्टर छ। हेर्नुहोस् म आफै कस्तो भने व्यवस्थापन हेर्ने व्यक्ति म राति पनि कमसेकम चाहिँ किन एकदम अब कसरी चुनाव गर्ने एउटा ठुलो चुनौती भएको हुँदाखेरि म दुई बजी आएर राति आएर सुतेको छु। हेर्नुहोस् करिबन चाहिँ हामी कहाँ क्लस्टर धेरै र चाहिँ 850 जना उम्मेद्वारलाई टिक्राउनु पर्छ भनेपछि एउटा भोटिङ गर्नलाई एउटा व्यक्तिलाई आधा घन्टा पनि कम लाग्दैन। हेर्नुहोस् भन्दाखेरि यत्रो धेरै उम्मेद्वारलाई भनौँ यत्रो धेरै व्यक्तिहरूले चाहिँ भोटिङ गर्ने पनि एउटा ठुलो चुनौती हो। तैपनि छरेर 1000 भन्दा मुनि राखेर क्लस्टरहरू अगाडि राखेर आज चाहिँ निर्वाचन हुँदैछ। त्यो निर्वाचनमा चाहिँ मेरो विनम्र आग्रह अनुरोध मेरो म पनि लामो समयदेखि नेपाली काँग्रेसमा छु योग्य मान्छेलाई चाहिँ उहाँहरूले चाहिँ भोट दिएर चाहिँ छनौट गरेर नेपाली काँग्रेसलाई नयाँ डाइमेन्सन नयाँ दिशा र नयाँ सोच नयाँ परिवर्तन दिन सक्ने व्यक्तिहरूलाई छानेर अगाडि चाहिँ जान सक्ने चाहिँ उम्मेद्वारलाई भोट दिनको लागि आग्रह गर्छु।
1: हस्, यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद। नमस्कार।
0: हस्, धन्यवाद, मलाई अवसर दिनुभयो। बमजी थाय, थ्याङ्क यू भेरी मच।
1: बाहुन्ती नेपाली कंग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ, आदरणीय श्रोता, हामी नेपाली बसमा नेपाली कंग्रेसका विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्दैछौ र यतिखेर चाहिँ हाम्रो प्रत्यक्ष सम्पर्कमा महेन्द्र जीसी हुनुहुन्छ। महेन्द्र जीसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ महेन्द्र धोज जीसीजी। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, नमस्कार, जय नेपाल।
1: अब केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ, आजबाट मतदान हुँदैछ। महेन्द्र धोज जीसीलाई प्रतिनिधिहरूले अर्थात् महाधिवेशन प्रतिनिधिहरूले कसरी चिन्छन्, किन मतदान गर्ने तपाईँलाई बताउनुहोस् त।
2: अब एक त मलाई लाग्छ मैले लामो समय पार्टीमा काम गरेको छु, धेरै साथीहरूसँग मेरो चिनाजानी पनि छ, र अर्को कुरा वर्तमानमा अबको कंग्रेस कसरी लिएर जाने भन्ने कुरामा भोलिका दिनहरूमा अहिले जसरी हामीले पार्टी बदल्यौं, नेतृत्व रूपमा बदल्यौं, त अबको कंग्रेसलाई मुलुकको आवश्यकता अनुसार कंग्रेसको जुन मूल्य र मान्यता छ त्यसमा टेकेर हामीले देशमा परिवर्तन फेरि पनि आफूलाई बदल्दै देशलाई पनि बदलेर मुलुकलाई समृद्धितिर लैजान्छौ भन्ने जुन हाम्रो एउटा राष्ट्रिय संकल्प छ त्यसमा मैले योगदान पुर्याउन सक्छु भन्ने जुन मैले दृढ विश्वासका साथ मैले विगतदेखि नै जुन पार्टीको मेरो लगानी छ त्यो हिसाबले आगामी यो केन्द्रीय सदस्यको मेरो उम्मेदवारीमा पनि त्यही हिसाबले साथीहरूको समर्थन प्राप्त हुनेछ भन्ने मलाई पूर्ण विश्वास छ।
1: अब एउटा कुरा चाहिँ कतिको रस्ताकसी छ महाधिवेशनमा, प्रतिस्पर्धा कतिको छ?
2: हेलो,
1: कतिको रस्ताकसी छ महेन्द्र धोजी, कतिको प्रतिस्पर्धा?
2: प्रतिस्पर्धा होइन, प्रतिस्पर्धा छ। प्रतिस्पर्धा जुन ढंगले स्वस्थ ढंगले यसलाई प्रतिस्पर्धा जुन भइराखेको छ मलाई लाग्छ यो प्रतिस्पर्धाले ठिक नेतृत्वको चयन हुन्छ भन्ने मलाई पूर्ण विश्वास छ।
1: अब अहिलेको स्थितिमा मतदान हुँदै गर्दाखेरि नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधिहरू पनि काठमाडौँमा छन् होइन, बन्द सत्रपछि अब हिजो मात्रै दावी विरोध सबै सकिएको छ, र कंग्रेसको यो 15 महाधिवेशनले चाहिँ कस्तो खालको सन्देश दिँदैछ अब गगन थापाको नेतृत्वमा?
2: तपाईँले देखिरहनु भएको छ सारा मुलुकै अहिले हाम्रो 15 महाधिवेशनले कंग्रेसमय भएको छ, र हामीले पनि नसोचेभन्दा बढी अहिले आम कार्यकर्तामा र कंग्रेसका समर्थकहरूमा शुभचिन्तकहरूमा एउटा नयाँ उत्साह जागेको छ कि अबको यो जुन परिस्थिति छ अर्थात् तपाईँ हामीले महसुस जुन गरेका छौँ कि देशको राजनीति जुन हिसाबले तरल अवस्थाले अगाडि बढ़िरहेको छ, कांग्रेस मात्रै एउटा पार्टी हो जसले यो अहिलेको वर्तमान इस्युलाई यसलाई एउटा व्यवस्थित गर्न सक्छ, र अहिलेको समयको नेतृत्व अथवा अहिलेको चुनौतीको सामना

0: प्रेम थापाको नेतृत्वमा मात्रै कंग्रेसले समाधान गर्न सक्छ भन्ने एउटा विश्वास जागेको अवस्थामा मलाई लाग्छ कि कंग्रेसले अहिलेको चाहिँ नि समयको चुनौतीलाई र समयको चापलाई पदचापलाई महसुस गर्दै अगाडि बढेको अवस्थामा गगन थापाको नेतृत्वले मात्रै समाधान दिन्छ भन्ने एउटा आम जनतामा विश्वास जागेको महसुस गराएको छ।
1: अब यो कंग्रेसको यो महाधिवेशनमा आएका महाधिवेशन प्रतिनिधिहरूलाई अर्थात चाहिँ अबको यो नेतृत्व छनौट प्रक्रियामा भाग लिने प्रतिनिधिहरूलाई यहाँको आग्रह के छ?
0: म समस्त महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्न चाहन्छु कि तपाईँहरू एकदम संवेदनशील भएर धेरै जसो त तपाईँहरूले अब चिन्नु पनि भएको छ अथवा उम्मेद्वारहरूलाई, र मलाई लाग्छ धेरै नयाँ पुस्ताको प्रवेश नेपाली कंग्रेसमा यो 15 महाधिवेशनमा भएको छ। त्यति मात्रै होइन, विभिन्न क्लस्टर, जातीय क्लस्टर अथवा हाम्रो भूगोलको क्लस्टर, विभिन्न क्लस्टरबाट जुन प्रतिनिधित्व गर्ने व्यवस्था, विदेशको जनसम्पर्क समितिहरू, जो अन्तर्राष्ट्रिय डायस्पोराबाट पनि नेपाली कंग्रेसको केन्द्रीय समितिमा यसपल्ट पहिलोपल्ट साथीहरूको प्रवेश हुँदैछ, र यो बेलामा र यसरी जुटेको अवस्थामा हामी सबै एक भएर एक भएको अवस्थामा हामीले अहिले वर्तमान अवस्थाको त्यो नेपाली कंग्रेसलाई रूपान्तरण गर्दै अगाडि बढ्ने संकल्पसहितको जुन हाम्रो नेतृत्व छ त्यसमा पनि गगन थापाको नेतृत्वलाई बलियो बनाउने र कंग्रेसलाई एक बनाएर अगाडि लाने क्षमता भएका, निष्ठावान र योगदान गरेका साथीहरूलाई यहाँहरूले मतदान गर्नुहुनेछ, गर्नुपर्छ भन्ने मेरो आफ्नो सबैप्रति अनुरोध छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो महेन्द्र जोश जीसी, नेपाली कंग्रेसको केन्द्रीय सदस्यका उम्मेद्वार। आदरणीय श्रोता, यतिखेर हामी जान चाहन्छौ शम्भु रेग्मी, नेपाली कंग्रेसका नेता रेग्मीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ। गुड मर्निङ
1: शम्भुजी, तपाईँको उम्मेद्वार किन नेपाली कंग्रेसको 15 महाधिवेशनले चाहिँ तपाईँलाई महाधिवेशन प्रतिनिधिले किन मतदान गर्ने?
2: धन्यवाद प्रश्नको लागि। म चाहिँ प्राविधिक साथीहरूको मुद्दा स्थापित गर्न र युवाहरूलाई प्राथमिकता दिन र नेपाली कंग्रेसलाई रूपान्तरण गर्नको लागि चाहिँ मेरो उम्मेदवारी हो।
1: अहिले नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधिले शम्भुजीलाई कसरी चिन्ने बताउनुहोस्?
2: अहिले उहाँहरूले त मलाई एउटा प्राविधिक रूपमा चिन्नुहुन्छ अहिलेसम्म, तर म मेरो ठाउँको, मेरो भेगको एउटा उदाउँदो नेताको रूपमा आउँदैछु र मलाई अहिले सामान्य स्थानीय तहदेखि अब केन्द्रसम्म चाहिँ हस्तक्षेप गर्नको लागि चाहिँ ऊर्जा थप्नको लागि र नीतिगत स्वच्छताको लागि चाहिँ म आफ्नो उम्मेद्वारी दिँदैछु।
1: केन्द्रीय सदस्यमा उम्मेद्वारी छ होइन यहाँको पनि?
2: हजुर, लुम्बिनी प्रदेशबाट भूगोल तर्फबाट म केन्द्रीय सदस्यको उम्मेद्वार छु।
1: अब नेपाली कंग्रेसमा अहिले अलिकति रिफर्म आएको छ, नयाँ कंग्रेस कसरी बनेको छ तपाईँका विचारमा? किनभने गगन थापाले विशेष महाधिवेशन मार्फत कंग्रेसलाई जुन ढंगले लैजान खोज्नु भएको छ त्यसमा चाहिँ तपाईँको भनाइ चाहिँ के छ, कसरी नयाँ कंग्रेस?
2: अब यस्तो छ, युवाहरूमा अहिले जुन यो राजनीतिप्रति जुन होइन भित्रैबाट राजनीतिमा लाग्नुपर्छ भन्ने जुन भावना आएको छ, यो जेएनजी आन्दोलनपछि जसरी गगन थापा हाम्रो सभापतिले जुन एड्रेस गर्नुभयो जेएनजी आन्दोलनलाई, त्यसपछि त सबैभन्दा चाहिने, सबैभन्दा अहिले उपयुक्त पार्टी नै नेपाली कंग्रेस बनेको छ नि।
1: नेपाली कंग्रेसले चाहिँ अब युवाहरूका भावनाहरूलाई, देशको समस्याहरूलाई, आन्तरिक लोकतन्त्रलाई चाहिँ सुदृढ बनाएर ल्याउन सक्छ, त्यसका आधारहरू पेश गर्नुहोस् त, कसरी सक्छ नेपाली कंग्रेसले?
2: नेपाली कंग्रेस नै यस्तो पार्टी हो जसले चाहिँ नेपालको प्रत्येक समस्यालाई चाहिँ आजसम्म ट्याकल गर्दै आएको छ र समस्याबाट चाहिँ समाधानतर्फ लगेको छ र अबको यो जुन विकासको समस्या छ, विकास गर्नुपर्ने जुन बाध्यता छ, नेपाली समाजलाई चाहिँ अगाडि लानुपर्ने जुन जिम्मेवारी छ, अरू कुनै पनि पार्टीहरूभन्दा सबैभन्दा बढी लोकतान्त्रिक, सबैभन्दा बढी समावेशी, सबैभन्दा बढी जनताप्रति उत्तरदायी नेपाली कंग्रेसले नै अगाडि लान सक्छ भन्नेमा सम्पूर्ण नेपालीहरू बिस्तारै बुझ्दै जानुहुन्छ र बुझ्नु नै पर्छ।
1: शम्भुजी, अब यहाँले भन्नुभयो प्राविधिक सेक्टरको व्यक्ति भनेर भन्नुभयो होइन, पार्टीमा लामो समयदेखि लाग्नु पनि भएको छ, एउटा युवा हुनुहुन्छ, तर अब कसरी चाहिँ यो देशलाई चाहिँ ड्राइभ गर्नुपर्छ? युवाहरू आएका छन् होइन, मुलुकलाई कसरी ड्राइभ गर्दाखेरि मुलुक सम्बन्धित हुन सक्छ, मुलुकको एउटा कस्तो खालको रूपरेखा बन्न सक्नुपर्छ भन्ने लाग्छ यहाँलाई?
2: यस्तो छ, हाम्रो नेपालको रूपरेखा बुझ्नको लागि चाहिँ हावामा चाहिँ कुरा गर्नुभन्दा पनि नेपालको वस्तुगत स्थिति के छ, हाम्रो चाहिँ होइन, हाम्रो चाहिँ उत्पादन के हो हाम्रो बजार के हो त्यो सम्पूर्ण कुराहरू बुझ्नको लागि चाहिँ एकदमै परिपक्व नेतृत्वको चाहिँ आवश्यकता पर्छ जुन चाहिँ हामी नेपाली कङ्ग्रेसले जसरी चाहिँ अहिले यो मार्गदर्शन गरेर ग्रासरुटदेखि चाहिँ नेताहरू अथवा भनौँ न समाजलाई लिड गर्ने मान्छेहरू जसरी माथि ल्याउनु खोजेको छ यसले नै चाहिँ नेपाललाई अगाडि लानको लागि साँच्चै साँचो अर्थमा चाहिँ नेपाली कङ्ग्रेस सक्षम छ अरू पार्टीहरू चाहिँ हावाको भरमा हाम्रो चाहिँ जिडिपी के छ हाम्रो चाहिँ नेसनल चाहिँ सोर्स के छ हाम्रो नेसनल इन्कम के छ त्यो थाहा नभइकन चाहिँ हावाको भरमा चल्दाखेरि नेपालीहरूमा चाहिँ आशा धेरै ठुलो हुने तर काम चाहिँ कम हुने भएको कारणले गर्दाखेरि यो निराशा बढेको छ यो निराशालाई सिधै यो जुन स्थिति छ त्यो सही विश्लेषण गरेर अगाडि जाने सामान चाहिँ नेपाली कङ्ग्रेसले राख्छ र
1: अब देशभरबाट प्रतिनिधिहरू आएका छन् ती प्रतिनिधिहरूलाई महाधिवेशन प्रतिनिधिहरूलाई तपाईँ के आग्रह गर्न चाहनुहुन्छ आजको दिनमा मतदान हुँदैछ नि त होइन रसाकसी निकै छ नि त
2: एकदमै एकदमै मैले मलाई मत माग्नु भन्दा पनि पहिला चाहिँ तपाईँहरूले आफ्नो विवेकको प्रयोग गर्नुहोस् र तपाईँहरूले चाहिँ यो माथिबाट कसैले लिस्ट बनाउने कसैले के गर्ने यस्तो काममा चाहिँ नलाग्नु होला सकेसम्म राम्रा नेताहरूलाई छान्ने प्रयास गर्नुहोला योग्य उम्मेद्वारहरूलाई छान्ने प्रयास गर्नुहोला र यस महाधिवेशनलाई सफल बनाउनु होला किनभने महाधिवेशन सफल हुँदै गर्दा राम्रो नेतृत्व आउँदै गर्दाखेरि आज नेपाली कङ्ग्रेस राम्रो बन्छ र भोलि नेपाल राम्रो बन्छ
1: अब नेपाली कङ्ग्रेसको अहिलेको नेतृत्वले अबको नेतृत्वले कङ्ग्रेसलाई सुदृढ बनाउने देशलाई समुन्नत बनाउने होइन युवाहरूलाई देशमै रोक्ने त्यो किसिमको खाका रूपरेखा तयार पार्न सक्छ होइन त्यो छ होइन तपाईँहरूसँग
2: एकदमै एकदमै
1: हस् शम्भुजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार शम्भु रेग्मी केन्द्रीय सदस्यका उम्मेद्वार आदरणीय श्रोता हामी नेपाली बहसमा नेपाली कंग्रेसको महाधिवेशनको विषयमा केन्द्रित भएर बहस र चर्चा गरिरहेका छौ छोटो विश्राम नै छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ
3: भनिन्छ नि नानीदेखि लागेको बानी
4: जसरी भटेकोशीको बानी आएर ती निर्माणका कुराहरू विचारका कुराहरू विधानका कुराहरू पनि 99.9% नै गगन थापालाई सभापति हुँदै हुनुहुन्छ निर्वाचित सभापति त्यसपछि गएर अहिले हरेक काङ्ग्रेस युवाहरूले होस् अथवा समावेशीमा सबै वर्गहरूले होस् र टोटल नेपाली काङ्ग्रेसले मात्रै होइन आज नेपाली जनताहरूले गगन थापाको नेतृत्वमा अहिले पार्टी सभापति बनाइसकेपछि उहाँको नेतृत्वमा संगठन अगाडि बढाएपछि भोलि राष्ट्रले नै एकचोटि गगन थापाको नेतृत्वमा यो राष्ट्र हाँकेको नेपाली जनताले हेर्न चाहिरहनु भएको छ त्यस कारणले अहिले गगन थापा गगन कुमार थापाको नेतृत्वमा हामी अगाडि बढ़िरहेका छौ
1: अब देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको आग्रह के छ
4: हजुर
1: देशभरिका प्रतिनिधिहरूलाई आग्रह के छ यहाँको भीमजी महाधिवेशन प्रतिनिधिहरूलाई के भन्न चाहनुहुन्छ जाँदा जाँदै
4: म देशभरिको महाधिवेशनका प्रतिनिधिहरूलाई अहिले हामी कमजोर देखिएको जस्तो छ प्राविधिक कारणले जसरी भटेकोसीको बाँकी आएर चाहिँ त्यस्तो छेद विच्छेद बनाएको छ भने यसपालि फागुन 29 गते पनि भटेकोसीको बाढी जस्तै आएको छ हामी एकता रूपमा जान नसकेको कारणले गर्दाखेरि त्यसैले देशभरिको सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई म के अनुरोध गर्छु भनेदेखि अहिले हामी गगन थापाको नेतृत्वमा गइसकेपछि उत्साहजनक रूपमा योग्य र योग्य त सबै उम्मेद्वारहरू योग्य हुन्छ तथापि पनि सिनियर मान्छेहरू योग्य मान्छेहरू युवाहरू जुन हिसाबले विधानमा त हामी अगाडि बढाएका छौँ ती मान्छेहरूलाई अहिले हामीले मतदान गरेर लिएर जान सक्यौँ भने अवश्य पनि सुदृढ काङ्ग्रेस बनाउन सकिन्छ जनमुखी काङ्ग्रेस बनाउन सकिन्छ र अब आगामी निर्वाचनको निमित्त हामी फेरि अहिलेको अवस्था नभइकन यो देशमा नेपाली काङ्ग्रेसको सरकार स्थापना गर्न सक्छौ नेपाली काङ्ग्रेसको नेतृत्व बेगर अहिले हामीले 6 महिनामै देखेका छौँ हेर्नुहोस् अवस्था कस्तो हुँदो रहेछ भनेर नेपाली जनताले महसुस गर्न थालिसकेका छन् कि अब नेपाली काङ्ग्रेस नै वास्तवमा यो देशको हिजो 7 सालदेखिको इतिहास बोकेको पार्टी त्यो पार्टीमा र यो देशमा शासन सत्ता चलाउन र जनतालाई चाहिँ जुन हिसाबले चाहिँ सर्भिस डेलिभरी गर्नको निमित्त नेपाली काङ्ग्रेसको विकल्प छैन भन्ने कुरो सबै नेपाली जनताले बुझिसकेको अवस्थामा र त्यसरी नै नेतृत्व छान्न लागिरहनु भएको छ महाधिवेशन।
1: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
4: धन्यवाद
1: हजुर। केन्द्रीय सदस्यका उम्मेद्वार भीम ढुङ्गाना आदरणीय श्रोता यतिखेर हामी तपाईँलाई लैजान चाहन्छौं नेपाली कंग्रेसको पेशागत विज्ञतर्फका केन्द्रीय सदस्यका उम्मेद्वार भरतराज ढकाल यतिखेर हुनुहुन्छ। भरतराजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद।
1: नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दावेदारी प्रस्तुत गर्नु भएको छ, रसाकसी निकै छ, तपाईँको उम्मेद्वारी किन र के का लागि बताउनुहोस्।
5: खास गरी नेपाली कांग्रेसले अहिले बदलिँदो एउटा नेतृत्व आएको चाहिँ छ, एउटा नयाँ विचार लिएर आएको चाहिँ छ, र यसले सबै पेसा व्यवसायलाई समेट्ने जुन नीति लिएको चाहिँ छ, त्यस अन्तर्गत मैले विगत लामो समयदेखि ब्याङ्किङ र एग्रिकल्चर सेक्टरमा मैले काम पनि गरेको चाहिँ थिएँ, एउटा अनुभव पनि हासिल गरेको चाहिँ थिएँ। त्यसै गर्दा अब नेपाली कांग्रेस साँच्चै नै हामीले पार्टीलाई सुधार गर्न नसक्ने हो, पार्टीमा चाहिँ नयाँ नीति र विचारहरू ल्याउन नसक्ने हो, त्यसलाई स्थापित गर्न सकिएन भने कुनै पनि क्षेत्र दिगुर स्थायी हुँदो रहेनछ। मैले धेरै पहिलादेखि भन्ने गर्थेँ, जबसम्म आर्थिक क्षेत्रको विकास हुँदैन तबसम्म कुनै राजनैतिक परिवर्तन दिगुर स्थायी हुन सक्दैन भन्ने जुन एउटा चाहिँ मेरो मान्यता पनि थियो। त्यस अन्तर्गत मैले व्यवसाय क्षेत्रमा गरेको एउटा अनुभवले त्यो अनुभवलाई चाहिँ नेपाली कांग्रेसको निर्णयमा दबाव पुर्याउन सके भने पक्कै पनि लाग्थ्यो, त्यसले पार्टीमा पनि एउटा राम्रो प्रभाव पर्छ, त्यसले समग्र देशको अन्य कुराहरूलाई पनि प्रभाव पार्छ भन्ने उद्देश्यका साथ मैले नेपाली कांग्रेसको पेसागत विकृतर्फ चाहिँ उम्मेद्वार दिएको छु। र आज मतदान हुँदैछ र
1: साथीहरू तपाईँ अब विजय हुने आधारहरू के हुनु, भरतराज ढकाल विजय हुने आधारहरू र महाधिवेशन प्रतिनिधिले तपाईँलाई कसरी चिन्छ?
5: एक त म नेपाली कांग्रेसले मलाई गत निर्वाचनमा चाहिँ उम्मेद्वारको रूपमा चाहिँ सेन्ट्रल क्षेत्रमा एकमा चाहिँ एउटा विश्वास गरेको चाहिँ थियो, मलाई चाहिँ अहिलेको अवस्थामा पनि मलाई मतदाताहरूले चाहिँ सम्मानजनक मत दिनुभएको चाहिँ थियो, जसले गर्दा भरतराज ढकालको एउटा पहिचान स्थापित भइसकेको चाहिँ छ। दोस्रो कुरो, मैले लामो समय ब्याङ्किङ सेक्टरमा खास गरी ग्रामीण क्षेत्रकोमा वित्तीय पहुँच पाउनु पर्छ भनेर चाहिँ विपन्न र कमजोर वर्गलाई उत्पादन गर्ने चाहिँ वित्तीय सेवा दिइरहेको चाहिँ थिएँ। त्यो सँगसँगै जबसम्म हामीले ग्रामीण क्षेत्रमा बस्ने मानिसहरूको आयोजन वृद्धि गर्न सक्दैनौँ तबसम्म चाहिँ समुन्नत नेपालको कल्पना गर्न सकिँदैन भन्ने मान्यता अनुसार, खास गरी ग्रामीण क्षेत्रमा जुन हामीले कृषि क्षेत्रलाई चाहिँ प्रबन्धन गर्नुपर्छ भनेर हामीले मुख्य कृषि कम्पनी पनि स्थापना गऱ्यौँ र एउटा इको सिस्टम बनाउनुपर्छ भन्ने काम पनि गरिएको, र अहिले यसमा चाहिँ किसान र युवाहरूले विश्वास पनि गर्दै गएको अवस्था चाहिँ छ। त्यस कुरो विगतमा मैले गरेका कामहरू सबै मतदाताले हेरिराख्नु भएको छ, भरत ढकालले हिजो के काम गर्यो, कुन संस्थाको नेतृत्व गर्यो, त्यो संस्थाले कस्तो परिणाम दियो भन्ने कुरा चाहिँ मतदाता सबै साथीलाई थाहा पनि भएको हुनाले, र मेरो चाहिँ देशभरि नै एउटा नेटवर्क पनि स्थापना भइसकेको छ, त्यसले गर्दा चाहिँ मलाई लाग्छ कि साथीहरूले मलाई विश्वास गर्नुहुन्छ र मैले चाहिँ चुनाव चाहिँ सजिलै जित्न सक्छु भन्ने चाहिँ मलाई एकदम आशा र भरोसा चाहिँ छ।
1: देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई जाँदा जाँदै के भन्न चाहनुहुन्छ?
5: अब खास गरी नेपालमा यो जुन अहिले पछिल्लो क्रममा राजनीतिमा जुन एउटा अविश्वास पैदा भएको चाहिँ छ, नेपालमा केही पनि हुँदैन गर्न सकिँदैन भन्ने कुरा चाहिँ छ। हामी हेर्ने हो भने नेपालमा जुन प्राकृतिक रूपले चाहिँ एउटा सम्पन्न देश छ, यसमा हामीले राजनीतिक नेतृत्वले चाहिँ सही एउटा चाहिँ काम गर्न सक्यो, नीति बनाउन सक्यो, त्यसलाई कार्यक्रममा चाहिँ बदल्न सक्यो र त्यो जुन कार्यक्रमलाई चाहिँ जनताको जीवनसँग जोड्न सकियो भने नेपालमै हामीले चाहिँ थुप्रै एउटा चाहिँ सम्भावनाहरू चाहिँ भएको हुनाले विदेशमा रहेका साथीहरूले नेपालप्रति विश्वास गर्ने र आफूसँग भएको चाहिँ सिप र पुँजीलाई नेपालमा ल्याएर चाहिँ एउटा चाहिँ आर्थिक क्षेत्रको चाहिँ विकासमा चाहिँ काम गर्नुपर्छ, जसले गर्दा भोलिका दिनमा चाहिँ नेपालमा पनि केही सम्भावना छ है, नेपाललाई जसरी हामीले हेरिएको रहेछ त्यो होइन भन्ने चाहिँ एउटा मान्यता विकास गराउनलाई विदेशमा रहेका साथीहरूले जुन एउटा माया गर्नुभएको चाहिँ छ विदेशमा रहेर पनि, तर अब देशमै बसेर केही गर्नुपर्छ र हामीले यहीँ नै भोलिका चाहिँ भावी पुस्ताहरूलाई एउटा भविष्य देखाउनुपर्छ भन्ने मलाई लाग्छ, र उहाँले त्यसरी नै नेपालप्रतिको चाहिँ दृष्टिकोण बदल्नुहुन्छ र भोलि चाहिँ अब नेपालको नेपाली कांग्रेस मात्रै होइन समग्र देशको नेतृत्व नेपाली कांग्रेसले गर्छ, अहिले नेपाली कांग्रेसमा नयाँ नेतृत्व आएको चाहिँ छ, नयाँ चाहिँ नीति पनि ल्याएको चाहिँ छ, त्यो नीतिलाई कार्यक्रममा बदल्ने पनि सङ्कल्प गरेको चाहिँ छ, र कार्यक्रमलाई चाहिँ अब हामी जनताको घर दैलोमा पुऱ्याएर उनीहरूको जीवनसँग जोड्ने पनि एउटा चाहिँ प्रतिबद्ध रहेको हुनाले अब नेपालमा केही छ हुन्छ सम्भावना छ भन्ने एउटा सन्देश लिएर साथीहरू चाहिँ जानुहुन्छ र भोलिका दिनमा त्यसरी नै आफ्ना चाहिँ जुन पेसा व्यवसाय छ त्यो पेसा व्यवसायलाई नेपालमै आएर गर्ने चाहिँ उहाँले पनि एउटा चाहिँ प्रतिबद्धता व्यक्त गर्नुहुन्छ भन्ने मलाई विश्वास लागेको थियो।
1: हस्, भरतराज ढकालजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, शुभकामना। नमस्कार। नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार भरतराज ढकाल आदरणीय श्रोता, यतिखेर हामी जान चाहन्छौ राजनैतिक विश्लेषक डाक्टर केपी शर्मा डाक्टर साहब नेपालीहरुले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: हजुर,
1: नेपाली कंग्रेसको 15औं महाधिवेशनलाई कसरी हेरिराख्नु भएको छ यतिखेर गगन थापाको नेतृत्वमा?
6: अब मैले चाहिँ नेपाली कांग्रेसको यो 15औं महाधिवेशनलाई चाहिँ अलिकति फरक ढंगबाट हेरिराखेको छु। खासमा मलाई के लागेको छ भन्दाखेरि अहिले चाहिँ यो रूपान्तरणको जुन प्रक्रियामा मतलब जेएनजी मुभमेन्ट पछि पार्टीहरू जानुपर्ने थियो त्यो जाने क्रममा चाहिँ कम्युनिस्ट पार्टीहरू चाहिँ यथास्थितिवादीमै अल्मलिएको देखिन्छ भने कांग्रेस पार्टीभित्र चाहिँ एउटा ठूलो विद्रोह भएर गगन थापाले चाहिँ नेतृत्व गरेर चाहिँ अब यसको चाहिँ पुस्तान्तरणको र सत्ता रूपान्तरणको प्रक्रिया अगाडि बढेको देख्छु एउटा। दोस्रो चाहिँ एकदमै राम्रो पक्ष मलाई के लागिरहेको छ भन्दाखेरि नेपाली कांग्रेस पार्टी अथवा पुराना पार्टीहरू सुतिसके, मरिसके, सिद्धिसके, अब जनतामा पकड छैन जस्तो भान भएको थियो यो फागुन 21 को चुनावपछि चाहिँ होइन राष्ट्रपतिले चुनाव जितिसकेपछि। तर अहिले गाउँ गाउँबाट युवाहरू एउटा ठूलो उत्साहको साथ एउटा ठूलो चाड माने जस्तो पर्व माने जस्तो नेपाली कांग्रेस पार्टीभित्र 7,000 त महाधिवेशन प्रतिनिधिहरूले अहिले आजबाट मतदान गर्दै हुन्छ अनि त्यसमा चाहिँ मतलब चाहिँ मलाई लाग्छ चाहिँ लाखौं लाख मान्छेहरू उहाँहरूको क्रियाशील मतलब चाहिँ जुन सदस्यहरू जुन आउनुभयो त्यसले गर्दाखेरि चाहिँ एउटा नयाँ उत्साह भरेको छ र नयाँ स्पिरिटमा नेपाली कांग्रेस पार्टी अगाडि बढेको देखिन्छ। तेस्रो कुरा चाहिँ के छ भन्दाखेरि तपाईँको जस्तो अर्को चाहिँ राजनीतिक पुनर्जागरणको अभियान पनि कांग्रेसले चलाएको देख्छु म। त्यो भनेको चाहिँ के भन्दाखेरि उहाँहरूको चाहिँ जुन पुरानो मतलब चाहिँ आर्थिक नीति थियो र जुन राजनीतिक उहाँहरूको चाहिँ भ्यालु थियो त्यो चाहिँ मरेको थियो त्यसलाई फेरि पुनर्जीवित गर्ने हिसाबले मैले त कतिपय मतलब चाहिँ सुने नै पनि र उहाँहरूको त्यो घोषणा पत्र पनि हेरेँ। त्यसमा चाहिँ अब यो प्राइभेट सेक्टर चाहिँ इकोनोमीको अर्थतन्त्रको मेजर इन्जिन हो र उदारीकरणलाई चाहिँ अगाडि बढाउनु पर्छ भन्ने कुरा चाहिँ पार्टीको घोषणा पत्रमा पनि लेखेको जस्तो मैले देखेँ भने एकजना महामन्त्रीका उम्मेद्वार सुनिल शर्माले चाहिँ त्यो कुरा प्रष्ट रूपमा नै बोल्नु भएको छ। गिरिजा प्रसाद कोइरालाले चाहिँ 48-51 सुरु गरेको त्यसलाई चाहिँ अगाडि बढाउन हामी चाहन्छौँ भन्ने कुराहरू गर्नुभएको छ। भनेपछि अब राज्य नियन्त्रित अर्थतन्त्रबाट चाहिँ देश विकास नभएको कुरा चाहिँ उहाँहरूको मूल्याङ्कन छ र त्यसले चाहिँ मतलब चाहिँ देशलाई अहिले यस्तो परिस्थितिमा ल्यायो। त्यसले गर्दाखेरि निजीकरण मार्फत नै देश विकास गर्नुपर्छ र सबै क्षेत्रमा निजीकरणलाई अगाडि बढाउनुपर्छ। राज्यले चाहिँ एउटा सुपरभिजन र मोनिटरिङको रेगुलेसनको काम मात्रै गर्नुपर्छ भन्ने खालको कुरा पनि नेपाली कांग्रेस पार्टीले अहिलेको महाधिवेशनबाट चाहिँ पारित पनि गरेको छ। र त्यसले गर्दाखेरि आर्थिक नीति पनि मतलब चाहिँ उसले नयाँ ढंगबाट अब अशस्त ढंगबाट अगाडि बढाउने खालको कार्यक्रमहरू ल्याएको छ। अब उसलाई एउटा महत्वपूर्ण चुनौती चाहिँ के छ भन्दाखेरि कि उसको पार्टी चाहिँ अहिले विभक्त छ, अब दुई टुक्रामा बाँडिएको देखिन्छ। अब यो आउने स्थानीय चुनावसम्म उहाँहरूले पार्टी एकता गर्नुभयो, पार्टीलाई मिलाउनु भयो भने नेपाली कांग्रेस पार्टी फेरि बिउ चिनेर आफ्नो पुरानो साथ उसले बचाउन सक्ने सम्भावना देख्छु म। नभएदेखि फेरि उसलाई पनि अप्ठ्यारो पर्ने सम्भावना पनि रहेको त्यतिकै देखिन्छ।
1: भनेपछि अब नेपाली कंग्रेसको महामन्त्रीको उम्मेद्वारका रूपमा डाक्टर सुनिल शर्माको बलियो दावेदारी हो त्यसो भए तपाईँका नजरमा होइन?
6: होइन, अहिले मैले देखेको खास गरी अब कांग्रेस पार्टीभित्रको 3-4 जना डाक्टर सुनिल शर्मा अनि त्यस्तै गरेर चाहिँ हाम्रो के अरे प्रदीप पौडेल अनि उदय शमशेर राणा र ऐन महर 4 जनाको
1: बिचमा
6: स्पर्धा हुन्छ जस्तो लाग्छ होइन देखिन्छ त ऐन महर। तर त्यसमा सबैभन्दा सशक्त उम्मेद्वार हाम्रो अब्जर्भेसनमा हेर्दाखेरि चाहिँ सुनिल शर्मा नै जस्तो देखिन्छ 1 नम्बरमा। त्यसले अब परिणाम त आउन बाँकी नै छ, चुनाव हुन बाँकी नै छ, यो एउटा मेरो एनालाइसिसको पाटो मात्रै हो। अब त्यसमा धेरैवटा कारणहरू छन् भन्ने पनि मलाई लाग्छ। अहिले चाहिँ जनताले चाहिँ मतलब नेताहरूले पनि कांग्रेसभित्र ठूलो परिवर्तन खोजेको र अहिले यसो हेर्दाखेरि जेएनजीको मतलब चाहिँ उम्मेद्वार जस्तो सुनिल शर्मा प्रस्तुत भएको लाग्छ मलाई।
1: अब कंग्रेसले चाहिँ अबको यो महाधिवेशन पछि आफूलाई एक ढिक्का बनाएर एउटा बलियो कंग्रेसका रूपमा र छुटेकाहरूलाई पनि एकीकृत बनाएर लैजान सक्ने सामर्थ्य राख्छ?
6: अब मलाई कस्तो लाग्छ भन्दाखेरि अहिलेको युवा नेतृत्वहरू अलिकति सुजुज भएको नेतृत्वहरू यदि अब यो चाहिँ परिणामबाट हेर्नुपर्छ केन्द्रमा आउनुभयो पदाधिकारीमा आउनुभयो भने मलाई लाग्छ कंग्रेस 2-3 महिनाभित्रमा एकीकरण भएर एउटा एकमुष्ट भएर कंग्रेस अगाडि बढ्न सक्ने खालको क्षमता अथवा त्यो खालको वातावरण बन्छ भन्ने मलाई लाग्छ। तर नेतृत्व कस्तो आउँछ भन्ने कुरामा भर पर्छ होइन।
1: पार्टी
6: सभापतिमा गगन थापा आउने कन्फर्म भइसक्यो,
1: झिकझ्याक आउने सम्भावना हो यसपाल्ला चाहिँ के आउँछ भन्ने अनुमानै गर्न गाह्रो छ होइन। प्रतिनिधिहरू पनि धेरै छन्,
6: हो त्यो भएकोले गर्दाखेरि नेतृत्वमा युवाहरूको वर्चस्व रह्यो भने पार्टी एक गरेर उहाँहरूले मिलाएर लानुहुन्छ भन्ने कुराको आधार तयार हुन्छ।
1: हस् डाक्टर आजको महत्त्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद। नमस्कार। वान्तु राजनीतिक विश्लेषक डाक्टर केपी शर्मा आदरणीय श्रोता दिखेर हामी जान चाहन्छौ नेपाली कंग्रेसको महिला खुल्ला तर्फका केन्द्रीय सदस्य निर्मला छेत्री। निर्मलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: हजुर नमस्कार, धन्यवाद।
1: निर्मलाजी, तपाईँ केन्द्रीय सदस्यमा होइन खुल्ला महिलाबाट?
7: हजुर हो।
1: आज मतदान हुँदैछ, कतिको ढुकढुक भइरहेको छ र साखासे कस्तो छ?
7: नेपाली कांग्रेस भनेको एकदम लोकतान्त्रिक पार्टी हो, एकदम फेरि फराकिलो दायरा भित्र रहेको पार्टी हो। त्यसले गर्दाखेरि प्रतिस्पर्धा त अवश्य नै हुन्छ। अब उम्मेद्वारलाई अब जति अब बलियो भए पनि ढुकढुक त भइहाले हुन्छ, तर चुनावी मैदानमा छौँ हामी, चुनावी प्रचारमा छौँ, मनमा अलिकति ढुकढुक त भइहाले हुन्छ, तर पनि अब आन्तरिक चुनाव हो, लागिरहेका छौँ। माहौल चाहिँ राम्रो देखिरहेको छु मैले। मेरो
1: भनेपछि तपाईँलाई किन मतदान गर्ने महाधिवेशन प्रतिनिधि निर्मला छेत्रीलाई बताउनुहोस् त।
7: म चाहिँ अब मैले केन्द्रीय समितिमा यो पहिलो उम्मेदवारी हो र मेरो अब मेरो उमेरले पनि मेरो परिपक्वताले पनि अब मेरो योगदानले पनि बेला भयो कि भन्ने लाग्छ। म नेपाल महिला संघको जिल्ला सभापति भएँ, पार्टीको अर्घाखाँचीको सहसचिव भएँ, अनि महिला संघको केन्द्रीय सदस्य हुँदै प्रवक्ता हुँदै लुम्बिनीको मान्य सचेतक भइसके र यो पहिलोपटक उम्मेदवारी हो। म एउटा लेखिका पनि हो, त्यसले गर्दाखेरि म चाहिँ केन्द्रीय अहिले जुन युवा नेता आउनुभएको छ गगन थापा, उहाँको एजेन्डाहरू एकदम नेपालको लागि एउटा पार्टी मात्र नभएर एउटा राष्ट्रकै राष्ट्र बोलियो बनाउने उहाँको एजेन्डा छ। त्यो एजेन्डामा चाहिँ म पनि सहभागी भएर छलफलमा बस्यो भने मेरो पनि केही भूमिका केही योगदान होला भन्ने मलाई विश्वास लागेको छ। त्यसैले मैले उम्मेदवारी दिएकी छु अहिले केन्द्रीय सदस्यमा।
1: भनेपछि महाधिवेशन प्रतिनिधिहरूले तपाईँलाई विजय बनाउँछन् वा तपाईँलाई राम्रोसँग चिन्छन् होइन? देशभरबाट आएका 7,500
7: जना, म देशभरि हिँडेकी छु, म महिला संघको संगठनमा पार्टीको विभिन्न कामले देशभरि हिँडेकी छु, मैले एउटा संसदीय अनुभव पनि गरिसकेकी छु। त्यसले गर्दाखेरि प्रतिनिधिहरूले पनि चिन्नुहुन्छ, विश्वास गर्नुहुन्छ, त्यो आधारमा मलाई चाहिँ आफूलाई विश्वास लागेको छ।
1: अब निर्मला छेत्रीजी, अब के छ, कंग्रेस एक ढिक्का एकीकृत भएर जान्छ गगन थापाको नेतृत्वमा?
7: दुःखै छैन, अब कंग्रेस चाहिँ एक भएर जान्छ, किनभने कांग्रेस बोलियो भयो भने राष्ट्र बोलियो हुन्छ, राष्ट्र बोलियो भयो भने जनता बोलियो हुन्छ। यो कुरा कांग्रेसका नेताहरूले बुझ्नु भएको छ। आज तपाईँले अलिकति पार्टीभित्रको अलिकति विवाद देखेर प्रश्न गर्नुभयो होला, अहिले अब एउटा घरभित्र पनि आगो नठोसी बोल्दैन, केही कतै चित्तता देखिएको होला, कहीँ कतै मनमुटाव देखिएको होला, तर त्यसलाई चाहिँ मिथ्यातामा बदलेर कांग्रेस चाहिँ एउटा बोलियो भएर कांग्रेस अगाडि बढ्छ भन्ने मलाई लागिरहेछ।
1: हस् निर्मलाजी, तपाईँको आगामी दिनको लागि शुभकामना, समय दिनुभयो, धेरै धेरै धन्यवाद। नमस्कार।
7: एकदम धन्यवाद मेरो पनि।
1: उहाँ हुनुहुन्थ्यो निर्मला छेत्री, महिला तर्फको खुल्ला केन्द्रीय सदस्यका उम्मेद्वार, आदरणीय श्रोता। यतिखेर म तपाईँलाई जोड्न चाहन्छु कृष्ण राउले, उहाँ कलाकार गगन दाई हाई हाई, उहाँको गीत निकै चर्चामा छ। कृष्ण राउलेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद, नमस्कार, जय नेपाल।
1: अब तपाईँले पार्टीका लागि गीत गाउनुभयो हाई हाई गगन दाई होइन, तर आज हाई हाई कृष्ण राउले दाई भन्छन् कि भन्दैनन् महाधिवेशन प्रतिनिधिले बताउनुहोस्।
8: हामी अब अत्यन्तै उत्सवको यो माहौलमा छौँ, नेपाली कांग्रेसको 15 महाधिवेशनको एकदमै आज भोटिङ छ र देशैभरिबाट एकदम उत्साहका साथ, हर्ष उल्लासका साथ, जेनीय उमेर समूहदेखि अत्यन्तै हाम्रो बाउ उमेरसम्मको चाहिँ अत्यन्तै उच्च उल्लासमय सहभागिता छ र यो मलाई लाग्छ यो नेपाललाई कता लैजाने भन्ने जमात पनि हो कि जस्तो लाग्छ। एकदमै खुसी छु, एकदमै उत्साहित छु, एकदमै एक्साइटेड पनि छु। हजुर
1: होइन, तपाईँ केन्द्रीय सदस्यमा होइन तपाईँको उम्मेदवारी?
8: हजुर, मैले नेपाली कांग्रेसको श्रमिक श्रमजीवी कलाकारको तर्फबाट एउटा कलाकारको सर्जकको पनि प्रतिनिधित्व होस् र सर्जक सिर्जना गर्ने कलाकारहरू कतिसम्म क्रिएटिभ हुन्छन् र राजनीति एजेन्डा, देशलाई बनाउने एजेन्डा र देशलाई समृद्ध बनाउने एजेन्डामा कांग्रेसलाई कसरी जोड्ने भन्ने कुरामा पनि कलाकार अब्बल हुन्छन् भनेर पार्टीमा पनि एउटा केही योगदान, केही कन्ट्रिब्युसन गरौं र अहिले नेपाली कांग्रेस सही ट्र्याकमा भएको अवस्थामा र सही सल्लाह सुझाव दिनको लागि, सही एउटा आफ्ना एजेन्डाहरू साझा गर्नको लागि मेरो उम्मेदवारी पेश भएको छ र केन्द्रीय श्रमिक तर्फ केन्द्रीय सदस्यमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूले कृष्ण रेउलीलाई एक मत गरिदिनको लागि एक एक मत गरिदिनको लागि हार्दिक अपील पनि गर्न चाहन्छु।
1: होइन अब एउटा कुरा चाहिँ हाई हाई गगन दाई तपाईँको निकै चर्चित गीत होइन यो चाहिँ धेरैले सुन्नु पनि भएको छ होइन महाधिवेशन प्रतिनिधिहरूले तर अब तपाईँलाई किन मतदान गर्ने?
8: मैले भनिसके म कैयौं देशमा भिजिट गरेको अनुभव पनि छ र एउटा देशको नीति बदल्ने राजनीति नै भएको कारणले आज म यो ठाउँमा उभिएको छु र कति लोक संस्कृति कलाकारिताका एजेण्डाहरू छन् र कति देशका एजेण्डाहरू छन् र ती सबै आफ्ना मेल म भित्र कुण्ठित छन् र म भित्र भएको कलाकारिताको हिसाबले अरू संघ संस्थामा लागेर ती कुराहरू सबल हुँदैनन् जस्तो लाग्छ। त्यसैले देशको नीति बनाउने नै राजनीति भएको कारणले म नेपाली कांग्रेस मार्फत नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएर आफ्ना एजेण्डाहरू र देश बनाउने एउटा केही आफ्ना सपनाहरू कांग्रेस पार्टी मार्फत देशमा साझा गर्न चाहन्छु। त्यो हिसाबले पनि मेरो उम्मेदवारी हो र बदल्यौं कांग्रेस बदल्छौ देश यो हामी केही समय पहिला यो गीत पनि गाएका थियौं र बदल्यौं कांग्रेस बदल्छौ देश भनिसकेपछि कांग्रेस बदलिएको छ र कांग्रेस बदल्नुसँगै देश पनि बदल्नु छ र सोच पनि बदल्नु छ र त्यसैले पनि हाम्रो उम्मेदवारी हजुर।
1: हस् कृष्ण रावलीजी यहाँको महत्वपूर्ण समयको लागि र आगामी दिनको शुभकामना पनि भन्न चाहन्छु। नमस्कार।
8: धन्यवाद।
1: उहाँ हुनुहुन्छ नेपाली कंग्रेसको 15 महाधिवेशनका केन्द्रीय सदस्यका उम्मेद्वार कृष्ण रावले। आधुनिक सोसाइटी हामी जान चाहन्छौ नेपाली कंग्रेसको महिला तर्फका केन्द्रीय सदस्यका उम्मेद्वार सुशीला शाही। सुशीलाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। गुड मर्निङ।
9: गुड मर्निङ। नमस्कार।
1: होइन तपाईँ प्रभावशाली मेयरको छवि बनाएको एउटा नेत्री लम्किचुवा नगरपालिकामा लामो समय चाहिँ तपाईँले काम गरिरहनु भएको छ। अब पहिलो पटक नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा दावेदारी प्रस्तुत गर्दै गर्दाखेरि सुशीला शाहीलाई महाधिवेशन प्रतिनिधिले किन मतदान गर्ने बताउनुहोस्।
9: महिला सशक्तिकरणका लागि र पार्टी बलियो बनाउनका लागि ग्राउण्डमा टोलटोलमा नेपाली कांग्रेस बलियो बनाएर अगाडि लैजानका लागि महिलाहरूको महत्वपूर्ण भूमिका हुँदै गर्दा नेपाली कांग्रेस र हाम्रो नेपाली कांग्रेसलाई अगाडि बढाउनका लागि र महिलाका एजेण्डाहरू अगाडि ल्याउनका लागि समावेशीका मुद्दाहरू उठाउनका लागि नगरपालिका चलाइसकेको अनुभव हुँदा म यो केन्द्रीय सदस्यमा जाँदै गर्दा काम गर्न पनि सक्छु र आफूहरूले र उहाँहरूको महाधिवेशन प्रतिनिधिहरूका मुद्दाहरूलाई उठाएर त्यहाँ लगेर यस्तो यस्तो खालका समस्याहरू छन् भनेर यसलाई समस्या दर्शाएर अगाडि बढ्न सक्ने क्षमता भएका कारणले उहाँहरूले मलाई मतदान गरेर जिताउनु भयो भने म एकदमै समावेशीका कुरादेखि लिएर नेपाली काङ्ग्रेस बलियो बनाउनदेखि लिएर हरेक कुरामा अगाडि बढ्नेछु भन्ने भएका कारणले मलाई मतदान गर्नुभयो भने राम्रै हुन्छ।
1: अब सुशीला शाहीलाई कसरी चिन्ने त महाधिवेशन प्रतिनिधिले?
9: महिला सशक्तिकरण र महिला मात्र होइन कि उसले चाहिँ क्षमता छ काम गर्न सक्छ सुशीला शाहीले भन्ने परेको छ सबैलाई। त्यसरी पनि चिन्नुहुन्छ जस्तो निडर हुनुहुन्छ आफ्नो डिसिसन गर्न सक्नुहुन्छ एउटा कार्यकारी पदमा बसिसक्नु भएको छ भन्ने खालको एउटा प्रभाव चाहिँ छ। त्यसकारण नेपाली काङ्ग्रेसलाई बलियो बनाउनका लागि र नेपाली काङ्ग्रेसमा राम्रो भूमिका गर्नका लागि उहाँले सक्नुहुन्छ भन्ने खालको सन्देश छ र सबैभन्दा राम्रो पक्ष अहिले महिला मात्रै निर्वाचित हुनु ठुलो कुरा होइन। महिलाले महिलाको एजेन्डा लिएर त जान सक्नु पर्यो नि कम्तीमा पार्टीमा होइन। अब कसैको महिला भएर कसैको गलत निर्णयहरू पनि मान्ने कसैको अन्डरमा बस्ने त्यस्तो खालको नेतृत्व हुनु हुँदैन। कम्तीमा राम्रो चिजका लागि आफूले डिसिजन गर्न सक्ने क्षमता चाहिँ त्यो महिलामा हुनुपर्छ। जस्तो समावेशीको कुरा थारूको कुरा होला थारूको क्लस्टरबाट आएर थारूको बारेमा बोल्न सक्नु पर्यो दलितको क्लस्टरबाट आएर दलितको बारेमा बोल्न सक्नु पर्यो महिलाबाट आएर महिलाको बारेमा लड्न सक्नु पर्यो। त्यति मात्र होइन पार्टी समग्र पार्टीका लागि पनि बोल्न सक्नु पर्यो आफ्नो क्लस्टरका साथसाथै। त्यस कारण निर्वाचित गराउनुपर्छ जस्तो मलाई लाग्छ। मलाई महाधिवेशन प्रतिनिधिज्यूहरूले सम्पूर्ण आउनुभएका प्रतिनिधिहरूले विश्वास गरेर भोट दिनुभयो निर्वाचित गराउनुभयो भने म एकदमै मेहनत गरेर देशभरि नेपाली काङ्ग्रेसलाई कसरी फराकिलो बनाउने बलियो बनाउने नेपाली काङ्ग्रेस बिना यहाँ नेपालमा चल्ने गाह्रो हुन्छ भन्ने खालको प्रभाव पार्ने यी खालका विषयवस्तुमा एकदमै सक्रियता भएर नेपालभरि एकदमै नेपाली काँग्रेसका लागि अगाडि हिँड्ने मैले सोचेको छु। म सायद एकदमै सक्रिय पनि छु, अहिले पनि योभन्दा अगाडि म जहाँ जहाँ आफ्नो पदमा छु मैले सबै ठाउँमा राम्रो कार्य गरेको छु। त्यसकारण महाधिवेशन प्रतिनिधिज्यूहरूलाई आउनुहुने सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई मेरो एकदम हार्दिक अनुरोध छ, मलाई योचोटि केन्द्रीय सदस्य बनाउनु भयो भने सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूको सोचहरू लिएर अगाडि बढ्नेछु।
1: उहाँहरूको
9: सुझाव
1: उहाँहरूको
9: माया सबैको पालना गरेर अगाडि बढ्नेछु भन्ने
1: होइन, जाँदा जाँदै पार्टीलाई मिलाउनु पर्छ भन्ने ढंगले पनि तपाईँ प्रस्तुत हुनु भएको थियो होइन, पूर्व सभापति शेरबहादुर देउवालाई पत्रै पठाउनका निम्ति महाधिवेशनमा उपस्थित भइदिनका निम्ति भनेर तपाईँहरू जानु भएको थियो, तर उहाँलाई चाहिँ पत्र समेत तपाईँहरूले दिन त सक्नु भएन। तै पनि अब पार्टीलाई गगन थापाले चाहिँ एकीकृत बनाएर लैजान सक्ने क्षमता राख्नु होला त अबको महाधिवेशन पछि?
9: राख्नुहुन्छ सभापतिज्यूले, राख्नुहुन्छ क्षमता, किनकि बारम्बार उहाँले हामीलाई अभिभावकको आवश्यकता छ, नेपाली काँग्रेसमा सबैजना मिलेर अगाडि बढ्नुपर्छ भनेर उहाँले बारम्बार वार्ता बसिराख्नु भएको छ। त्यति मात्र होइन, उहाँले वरिष्ठ नेतादेखि लिएर सभापति निवर्तमान सभापतिज्यूलाई प्रमुख अतिथिदेखि लिएर योगेन्द्र चौधरीको संयोजकमा ल उहाँलाई पत्र पठाउनु पर्यो भनेर उहाँले आफू पनि जान खोज्नु भएको थियो, अनि त्यहाँ फोन नउठिसकेपछि ल यो टोली गएर गर्नुहोस् म हामी जतिवटा पर्छ हामी आउँछौँ निमन्त्रणाको लागि भनेर हामी गएका थियौँ योगेन्द्र चौधरीको संयोजक उहाँको नेतृत्वमा। पत्र उहाँहरूले आउन नमानेको चाहिँ हो, तर त्यहाँ पत्र हामीले छोडेर आयौँ, तर जहाँसम्म लाग्छ पार्टी मिलेर जानुपर्छ, सबैको भूमिका त्यति नै महत्वपूर्ण छ, आदरणीय निवर्तमान सभापतिज्यूको पनि अहिलेको वर्तमान सभापतिज्यूको पनि, नेपाली काँग्रेसमा सबैको आवश्यकता भएका कारणले पार्टी एकीकृत गरेर अगाडि लग्नु पर्ने भएका कारणले अझ पनि केही बिग्रेको छैन, अझ पनि पार्टी मिलाउनका लागि जुन सभापतिले खेलिरहेको भूमिका निरन्तर उहाँले खेल्नुहुनेछ भन्ने हामीलाई विश्वास पनि छ, सभापतिज्यूले खेलिराख्नु भएको छ, र पार्टी एकीकरण गर्ने कुरामा एकदमै महत्वपूर्ण भूमिका पनि रहनेछ मेरो त, किनकि हामीले अभिभावकको मान मर्यादा राख्न सक्नुपर्छ, जुन अहिले वर्तमान सभापतिज्यूले त्यही भनिराख्नु भएको छ, उहाँहरूको आवश्यकता छ, उहाँहरूको सबै हामीलाई सहयोग चाहिन्छ, पार्टी चलाउनका लागि उहाँहरूलाई दिनुपर्ने मान मर्यादा हामी राख्छौँ, उहाँहरू सँगसँगै लिएर जानुपर्छ भनेर उहाँले बोलिराख्नु भएको छ। यो कुरामा हामी निर्वाचित भयौँ भने एकीकरण गर्नका लागि जुन महत्वपूर्ण भूमिका मैले खेल्न पर्छ सभापतिज्यूले जिम्मेवारी दिएपछि त्यो सबै महत्वपूर्ण भूमिका खेल्नका लागि तयार पनि छु, किनकि एक ठाउँमा बसेर नेपाली काँग्रेस निवर्तमान सभापतिज्यूले जुन तरिकाले चलाइराख्नु भएको थियो अहिले वर्तमान सभापतिज्यूलाई पनि सहयोग गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो धारणा भएका कारणले एकीकरण गर्नका लागि पार्टी एक ठाउँमा रहनका लागि मैले खेल्नुपर्ने भूमिका महत्वपूर्ण भूमिका जे जे खेल्नुपर्छ म खेल्न तयार छु, म सबै सम्पूर्ण जनप्रतिनिधिहरूलाई र महाधिवेशन प्रतिनिधिहरू आउनु भएको छ उहाँहरूलाई म त्यो अनुरोध पनि गर्न चाहन्छु।
1: हस् सुशीला साईजी, आगामी दिनको शुभकामना पनि समय दिनुभयो, धन्यवाद, नमस्कार।
9: धन्यवाद।
1: उहाँ नेपाली कंग्रेसको महिला खुलातर्फका केन्द्रीय सदस्यका उम्मेद्वार सुशीला साही। आदरणीय श्रोता, यतिखेर हामी तपाईँलाई जोड्न चाहन्छौ नेपाली कंग्रेसको 15 महाधिवेशनका केन्द्रीय सदस्यका उम्मेद्वार सुभाष पौडेल। सुभाषजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
10: धन्यवाद।
1: नेपाली कंग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्यको दावेदारी र उम्मेद्वारी दिँदै गर्दाखेरि सुभाष पौडेललाई किन विजय गराउने महाधिवेशन प्रतिनिधिहरूले बताउनुहोस्?
10: म चाहिँ एउटा युवा र युवा मात्रै होइन कि एकजना इन्जिनियर पनि हो, मैले विगत 13 वर्षदेखि पेसागत अनुभव पनि बटुलेको छु र इन्जिनियरका रूपमा हामीहरूले समस्याहरूलाई पहिचान गर्न अनि ती समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान खोज्नको लागि स्रोतहरूको सही व्यवस्थापन गर्न योजनाहरूलाई परिणाममा बदल्न केही थोर बहुत हामीहरूले सिकेको पनि हुन्छौँ, त्यसलाई म पार्टीको निर्णय प्रक्रियामा जोड्न चाहन्छु। अर्को कुरा भनेको युवा भनेको केवल उमेरको गन्ती मात्र होइन भन्ने मलाई लाग्छ, युवा भनेको चाहे प्रश्नहरू गर्न सक्ने एउटा साहस हो अनि नयाँ यो डाइनामिक विचारहरूलाई अँगाल्न सक्ने नयाँ समाजको मनोविज्ञानलाई बुझ्न सक्ने त्यो चाहिँ एउटा ओपननेस भनौँ न खुलापन हो, अनि नयाँ नयाँ टेक्नोलोजीहरू आइरहेको हुन्छ त्यसलाई अपनाउन सक्ने त्यो क्षमता पनि हो र समाजको बदलिँदो मनोविज्ञानलाई बुझेर त्यो अनुसार डिल गर्न सक्ने एउटा चेतना पनि हो। र सँगैमा अब युवाको काँधमा एउटा भविष्य निर्माण गर्ने जिम्मेवारी पनि हुन्छ र यो सबै कुरालाई एडप्ट गर्न सक्ने एउटा पात्रको रूपमा मैले आफूलाई लिन्छु र त्यसैको आधारमा म मतदाताहरूसँग मत माग्छु।
1: भनेपछि पार्टीबसन प्रतिनिधिहरूले अब सुभाष पौडेललाई कसरी चिन्ने, एउटा युवा भनेर, इन्जिनियर भनेर, वा चाहिँ अन्य राजनीतिमा तपाईँको पृष्ठभूमि के हो आज?
10: म चाहिँ 2067 सालदेखि नेपाली काँग्रेसको निरन्तर क्रियाशील सदस्य छु। यसबीचमा क्याम्पस राजनीतिमा क्याम्पसका इकाइहरूमा विभिन्न जिम्मेवारीहरूमा रहँदै काम गरियो। नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा बसेर म केन्द्रीय सदस्यको रूपमा पनि आफ्नो जिम्मेवारी निर्वाह गरेको हो। राजनैतिक रूपमा पार्टीमा निरन्तर क्रियाशीलै थिए र राजनीतिभन्दा बाहिर पनि हामीले अलिकति फरक रूपमा चाहिँ राजनीति भनेको डे टू डे बिहानदेखि बेलुकासम्म अरू कुनै कर्म नै नगरिकन राजनीति मात्रै गरिरहनुपर्छ भन्नेमा पनि म विश्वास गर्दिनँ। म एउटा व्यावसायिक इन्जिनियर पनि हो, साइड लाइनमा मैले आफ्नो व्यवसाय गर्छु, समाजमा केही न केही सकारात्मक योगदान गर्न सकिन्छ भनेर समाज सेवाको कर्महरू पनि गरि नै रहेको हुन्छु। यी सबै कुरालाई एउटा सन्तुलित रूपमा लिएर जानुपर्छ भन्ने मान्यता राख्ने हुनाले भोलिका दिनमा राजनीति, व्यावसायिक अनुभव, राजनीतिक चेतना र प्राविधिक ज्ञानलाई म पार्टीको नीति, संगठन र परिणाममा जोड्न चाहन्छु र जोड्न सक्छु भन्ने म विश्वास गर्छु। त्यसैको आधारमा म मत माग्छु।
1: देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको आग्रह अनुरोध के छ?
10: देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई अब बदलिदो परिवेशमा अलिकति शिक्षित, चेतनशील, राजनीतिक चेतना पनि भएको, प्राविधिक ज्ञान पनि भएको र योजना मात्र बनाउने होइन कि त्यो योजनालाई परिणाममा बदल्न सक्ने खालका पात्रहरू चाहिँ अबको राजनीतिमा आउनुपर्छ, हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ। त्यसैका आधारमा चाहिँ हामी जस्तो अब भर्खरको कलिला युवाहरू पनि राजनीतिमा आउने, हस्तक्षेप गर्ने एउटा हिम्मत साहस गरेका छौँ र हाम्रो योग्यता, क्षमता, हाम्रो ज्ञान, सिप, राजनीतिक चेतना, यो सबै कुराहरूलाई चाहिँ तपाईँहरूले चिनिदिनुहुन्छ, तपाईँहरूले चाहिँ स्वीकार गरिदिनुहुन्छ र हामीलाई, मलाई विशेष गरी नेपाली काङ्ग्रेसको केन्द्रीय समितिमा गएर ती तपाईँका एजेन्डाहरूलाई त्यहाँ नीति निर्माण तहमा जोड्ने एउटा अवसर दिनुहुन्छ भन्ने चाहिँ म विश्वास गर्छु।
1: हस् सुभाष, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार सुभाष पौडेल, आदरणीय श्रोता, यतिखेर हामीसँग हुनुहुन्छ। नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार पवन शर्मा, पवनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
11: हजुर हजुर, धन्यवाद धन्यवाद। पवन आचार्य है,
1: पवन आचार्य होइन, पवन आचार्यजी, केन्द्रीय सदस्यको उम्मेद्वारी दिँदै गर्दाखेरि 15 महाधिवेशनमा पवन आचार्यलाई महाधिवेशन प्रतिनिधिले किन मतदान गर्ने?
11: पक्कै पनि अब योपाली नेपाली काँग्रेसले युवाहरूलाई वडादेखि नै केन्द्रसम्म विशेष कोटाको व्यवस्थापन गरेको छ। त्यस्तै गरी हामी अहिले 21 जना, मिनिमम पनि 21 जना हामी केन्द्रीय समितिमा जाने गरी व्यवस्था गरेको छ। यसमा के छ भने नेपाली कंग्रेस लामो समयदेखि युवाबाट अलिकति टाढा थियो, युवाहरूलाई नीति निर्माणको तहमा ल्याउन सकेको थिएन। त्यसको कारणले गर्दा पनि हो, सत्तामा रहँदै गर्दा पनि भनौँ 23-24 भयो अघिल्लो वर्ष। अब चाहिँ नेपाली कांग्रेसले चाहिँ त्यो स्पेस दिएको छ, विशेष गरी विशेष महाधिवेशन पछाडि गगन कुमार थापा आउनुभएको छ र उहाँले बुझेर नै युवाहरूलाई अलिकति निर्णय प्रक्रियामा सहभागिता गराउनुपर्छ। उहाँ पनि एक किसिमको हस्तक्षेप गरी भूमिका खेलेर आएको हुनाले युवाहरूलाई भूमिका दिने विषयमा उहाँ हुनुहुन्छ। त्यही भएर हाम्रो अलिकति यो लार्ज पपुलेसनलाई पनि हामीले रिप्रेजेन्ट गर्ने भएको हुनाले त्यो पपुलेसन चाहिँ सेन्ट्रल कमिटीमा पनि रिफ्लेक्ट गर्नुपर्छ, उहाँहरूका मुद्दाहरू त्यहाँ सुनिनुपर्छ, सुनाइनुपर्छ। र यो लार्ज जुन आजको दिनमा युवा जमात छ, यिनका मुद्दाहरू फरक छ। हामी नेपाली कंग्रेसमा आफै चार पुस्ता छौँ, चार पुस्ताका विभिन्न चुताइ छन्, विचार छन्, तर तरिका छन् र हाम्रो पुस्ताको पनि एक किसिमको तौर तरिका छ, आफ्नै तौर तरिका छ, आफ्नै चुताइ छ। सो यो चार पुस्तालाई अन्तर सम्बन्ध रूपमा चाहिँ चार पुस्ताको अन्तर सम्बन्ध यसको कोलाबोरेसनको कुराहरूसँगै रह्यो नै र सँगसँगै युवाहरूले आफ्नो भूमिका निभाउने कुराहरूमा चाहिँ आफ्नो कुरा मुद्दाहरू रिप्रेजेन्ट गर्ने कुरा नेपाली कंग्रेस जस्तो सबैभन्दा पुरानो पार्टी, सबैभन्दा जिम्मेवार पार्टी, राष्ट्रिय शक्तिलाई युवाहरू त्यहाँ पुग्ने कुरा महत्वपूर्ण भएको हुनाले हामी जस्तो युवाहरू त्यहाँ रहनुपर्छ भनेर मैले पनि उम्मेदवारी दिएको छु।
1: पवनजी, अब देशभरबाट महाधिवेशन प्रतिनिधिहरू आउनु भएको छ होइन, उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ, तपाईँलाई कसरी चिन्ने उहाँहरूले?
11: म पवन आचार्य, म नेभी सङ्घमा रहेर काम गरे, मलाई राजनीतिक अनुभव पनि छ र सँगसँगै म नेतृत्वसँग रहेर र काँग्रेसको संसदीय दलदेखि अन्य विषयमा नरहेर सांसदहरूलाई नीतिगत रूपमा मैले सहयोग गरेँ, मैले क्याम्पेनिङहरू पनि गरेँ पार्टीको, पार्टीलाई जब चाहिएको थियो त्यति बेला मिसन रोजगारी जस्ता क्याम्पेनिङहरू गरे, साहित्य महोत्सव जस्ता अभियानहरू पनि गरे, त्यसमा म सहभागी रहेँ। सो यी कुराहरू मैले काङ्ग्रेसको लागि गरेको छु, सँगसँगै अन्य नीतिगत कुराहरू पनि गरेको छु। म अधिवक्ता हुँ, म अहिले प्रोफेसनली पनि म गर्छु। त्यस कारणले गर्दै गर्दाखेरि चाहिँ म त्यो अनुभव बोकेको हुनाले, राजनीतिक रूपमा पनि सचेत भएको हुनाले, र म जस्तो मान्छेले चाहिँ म जस्तो युवाले म जस्तो साथीहरूको सही रूपमा प्रतिनिधित्व गर्नुपर्छ भनेर मलाई चुज गर्न म सबैजनालाई आग्रह गर्दछु। पक्कै पनि महाधिवेशन प्रतिनिधिहरू अहिले त अब युवाहरू जोस भरिएको बेलामा चाहिँ सक्षम युवा सबल युवालाई त्यहाँ पुर्याउने गरी आउनु भएको छ। त्यसमध्येको सबल युवामा भएको हुनाले गर्दाखेरि मलाई चुज गर्नुहुन्छ, मलाई मतदान गर्नुहुन्छ भन्ने अपेक्षा गरेको छु महाधिवेशन प्रतिनिधिज्यूहरूले। र सँगसँगै अहिले जुन युवाहरू महाधिवेशन प्रतिनिधि भएर आउँदै गर्दा र केन्द्रीय समितिमा आउँदै गर्दा अलिकति एउटा कमेन्ट चाहिँ केही आइरहेको छ भने, ओहो युवाहरू सक्छन् त, 25 वर्ष मुनिका युवाहरू यस्तो केन्द्रीय समिति जाने भइसकेका छन्, होइन, हामीले त देखाउन पनि चाहन्छौँ। आजको युवा राजनीतिक रूपमा सचेत पनि छ र राजनीतिक रूपमा सक्षम पनि छ, त्यो देखाउनको लागि भए पनि केन्द्रीय समितिमा गएर काम गर्नुपर्नेछ। अपेक्षा छ सबैले त्यो हाम्रो काम हेर्न इच्छुक पनि हुनुहुन्छ, त्यस कारणले गर्दा हामीले मतदान गर्नुहुन्छ भन्ने मेरो अपेक्षा।
1: हस् पवन आचार्यजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
11: धन्यवाद।
1: हस् आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय पनि सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: सर सर कम्प्युटर जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् सर
2: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
2: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
4: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628100 9082479417
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
5: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: सम्पर्क नम्बर 010-520-267 010-520-267
6: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
7: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
6: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
7: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
6: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
8: रेडियो बिहानी 97.6 MHz

0: चप्पल किने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास

0: लगायत विभिन्न प्रकार का गुणस्तरीय प्लास्टिक घरायसी सामग्री अब एक मंडली प्लास्टिक एंड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
1: के तपाई आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 01052267 01052267।
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
4: रेडियो बिहानी 97.6 MHz।

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
4: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 9841639953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउनु जानला?
7: ल त पनि विदेश जानलाइस कि के हो?
8: यहीँ बन्दै किन जाएर हो है पासपोर्ट?
7: बताइया कुरो नगर्नु मसँग।
8: होइन, तँलाई थाहा छैन कि के हो, धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका।
7: किन थाहा नहुने नि हौ, सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
8: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
4: सर पनि यही हुनुहुँदो रहेछ त।
5: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
4: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
5: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
4: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
5: सम्पर्क नम्बर 98-60-628-106, 98-082-79-417।
6: रेडियो बिहानी 97.6 MHz।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ।

0: धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
0: 98511-88882 गल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49990 ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इंटरप्राइजेस तपाईंकै सेवामा सधैं तत्पर
2: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा
3: तपाईंको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
4: कता हो साइला यस्तो हतार हतारमा
5: कहाँ हुनु नि पासवर्ड बनाउन जानला
4: ल त पनि विदेश जानलाइस कि के हो
5: यहीँ भन्दा किन जाएर है पासपोर्ट
4: बटारिया कुरो नगर्नु होस्
5: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने हो यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
4: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
6: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
5: सुन्नुहोस् त रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
1: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98-41-97-97-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
7: छैन सर के सोचिरहनु भएको छ
1: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
7: ल सर हाम्रै धादिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78
9: बहचार महापहार
10: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार
11: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
9: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
12: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नपाइकन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता त पलाएर छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
7: 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98140055754 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141667764 98141667764।
2: कता हो साइला यस्तो हतार हतारमा?
3: कहाँ हुनु नि, पासपोर्ट बनाउनु जानला?
2: ल त पनि विदेश जानलाइस कि के हो?
3: यहीँ बन्द किन चाहेर है पासपोर्ट?
2: बटारिया कुरो नगर्नु होस्
3: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
2: किन थाहा नहुने नि हौ, यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महन्दीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
3: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98141997713। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: दसैं तिहारमा शाओमी वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: समितिको पहिलो बैठक आज
1: साउदी अरबद्वारा भोटेको सिबाडी प्रभावितका लागि मानवीय सहायता सामग्री हस्तान्तरण परराष्ट्र मन्त्री खनाल र अस्ट्रेलियाका सेनेटर वोङ बीच भेटवार्ता
0: सिराहामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु बारामा एक व्यक्तिद्वारा घरायसी विवादमा श्रीमतीको हत्या
1: साउदी नेतृत्वको गठबन्धनद्वारा हुती समूहका 82 सैन्य केन्द्र ध्वस्त यमनको अवस्था थप बिग्रन लागेको राष्ट्रसंघका अधिकारीको चेतावनी
0: र आईसीसी विश्वकप लीग टूमा नामिबिया विरूद्ध अमेरिका 4 विकेटले विजयी
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा
3: मिलाउँछु
2: बेच्नु छोडेर यतातिर कता नि
3: यो त साइड जब दाइ यो चाहिँ मेन
2: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको

0: मार्बल
1: अनि पाइप फिटिङको लागि मार्बलकै सोल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
2: सुरक्षा घरको साथ जीवन भरको।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिका अनुसार दिउँसो 1 बजे मतदान शुरू हुँदैछ। खुला मंच, राष्ट्रिय सभा गृह र प्रज्ञा प्रतिष्ठान गरी 3 ठाउँमा हुने मतदानका लागि 500 जना मतदान अधिकृत खटिनेछन्। क्षेत्र, प्रदेश र क्लस्टर अनुसार 23 वटा मतपत्र तयार पारिएको छ। मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टादेखि 45 मिनटसम्म लाग्ने समितिले जनाएको छ। मतदान सकिएपछि मतगणना शुरू हुने निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा सहभागी

0: 7,255 प्रतिनिधिले कंग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गरे। महाधिवेशनमा सहभागी 7,255 प्रतिनिधिले कंग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। अन्तिम सूची अनुसार सभापति पदमा गगन कुमार थापा र श्यामकृष्ण खड्गी भिड्ने पक्का चयन भइसकेका छन्। 66 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित सभापतिले मनोनित गर्ने व्यवस्था छ। केन्द्रीय सदस्य मध्येबाट 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष पनि सभापतिले मनोनित गर्नेछन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्प भूषाल निर्विरोध भइसक्नु भएको छ।
1: सरकार गठन भएको 55 दिनसम्म पनि बजेट ल्याउन नसकेको भन्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसद दलले आपत्ति जनाएको छ। संसद दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल बहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन भएको करिब 55 दिन पूरा भइसक्दा पनि प्रदेश बजेट शून्यताको अवस्थामा रहनु गम्भीर र चिन्ताजनक विषय भएको बताउनुभयो। बजेट शून्यताका कारण प्रदेश सरकारका नियमित गतिविधि, विकास निर्माणका काम, अत्यावश्यक सेवा तथा कर्मचारीको तलब भत्ता वितरण समेत समस्या देखिएको छ। असोज 20 गतेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा असोज 21 गते हिजो बजेट प्रस्तुत गर्ने निर्णय गरे पनि आफ्नै निर्णय अनुसार सरकारले बजेट प्रस्तुत गर्न नसक्नु सरकारको बजेट तयारी र निर्णय कार्यान्वयनमा असफलता भएको कंग्रेसको ठहर छ।
0: नेकपा एमाले आज स्थायी कमिटी बैठक पहिलो पटक बोलाएको छ। स्थायी कमिटी गठन भएपछि बस्न लागेको यो पहिलो बैठक दिउँसो 1 बजे पार्टी कार्यालय च्यासलमा शुरू हुनेछ। गत असोज 5-8 गतेसम्म ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले नेताहरू ईश्वर पोखरेल, प्रदीप गेवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बा आम्फे, लालबाबु पण्डित र थमाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो। गत असोज 8 गते बसेको एमाले सचिवालय बैठकले पूर्व राष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीलाई वरिष्ठ नेतामा मनोनित गर्ने निर्णय गरेको थियो। त्यसपछि केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो। उहाँ पार्टीको वरिष्ठ नेता मनोनित भएपछि पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुन लाग्नु भएको छ। स्थायी कमिटी बैठकमा मुलुकको समसामयिक राजनैतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा सांगठनिक गतिविधिलाई अघि बढ़ाउने विषयमा र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ।
1: साउदी अरबको राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र केएस रिलीफ मार्फत नेपाललाई मानवीय सहायता सामग्री उपलब्ध गराइएको छ।

0: 말고 나비가는 와요.
1: सिराको गोलबजार नगरपालिका दुई गुरूधाम चोक स्थित पूर्व पश्चिम राजमार्गमा आज मोटरसाइकलको ठोक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार तीन बस्ने 78 वर्षीय कमल बहादुर श्रेष्ठ रहेका छन्। बिहान करिब 6 बजे कसाबाट मिर्चोयातर्फ जाँदै गरेको प्रदेश 105001 प 1636 नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्री श्रेष्ठलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका श्रेष्ठलाई लाइफ लङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगर रेफर गरिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मोटरसाइकल र चालक विमल कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय गोल बजारले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
0: बाराको निजगढ़ नगरपालिका बाह्र रामथली बस्ने 55 वर्षीय विजय मुक्तानले घरैंसी विवादका क्रममा श्रीमतीको हत्या गरेका छन्। कुटपिटबाट घाइते 47 वर्षीय सुकुमाया मुक्तानको आज बिहान मृत्यु भएको हो। कुटपिटबाट घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलमा चिकित्सकलाई घरमै बोलाई जाँच तथा औषधि उपचार गराइएको थियो। उनको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न मुक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। कानून निर्माण पूरा गरी सब पोस्टमार्टमका लागि कानूनी प्रक्रिया पूरा गरी सब पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढ़ी सवारी भाड़ा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले सरकारले तोकेको भन्दा बढ़ी भाड़ा लिने सवारी साधनलाई कार्यवाही गरिने बताउनुभयो। सरकारले यस वर्षको दशैंको लागि भोलिदेखि देशैभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ। महासंघले सात प्रदेश जिल्ला समिति तथा सदस्यीय संघ संस्था र काठमाडौँको गंगोबो बस पार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ। संघका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोशाक र परिचय पत्र अनिवार्य लगाउनु पर्नेछ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चित गर्नुपर्नेछ। दशैंको भीड़लाई व्यवस्थापन गर्दै यही असोज 25 गते घटस्थापनादेखि कार्तिक 8 गतेसम्म नारायणगढ़ काठमाण्ड सड़क खण्डमा टेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनको आवाजावतमा भने कुनै रोक लगाइएको छैन। यसै गरी घटस्थापनादेखि आगामी कार्तिक 10 गतेसम्म यात्रुवाहक सवारी साधनको लागि नेपालभर लामो तथा मध्यम रूट परमिट खुल्ला गरिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। विमानस्थलहरूमा आक्रमण भएपछि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनका चार प्रान्तमा रहेका हुथीका 82 सैन्य क्षेत्रमा शक्तिशाली आक्रमण गरेको छ। गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल मालिकीले उक्त सैन्य कार्यवाही सादा, हुदेइदा, अलजौफ र मारी प्रान्तमा रहेका हुथीका सैन्य संरचनालाई लक्षित गरी गरिएको बताउनुभयो। उहाँका अनुसार सादा प्रान्तमा पहाड़ी क्षेत्रमा रहेका ब्यालिस्टिक क्षेपास्त्र भण्डारण गर्ने 11 केन्द्र पनि ध्वस्त पारिएका छन्। अल मालिकीले यो हवाई आक्रमण रियाद स्थित किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थल र अबहा अन्तर्राष्ट्रिय विमानस्थलमा हुथीहरूले गरेको आक्रमणमा साउदी अधिकारीका अनुसार विमानस्थलमा भएका आक्रमणमा 3 जनाको मृत्यु भएको छ भने 36 जना घाइते भएका छन्। हुथी समूहले ती आक्रमणको जिम्मेवारी लिँदै

0: विमानस्थललाई ड्रोन र ब्यालिस्टिक क्षेपास्त्र मार्फत लक्षित गरिएको बताएको छ। यसैबीच यमनका संयुक्त राष्ट्रसंघीय दूत अब्दुल्ला अल सादिले हुथी समूहलाई युद्ध अन्त्यका लागि दवाब दिन सहयोगी राष्ट्रहरूसँग आग्रह गर्नुभएको छ। उहाँले हुथी समूहलाई रोक्न नसके मानवीय अवस्था थप बिग्रनुका साथै विश्वव्यापी सुरक्षामा समेत खतरा उत्पन्न हुने चेतावनी दिएको अल जजिराले जनाएको छ।
1: र अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत गैरातीको खेलमा अमेरिकाले नामिबियालाई 4 विकेटले पराजित गरेको छ। डालसमा पहिले ब्याटिङ गर्दै नामिबियाले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 298 रन बनाएको थियो। उसका लागि माइकल भान लिङ्गेनले सर्वाधिक 124 रन बनाए भने कप्तान

0: यो चीजसँगै अमेरिकाले लीग टूको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाएको छ। अमेरिकाको 34 खेलमा 47 अंक पुगेको छ। पराजित नामिबिया 29 अंकसहित पाँचौं स्थानमा यथावत छ। अंक तालिकामा नेपाल 32 खेलबाट 24 अंकसहित सातौं स्थानमा छ। आगामी वर्ष हुने एक दिवसीय विश्वकपमा सिधै पुग्न लीग टूमा शीर्ष चारमा पर्नुपर्छ भने बाँकी चार टोलीले प्लेअफ पार गरेर पनि विश्वकप छनौटमा पुग्न सक्छन्। नेपालले अब ओमानमा आफ्नो अन्तिम सिरिज खेल्नेछ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कांग्रेस महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि दिउँसो 1 बजे मतदान शुरू हुने। एमाले स्थायी कमिटिको पहिलो बैठक आज।
1: साउदी अरबद्वारा भोटेको सिबाडी प्रभावितका लागि मानवीय सहायता सामग्री हस्तान्तरण। परराष्ट्र मन्त्री खनाल र अस्ट्रेलियाका सेनेटर वाङ बीच भेटवार्ता।
0: सिराहामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु। बारामा एक व्यक्तिद्वारा घरायसी विवादमा श्रीमतीको हत्या।
1: साउदी नेतृत्वको गठबन्धनद्वारा हुती समूहका 82 सैन्य केन्द्र ध्वस्त। यमनको अवस्था थप बिग्रन लागेको राष्ट्रसंघका अधिकारीको चेतावनी।
0: र आईसीसी विश्वकप लीग टूमा नामिबिया विरूद्ध अमेरिका 4 विकेटले विजयी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878882, गल्छी बजारको लागि 0104016 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: सर सर, कम्प्युटर ल्याब जाने आज।
8: अब नेक्स्ट फ्राइडे पक्का हो?
9: होइन, के भयो, के को हल्ला हो यो क्लासमा?
10: ए सर पनि यही हुनुहुँदो रहेछ त।
8: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
10: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
8: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
10: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
8: सम्पर्क नम्बर 9860628106, 9082।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267।
3: कतार हो साइला, यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
3: ल त पनि विदेश जानलाई इसकी के हो?
4: यहीँ बन्द किन जाएर है पासपोर्ट
3: बटारिया कुरो नगर्न मस
4: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो। अचार महापहार
7: Xiaomi वा Redmi को फोन किन्दा
6: उपहार नै उपहार
7: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
6: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
8: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने फेरि
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
5: 9851887882, गोल्छे बजारको लागि 0104031316 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: सर सर, कम्प्युटर ल्याब जाने आज,
8: अब नेक्स्ट फ्राइडे पक्का होस्।
9: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
8: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
9: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
8: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
9: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
8: सम्पर्क नम्बर 9860628106, 9082479417।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
4: कता हो साइला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
4: ल त पनि विदेश जानलाई इसकी के हो?
5: यहीँ बन्दा किन जाएर है पासपोर्ट
4: बटारिया कुरा नगर्नु पर्छ।
5: होइन तलाई थाहा छैन के हो, धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आमा हो, गुण्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: बाबा बाबा म चाहिँ

0: छोराछोरी दुवैजना स्कुलमा जाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
1: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
0: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
3: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
2: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छ घर तल
3: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
3: 98 61 97 65 47। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: होइन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: सर सर, कम्प्युटर ल्याब जाने आज,
5: अब नेक्स्ट फ्राइडे पक्का होस्।
6: होइन, के भयो, के को हल्ला हो यो क्लासमा?
7: ए सर पनि यही हुनुहुँदो रहेछ त।
5: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
7: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
8: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
9: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली,
8: सम्पर्क नम्बर 9860628106, 9082979417।
10: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, गरगहना बनाउने जिम्मा पनि म आफैलाई दिएको छ। होइन, भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
11: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता? त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
11: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार चोक धादिङ, प्रोप्राइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 010-520-314 र 9860-57-2166।
12: महाचार महापहाड़। Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस् Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141 68 67 64 98 41 68 67 64।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
6: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
5: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
6: सम्पर्क नम्बर 010-520-267 010-520-267
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
7: कता होस् माइला यस्तो हतार हतारमा
8: कहाँ हुनु नि पासवर्ड बनाउन जानला
7: ल त पनि विदेश जानलाइस कि के हो
8: यही भन्दा किन जाएर है पासवर्ड
7: बटारिया कुरो नगर्नु होस्
8: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हौ सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
7: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
9: हजुर बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीबीएस जुपिटर स्कूटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
10: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
11: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841-97-97-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
12: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241311, 9849241311।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185710, 9849185710।

0: सर सर कम्प्लेन लेख जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् या सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
2: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
2: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
2: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628106 9082479417
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुटु दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
7: ल, तपाईँ विदेश जानलाइस कि के हो?
8: यहीँ भनेदेखि जाएर है पासपोर्ट
7: बटारिया कुरा नगर्नु होस्
8: होइन। तँलाई थाहा छैन क्या हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
7: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आम्मा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
8: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
10: सर, सर कम्प्युटर ल्याब जाने आज
11: अब नेक्स्ट फ्राइडे पक्का हो सर
12: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि हुनुहुँदो रहेछ त
11: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
12: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
11: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
12: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
11: सम्पर्क नम्बर 9860628106 9082479417
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: मैले गहना लिएर आएको
5: थिएँ। त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: सर सर, कम्प्युटर ल्याब जाने आज,
8: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर सधैँ यस्तै भनेर चाहनुहुन्छ?
9: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
8: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
9: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
10: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको
8: श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
9: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
8: सम्पर्क नम्बर 9860628106 9082479417।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाऊ दसैँ तिहार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपतिको भनाई सम्बन्धी खबरबाट, राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट सम्भव हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग आज भएको भेटमा उहाँले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहार मा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सृजनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले गर्दै आएको योगदानको प्रशंसा गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताउनु भएको छ। महासंघको संगठनात्मक विस्तार र महासंघमा आबद्ध 14 लाख भन्दा बढ़ी व्यवसायको प्रगति समग्र देशको प्रगति भएको उल्लेख गर्दै उहाँले आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवन स्तरमा सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसाय मैत्री वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवपरिवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्ने उहाँको भनाइ छ। यी दुवै पक्षबीचको विश्वास र सहकारीले आर्थिक समृद्धिको बलियो आधार निर्माण गर्न सक्ने राष्ट्रपति पौडेलले बताउनु भएको छ। प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्कीले निर्वाचन आयोगको स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताउनु भएको छ। राष्ट्रिय समाचार समिति राष्ट्रसको प्रतिनिधिमण्डलसँग आज निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उहाँले भन्नुभयो, हामी आगामी निर्वाचनको तयारीमै छौं। त्यसो त आयोग सदैव निर्वाचनको तयारीमै रहन्छ। निर्वाचनको मिति सरकारले तोक्ने हो। यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढंगबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा प्रतिबद्ध छौं उहाँको भनाइ छ। स्थानीय तहको आगामी निर्वाचन फागुनमा नै गर्ने गरी सरकार अघि बढ़ेको भन्ने समाचार पनि आएको छ नि भन्ने प्रश्नमा उहाँको भनाइ थियो, मितिका बारेमा अहिले नै आयोगले भन्ने कुरा भएन। हाम्रो संवैधानिक प्रावधान अनुसार आयोग समेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो, तर लामो समयसम्म स्थानीय निकाय खाली राख्नुहुन्न भन्ने पक्षमा हामी छौं। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज मतदान हुन ढिलाइ भइरहेको छ र विभिन्न समयमा मतदान सरिरहेको छ। मतदान शुरू हुन सकिरहेको छैन। आज मतदानका लागि विभिन्न प्रदेश तथा समूह अनुसार छुट्टा छुट्टै मतदान स्थल तोकिएको छ। सोही अनुसार तयारी गरिएको छ। काठमाडौँको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहको मतदान केन्द्र कमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। खुला मञ्चको मतदान केन्द्र कमा कोशी प्रदेश तथा तराई मधेस समूह हिमाल हलमा, गण्डकी र मधेस प्रदेश तथा पहाड़ हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश नेपाली जनसम्पर्क समिति तथा भातृ संस्थाका प्रतिनिधिले त्यहाँ मतदान गर्नेछन्। पूर्व राष्ट्रपति समेत रहनुभएकी विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिनुभएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष उहाँले आज शपथ लिनुभएको हो। आजको स्थायी कमिटी बैठकमा उहाँले शपथ लिएको नेकपा एमाले जनाएको छ। पूर्व राष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको थियो। वरिष्ठ उपाध्यक्षको रूपमा उहाँ एमाले बैठकमा सहभागी हुन लागेको यो पहिलो पटक हो। वरिष्ठ नेता मनोनित भएपछि भण्डारी पहिलो पटक बैठकमा सहभागी हुनुभएको हो। 8 असोजको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको थियो। राष्ट्रपति बन्नु अघि उहाँ एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो। रूकुम पश्चिमको 8 बीचकोट नगरपालिका 3 का अध्यक्ष केशरमान विकालाई पक्राउ गरी हिरासतमा कुटपिट गरिएको आरोपबारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरीले तीन सदस्यीय छानबीन समिति गठन गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौड़का अनुसार प्रहरी उपरीक्षक एसपी रामप्रसाद घरती मगरको समय जगतमा तीन सदस्यीय समिति गठन गरिएको हो। समितिले घटनाको वास्तविकता अध्ययन गरी छिटो भन्दा छिटो प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो दसैंमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

फ्रिजर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क आइडिया दसैँको खुसी घर घरमा उपहार

पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाउ दसैँ तिहार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर बागमती। प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटे कोशी र त्रिशुली बाढ़ी प्रभावित क्षेत्रमा प्रदेश सरकारले अब पुनस्थापना र पुननिर्माणको काम शुरू गर्ने बताउनु भएको छ। प्रदेश सरकारको गत आर्थिक वर्ष 82-83 वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको आज हेटौँडामा बसेको बैठकमा मुख्यमन्त्री थापा मगरले यस्तो बताउनु भएको हो। उहाँले बजेटको सीमाभित्र रहेर अन्य मन्त्रालयका गरीब प्राथमिक कार्यक्रम वा बजेट कटौती गरी विपद प्रभावित क्षेत्रको पुनस्थापनामा रकम परिचालन गरिने पनि बताउनु भएको छ। नारायणी नदीको करिब 50 किलोमिटर क्षेत्र नदी कटान, बाढ़ी तथा डुबानको जोखिममा परेको पाइएको छ। जोखिमयुक्त क्षेत्रको नदी व्यवस्थापनका लागि प्रारम्भिक मूल्यांकन अनुसार करिब 13 अर्ब रूपियाँ स्रोत आवश्यक पर्ने देखिएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले नारायणी नदी पुलदेखि नवलपुरका विभिन्न स्थान हुँदै नारायणी र राप्ती नदीको संगम स्थल गोलाघाटसम्म पैदल सर्वेक्षण गरी नदीको अवस्था र जोखिम क्षेत्र पहिचान गरेको हो। सर्वेक्षणबाट नदी कटान तथा बाढ़ीको जोखिम, विद्यमान नदी नियन्त्रण संरचनाको अवस्था, नदीको बहाव तथा बहाव क्षेत्र, संवेदनशील क्षेत्र र आवश्यक व्यवस्थापन कार्यको प्राथमिकता पहिचान गरिएको आयोजना प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले जानकारी दिनुभएको छ। चाड़पर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीले जुनसुकै ब्राण्ड कम्पनीको ग्यास सिलिण्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताइएको छ। यससँगै काठमाडौँ उपत्यकाका उपभोक्ताले जुनसुकै ब्राण्डको खाली सिलिण्डर बुझाएर आफूलाई पाएक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन्। यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। एउटा मात्र सिलिण्डर भएका उपभोक्ताले बजारमा ग्यास हुँदाहुँदै कम्पनी फरक परेकै कारण दुःख पाउन नपरोस् भनेर नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता र सुरक्षा निकायको समन्वयमा यो व्यवस्था मिलाउन लागिएको बताइएको छ। आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले उपभोक्ताको सहजताका लागि निगमले नै उद्योगीहरूलाई यस्तो व्यवस्था गर्न अनुरोध गरेको बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: पूर्वको मेची, पश्चिमको महाकाली,
4: तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कार्यवाही गर्न तयारी थालेको समाचार संस्थाले जनाएको छ। अमेरिकी रक्षा मन्त्रालयले आवश्यक तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमाण्डलाई निर्देशन दिएको अमेरिकी अधिकारीले बताएका छन्। रिपोर्ट अनुसार अमेरिका र इजरायलले सम्भावित हमला नोभेम्बर 3 हुने अमेरिकी मध्यावधि निर्वाचन अघि सर्न सक्ने सम्भावना रहेको छ। यता मध्य पूर्वमा युद्ध शुरू भएपछि पहिलो पटक विदेशी वायु सेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ। इरानको सरकारी संचार माध्यमका अनुसार इराकको राष्ट्रिय ध्वजावाग वायु सेवाको विमान बिहिबार राजधानी तेहरान स्थित इमाम खामोनी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। र खेल खबर। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको वरियतामा नेपाल 16 स्थानमा रहेको छ। यसअघि नेपाल 17 स्थानमा रहेको थियो। नेपालले 939 अंक र 28 रेटिङ प्राप्त गरेको छ। भारत वरियताको शीर्ष स्थानमा रहेको छ। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। आज बुधबार बिहान बेनिन विरूद्ध खेल्दै 39 वर्षीय मेसीले 21 वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्त्य गरेका थिए। मेसीले आफ्नो अन्तिम खेलपछि इन्स्टाग्राममा पोस्ट गरेको तस्विरमा रोनाल्डोले प्रशंसा गर्दै लेखेका छन्, लियो तिमीले अर्जेन्टिनाबाट बनाएको इतिहास अमर रहनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। कंग्रेस महाधिवेशन अन्तर्गत मतदान शुरू हुन ढिलाई। विभिन्न प्रदेश तथा समूह अनुसार छुट्टा छुट्टै मतदान स्थल। एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीद्वारा शपथ। स्थायी कमिटी बैठकमा सहभागी। समृद्ध नेपाल निर्माणमा साझा राष्ट्रिय संकल्प आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाई। नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले गर्दै आएको योगदानको प्रशंसा। भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रमा प्रदेश सरकारले पुनर्स्थापना र पुननिर्माणको काम शुरू गर्ने। वडाध्यक्ष किशरमान विकमाथि कुटपीट गरेको आरोपबारे छानबिन गर्न समिति गठन। दशैंमा काठमाण्डुका उपभोक्ताले जुनसुकै कम्पनीका खाली सिलिण्डर दिए पनि ग्यास पाउने। इरानमा फेरि ठूलो सैन्य कार्यवाहीको तयारी गर्दै अमेरिका। इजरायलमा हुने निर्वाचन अघि पनि हमला हुन सक्ने संकेत। मध्य पूर्व युद्धपछि इरानमा पहिलो पटक विदेशी वायु सेवाको व्यावसायिक उडान। र आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालको एक स्थान सुधार। भारत वरियताको शीर्ष स्थानमा कायमै। रोनाल्डोले गरे मेसीको प्रशंसा। अवस्थाको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुद्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक

0: तपाईलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
4: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: कता हो साइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासवर्ड बनाउन जानलाई।
5: ल त पनि विदेशलाई इसकी के हो
6: यहीँ भन्दै किन जाएर है पासपोर्ट
5: बटारिया कुरो नगर्नु पर्छ।
6: होइन तँलाई थाहा छैन क्या हो, धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो मन्दिरमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: महा Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos. Ra harek din 8 jana lai Redmi Buds 6 Play, harek hafta 10 jana lai Redmi Watch 6 Active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos. Xiaomi kinda upahar everyday bumper ma Thailand holiday.
9: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
11: 9861705544।
12: सर सर, कम्प्युटर ल्याब जाने आज।
13: अब नेक्स्ट फ्राइडे पक्का होस्।
14: होइन, के भयो, के को हल्ला हो यो क्लासमा?
3: ए सर पनि यही हुनुहुँदो रहेछ त।
13: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
3: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ बेसी पुछा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
13: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
3: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
13: सम्पर्क नम्बर 9860628106, 9082479417।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुटु दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका एक, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
5: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: के त तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
7: ल, तपाईँ विदेश जानलाई कि के हो?
8: यहीँ बन्द किन चाहेर है पासपोर्ट?
7: बटारिया कुरा नगर्नु होस्
8: होइन, तलाई थाहा छैन के हो? धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
10: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: सन्तुष्ट सर सर कम्प्युटर ल्याब जाने आज
12: अब नेक्स्ट फ्राइडे पक्का होस् या सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
13: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
12: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
13: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छ रहेछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
14: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
15: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
14: सम्पर्क नम्बर 9860628106 9082479417
16: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-5-11-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ
4: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
0: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोलाहरू अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थालिङ एमाले चोकबाट छ घर तल
0: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
0: 9861705544।
12: सर सर कम्प्युटर ल्याब जाने आज
13: अब नेक्स्ट फ्राइडे पक्का होस् सर
14: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
13: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
14: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
13: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
14: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
13: सम्पर्क नम्बर 9860628106 9082479417
15: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 MHz
1: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 01052267।
3: दादा दादा म चाँडै स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
8: 9861705544।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 01052267।
0: रेडियो बिहानी समय संकेत, यति बेला साँझको 6 बज्यो।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, हामीले यी दिनहरूको अध्ययनमा चाहिँ एफएससीको पुस्तकबाट निरन्तर रूपमा अध्ययन गरिरहेका छौं र यो अध्ययनमा हामीले ख्रिस्टले प्रत्येक विश्वासीलाई दिनुभएको वरदान, मण्डलीको निर्माण र ख्रिस्टमा आत्मिक रूपमा परिपक्व हुँदै जानुपर्ने विषयमा चाहिँ सिकिरहेका छौं र आजको अध्ययनमा चाहिँ हामी यी विषयहरूलाई निरन्तरता दिँदै जानेछौं कि केही फरक विषयहरूमा चाहिँ आजको अध्ययनमा चाहिँ हामी हेर्नेछौं।
3: भाइ, आजको अध्ययनमा हामी पावलले निकै स्पष्ट रूपमा पुरानो जीवन र नयाँ जीवन बीचको भिन्नता देखाएका कुराहरूलाई हेर्नेछौ। ख्रिस्टलाई नचिनेको अवस्थामा मानिस आफ्नो पुरानो स्वभाव र संसारको सोच अनुसार जिउँछ, तर ख्रिस्टलाई स्वीकार गरेपछि उसको जीवनमा परिवर्तन आउनुपर्छ भन्ने वास्तविकतालाई आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
2: अर्थात ख्रिस्टमा विश्वास गरिसकेपछि चाहिँ पुरानै जीवनशैलीमा फर्केर बस्नु हुँदैन भन्ने कुरा चाहिँ भन्नुभयो दाइ तपाईले।
3: हजुर, ठिक त्यही हो भाइ। यो अध्ययनले जोड दिने मुख्य कुरा यही हो कि ख्रिस्टियन जीवन केवल बाहिरी रूपमा धर्म परिवर्तन गर्नु होइन, मानिसको सोच, हृदय र जीवनशैलीमा वास्तविक परिवर्तन आउनु हो।
2: यसको मतलब दाइ, मानिसको समस्या केवल उसको बाहिरी व्यवहारमा मात्र होइन, उसको सोच र हृदयमा पनि रहेछ। त्यसैले बाहिरी परिवर्तन मात्रै होइन, हृदयको परिवर्तन पनि आवश्यक रहेछ नि।
3: हजुर भाइ, हृदय परिवर्तन गर्न खोज्नु राम्रो हो, तर वास्तविक परिवर्तन भित्रबाट शुरू हुन्छ। जब मन र हृदय परिवर्तन हुन्छ, तब जीवनशैली पनि परिवर्तन हुँदै जान्छ भन्ने शिक्षा हामीले आज थाहा गर्नेछौ।
2: अनि दाइ, हामी जो ख्रिस्टमा छौं अथवा ख्रिस्टियनहरू छौं, हामीले चाहिँ पुरानो मानिसलाई त्याग्नुपर्छ भन्ने कुरा चाहिँ कसरी बुझ्ने त?
3: पुरानो मानिस भन्नाले हाम्रो ख्रिस्टमा आउनुभन्दा अघिको पापमय जीवन र स्वभावलाई बुझिन्छ। आजको खण्डले हामीलाई त्यस पुरानो जीवनशैलीलाई त्याग्न आग्रह गर्दछ। हामीले पापलाई आफ्नो पहिचान बनाएर बस्नु हुँदैन। त्यसैले श्रोताहरू आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र साँचो वास्तविकतालाई थाहा गरौं।
4: परमेश्वरको वचन एफिसी 4:17-24 पदसम्मबाट देख्न गइरहेका छौं। अघिल्ला दिनहरूमा हामीले एफिसी 4:1-16 चर्च, मण्डली, नयाँ मानिस हो भन्ने विषय अन्तर्गत दुई उपविषयबाट देखिरहेका थियौं। पहिलो थियो नयाँ मानिसको प्रदर्शनी, दोस्रो नयाँ मानिसको रोकावट, अनि हामी अर्को तेस्रो उपविषयबाट आज देख्दछौ, त्यो हो नयाँ मानिसको निषेध यानि मनहा। आउनुहोस् हामी एफिसी 4:17-19 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यसकारण म यो भन्दछु र प्रभुमा गवाही दिँदछु, तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहिँड जो आफ्नो मनको व्यर्थतामा चल्दछन्, किनकि तिनीहरूको समझ अन्ध्यारो भएको छ। तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनाको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसासहित गर्नका निम्ति तिनीहरूले आफैलाई कामुकताको बसमा सुम्पिएका छन्। अमित्र, हामीले पहिले नै नयाँ मानिसको प्रदर्शनी रोकावटको बारेमा देखिसकेका छौं। अहिले हामी नयाँ मानिसको निषेध मनाको बारेमा देख्दछौ कि त्यो कुन कुन कुरा हो जुन चाहिँ नयाँ मानिस यानि मण्डलीय चर्चले मना गर्नु पर्दछ। आजकल पश्चिमी मुलुकहरूमा विशेष गरेर नयाँ नैतिकताको बारेमा, न्यू मोरालिटीको बारेमा धेरै कुरा भइरहेको हामी सुन्दछौ। जुन संसारमा अरू केही कुरा नभएर त्यो पुरानो पाप हो। अमित्र, ख्रिस्टमा स्वतन्त्रता छ, तर यो स्वतन्त्रता पाप गर्ने लाइसेन्स होइन। मित्र, नयाँ मानिसको लागि शास्त्रीय मनाहा यानि निषेध, मानिसले स्थापित गरेका केही निषेधहरू मनाहरूबाट अलग्गै भिन्नै छ। उदाहरणको निम्ति म यो देख्दिन कि कहाँ चाहिँ शास्त्रमा यो लेखिएको छ कि स्त्रीहरूले मेकअप गर्नु हुँदैन। म एक समूह, एक ग्रुप अनुसन्धानकर्ताहरूको बारेमा जान्दछु जसले सालौंदेखि स्त्रीहरूको आत्मिकताको, तिनीहरूले लगाएका पहिरन र तिनीहरूले गर्ने मेकअपद्वारा शोध यानि जाँच गर्दथे। अनि मैले जवान केटीहरू देखेको छु जसले आफ्नै बारेमा सोच्दथे कि तिनीहरू आत्मिक थिए किनभने तिनीहरूले कुनै त्यस्ता मेकअपहरू गर्दैनथे। मित्र, यो एक किसिमको देखावटी मात्र हो, यो कुनै शास्त्रीय तथ्य होइन। ख्रिस्टियनहरूले आफूसँग भएका कुरा लगाउन सक्छन्, आफैलाई उत्तम सुन्दर राख्न सक्छन्। यसले आत्मिकतामा प्रभुसँगको सम्बन्धमा कुनै प्रभाव पार्दैन, कुनै फरक पार्दैन। मेकअप गर्ने कुराले वा नगर्ने कुराले कुनैलाई धेरै आत्मिक र बेआत्मिक संसारिक पार्दैन। आत्मिकता र बेआत्मिकता छुट्याउने यो माध्यम होइन, यो तरिका होइन, यसद्वारा हामी छुट्याउन सक्दैनौ। महत्वपूर्ण कुरा यो हो, परमेश्वरसँग तपाईँको व्यक्तिगत सम्बन्ध चाहिँ के हो, त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। तपाईँ मेकअप नगर्नुहोला, सिम्पल साधारण देखा पर्नुहोला, तर तपाईँको आन्तरिक भित्री सम्बन्ध प्रभुसँग चाहिँ ठिक छैन भने त्यो के काम। अनि तपाईँ सायद राम्रो राम्रो लुगा लगाउनुहुन्छ होला, तर तपाईँको सम्बन्ध प्रभुसँग अति नै घनिष्ठ छ भने त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरो हो। मेरो मतलब के हो भने, लगाउने नलगाउने कुराले कुनै फरक पार्दैन, तर महत्वपूर्ण कुरा चाहिँ यो हो कि तपाईँको प्रभुसँग वास्तविक घनिष्ठ सम्बन्ध कस्तो छ। के तपाईँ प्रभुलाई ती सबै कुराभन्दा धेरै प्रेम गर्नुहुन्छ, श्रेय दिनुहुन्छ, त्यो चाहिँ सबभन्दा महत्वपूर्ण हो। त्यसकारण मेकअप गर्ने कुराबाट कसैको आत्मिकताको जाँच गर्न सकिँदैन र गर्नु हुँदैन। मेरो मतलब यो होइन कि तपाईँले जस्तो पायो त्यस्तै पोषक लगाउन सक्नुहुन्छ या हामी लगाउन सक्छौ, म यसको पक्षमा छुइन। जस्तै आज धेरै आधुनिक भनाउँदा चेली बेटीहरूले लगाउने गर्छन् पूरा शरीर देख्ने पोषक, यसको पक्षमा म छुइन। आफूसँग भएको त्यस्तो कुनै किसिमको पोषक लगाउन सकिन्छ, मेकअप लगाउन सकिन्छ जुन देख्नमा असल सुन्दर लाग्छ, तर यौन आकर्षण गर्नको निम्ति होइन, म यसको पक्षमा छुइन। तर त्यहाँ कोही कोही ख्रिस्टियनहरू छन् जसले मानिसहरूद्वारा बनाइएका धेरै निषेधहरू मनाहरूमाथि जोड़ दिन्छन् जुन शास्त्रमा छैन। अहिले यहाँ एफिसीमा परमेश्वरको सन्तानको लागि केही मनाहीहरू, केही निषेधहरू छन्। हामी अन्य जातिहरू जस्तै हिँड्नु हुँदैन। यस समयमा पाउल विश्वासीको हृदयको व्यवहारिक पक्षतिर फर्कन्छन्। उसले यसको पद एक र तीन पदमा परिचय दिइसकेका छन्, तर चर्चको एकताको विषयको परिचयद्वारा ऊ घुमौरो बाटोतिर गए। अहिले अन्य जातिहरूको जीवनको तस्वीरहरू र एफिसियनहरूका तिनीहरूको ख्रिस्टमा विश्वासमा धर्मान्तर हुनभन्दा पहिलेको तिनीहरूको जीवनको तस्वीर दिन्छन्। यो कुराको याद राखौं कि अध्याय 2:11-12 पदमा उसले भन्यो, यानि पाउले भन्यो, कि कसरी तिनीहरू परमेश्वरबाट टाढा पराई आसन्न भएका परमेश्वर रहित र पापमा बसिरहेका थिए। त्यो नै तिनीहरूको तस्विर थियो। त्यो आज पनि उद्धार नपाएका गुमेका निन्दित मानिसहरूको सत्य तस्विर हो। पाउलले अन्य जातिहरूका चार हृदयहरूका पक्षहरूको दिन्छन् जुनले गुमेका निन्दित मानिसको जीवनको मूर्ख उद्देश्य र पूर्ण व्यर्थताको नमूनाद्वारा वर्णन गर्दछन्। पहिलो हो, आफ्नो मनको व्यर्थतामा चल्छन्, मतलब जीवनको व्यर्थ रित्ता धोका भ्रम हुन्, जुनले सोच्दछ कि पापमा सन्तुष्ट त छ, आनन्द छ। यो आज कति धेरै मानिसहरू त्यस बाटोमा र त्यस तरिकामा हिँड्छन्। म ती जवान केटा केटीहरू र अन्य मानिसहरूको निम्ति धेरै खेदको महसुस गर्दछु जसले पाप अनैतिक जीवन नै जीवन ढाँचाको रूपमा लिएका छन्। एकजना केटीले मलाई भनिरहेकी थिइन्, तिनले दुईपल्ट गर्भपात गरिन्, अबोर्सन गरिन्, जबकि तिनको विवाह भएको थिएन। हेर्नुहोस्, तिनले जीवनमा दुई महान पाप गरे। पहिलो हो व्याभिचार, किनकि उसले विवाह गरेको थिएन, यो विवाह भन्दा बाहिरको सम्बन्ध थियो, अनि यो शास्त्रले भन्छ कि पाप हो। अनि दोस्रो चाहिँ भ्रूण हत्या, दुई बच्चाको हत्या। ओ कस्तो जीवन, त्यो खुसीपनको हर्ष आनन्दको जीवन होइन मित्र, जुन परमेश्वरले आफ्ना सन्तानहरूको निम्ति योजना बनाउनु भएको छ। यो गुमेको निन्दित मानिसको हिँडाइ हो, यानि मनको व्यर्थतामा हिँडाइ हो। यो जीवनको व्यर्थ खाली भ्रम धोका हो, अनि मद्यपान पिउनु अर्को भ्रम धोका हो। यसले आज हजारौं हाम्रा जातिहरूलाई नष्ट गरिरहेको छ, विनाश गरिरहेको छ। गुमेको निन्दित अन्य जातिहरूको दोस्रो हृदयको पक्ष हो। तिनीहरूको समाज अन्ध्यारो भएको छ, मतलब निन्दित गुमेको मानिसले नैतिक महत्वको आफ्नो ज्ञान बोधको गुमाएको छ, हराएको छ। अनि तेस्रो पक्ष हो, तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनाको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। यो चाहिँ ख्रीष्ट रहित सम्पूर्ण मानव जातिको तस्विर हो। यो आदमको विद्रोह हो जुन उसका सम्पूर्ण सन्तान यानि मानव जातिद्वारा उत्तराधिकारमा पठाइएको छ, यानि पाइएको छ। ओ यो मानिसको कस्तो तस्विर छ, उसले सोच्दछ कि उनी जिइरहेको छ। एक मानिसले मलाई भनिरहेका थिए, उसको पूरा महिनाको तनखा नाइट क्लबमा एक रातमा खर्च गर्दछन्। के को लागि? असल खुशीको समय पाउनको निम्ति। मित्र, यो आनन्द खुशी पाउने महँगो तरिका हो। ऊ परमेश्वरको जीवनदेखि बिराना भएका थिए। परमेश्वरसँग उसको कुनै संचार आदान प्रदान थिएन। ऊ पाप र अधर्ममा मरेका थिए। त्यस्ता मानिस परमेश्वरसँग सम्बन्धको फाइदादेखि अज्ञान छ। परिणाम चाहिँ हृदयको कठोर पार्ने कुरा हो। अनि चौथो कुरो हो जुन उन्नाइस पदमा लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसा सहित गर्नको निम्ति तिनीहरूले आफैलाई कामुकताको बसमा सुम्पेका छन्। तिनीहरूको निरन्तर भ्रष्ट नैतिक आचरणमा लिनको कारण अन्तिममा यसले त्यस्तो नीच स्थानमा ल्याउँदछ जहाँ गलत काम गराएको कुनै महसुस आभास हुँदैन। तिनीहरूको विवेक एक किसिमले मरिसकेको हुन्छ र गलत काम गर्दा पनि उसको विवेकले कति पनि दिगदार गर्दैन, कारण तिनीहरूको विवेक बार बार पाको कारण मरिसकेको छ। आज त्यहाँ धेरै त्यस्ता मानिसहरू छन् मित्र, तिनीहरू उदासीन हुन्। सम्मिलित चीजहरूका नतिजाको अवस्था आज धेरै, सबै अशुद्ध कामहरूमा अनैतिकतामा लीन हुनु हो। यो पापमय चक्रले अझ धेरै गहिरो पापमा जाने अभिलाषाको अगुवाई गर्दछ। तिनीहरू अझ ठूलो अनैतिकताको पापहरू गर्ने लालसा गर्दछन्। पापमा हुने मानिस कहिले पनि पापसँग सन्तुष्ट हुँदैन, यो कुरा याद राख्नुहोस्। पापमा हुने मानिस कहिले पनि पापसँग सन्तुष्ट हुँदैन, तिनीहरूलाई पापैमा छोडिन्दछ। यो नै रोमी एक अध्यायमा यसको अर्थ हो कि परमेश्वरले तिनीहरूलाई आफ्ना अभिलाषाहरू र अशुद्धतामा भ्रष्टतामा छोडिदिनुभयो। तपाई त्यस्तो स्थानमा पुग्न सक्नुहुन्छ जहाँ तपाईँ त्यागिएको छोडिएको पापी हुनुहुन्छ। यहाँ भनिएको छ, एकपल्ट म पढिदिन्छु, पद 17-19। यसकारण म यो भन्दछु र प्रभुमा गवाही दिदछु, तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहिँड जो आफ्नो मनको व्यर्थतामा चल्दछन्, किनकि तिनीहरूको समक्ष अन्ध्यारो भएको छ। तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसा सहित गर्नका निम्ति तिनीहरूले आफूलाई कामुकताको वशमा सुम्पेका छन्। अनि 20-21 पदमा भनिएको छ, तर तिनीहरूले ख्रीष्टलाई यसरी सिकेका छैनौ। येशूमा भएको सत्यता अनुसार यदि तिनीहरूले साँच्चै नै उहाँका सुनेका छौ र उहाँद्वारा सिकाइएका छौ भने, यहाँ अन्य जातिहरूको जीवनसँगको तुलनामा अन्तर भिन्नता बताइएको छ। यदि कुनै मानिसले ख्रीष्ट येशूको कुरा सुनिरहेको छैन भने, तब येशू उसको उद्धारकर्ता होइन। येशू ख्रीष्ट गोठाला हुनुहुन्छ र उहाँ भेडाहरूले उसको आवाजको सुन्छन्। यानि येशू ख्रीष्ट हाम्रो गोठाला हुनुहुन्छ र हामी उहाँका भेडाहरूले उसको आवाज सुन्छौं। यदि तपाईँले उहाँको आवाज सुन्नु भएको छैन भने, यानि सुन्नुहुन्न भने, तब तपाईँ उसको भेडाहरू मध्येको भेडा हुनुहुन्न। अन्य जातिहरूलाई तिनीहरूको पुरानो स्वभावबाट केले परिवर्तन गर्नेछ? तिनीहरूले के गर्नु पर्दछ भन्दा, तिनीहरूले ख्रीष्टको आवाज सुन्नुपर्छ। तिनीहरू उहाँद्वारा सिकाइनु पर्दछ। ती जो उहाँका भेडाहरू होइनन् उहाँलाई सुन्ने छैनन्। जब कुनै उद्धार नपाएको मानिसले मलाई पत्र लेखेर भन्छ कि ऊ मसँग असहमतमा छन्, म कति पनि निराश हुँदिन, कति पनि आपत्ति गर्दिन। उद्धार पाएको मानिस प्रभु येशू कहाँ उसको गोठालाको रूपमा हेर्दछ। उसले गोठालाको सुन्छ र उसले उहाँलाई पछ्याउँछ। उद्धार नपाएको मानिस आफ्नै बाटोमा आफ्नै चालमा हिँड्छ। पद 21 पहिलो खण्डमा भनिएको छ, येशूमा भएको सत्यता अनुसार यद्यपि पृथ्वीमा उहाँको जीवन कुनै मानिसद्वारा नकल गर्न नसके तापनि, येशू ख्रीष्टको जीवन नै विश्वासीहरूको निम्ति उदाहरण हो, नमूना हो। उहाँ यहाँ पृथ्वीमा जीवनको उदाहरण हुनुहुन्छ, अनि उहाँ नै त्यो जन हुनुहुन्छ जो सुन्छ र उसले उहाँलाई पछ्याउँछ। उद्धार नपाएको मानिस आफ्नै बाटोमा आफ्नै चालमा हिँड्छ। पद 21 पहिलो खण्डमा भनिएको छ,

ख्रिस्टलाई यसरी सिकेका छैनौ। येशूमा भएको सत्यता अनुसार यदि तिमीहरूले साँच्ची नै उहाँका सुनेका छौ र उहाँद्वारा सिकाइएका छौ भने 22-24 भनिएको छ, तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मानिसलाई फालिदेऊ जो धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ र तिमीहरूको मनका आत्मामा नयाँ हुँदै जाऊ अनि नयाँ मानिसलाई बहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएका छन्। तिमीहरूले पहिलेको त्यो पुरानो चालचलनलाई फालिदेऊ अनि नयाँ मानिसलाई पहिर। मित्र, जसरी हामी हाम्रा कपडाहरू बदल्छौ त्यही तरिकामा हामीले पुरानो मानिसलाई फालिदिनुपर्छ र नयाँ मानिसको पहिरिनुपर्छ। यो भनेको चाहिँ फोहोर पुरानो पोसाकलाई फ्याँकेर सफा र नयाँ कपडा लगाउनु जस्तै हो। पुरानो मानिसलाई फुकालेर फ्याँक्ने र नयाँ मानिसलाई पहिरिने काम आफू स्वयंको प्रयत्नद्वारा गर्न सकिँदैन, न ख्रिस्टको आचरणलाई नकल गर्न कोशिशद्वारा नै गर्न सकिन्छ। यो ख्रिस्टको मृत्युद्वारा विश्वास गर्ने पापीहरूको लागि गरिएको छ। हामी साना बालकहरू जस्तै छौ जो आफै स्वयंले पोसाक पहिरन सक्दैन। मैले मेरी सानी छोरीसँग यो कुरा सिके कि बच्चाले त्यति राम्रो गर्दैन जब तिनले आफ्नै स्वयंलाई पोसाक पहिराउन कोशिश गर्दछन्। हामी ख्रिस्टियनहरू भए पनि हामी त्यस्तो स्थानमा कहिले पुग्न सक्दैनौ जहाँ हामी त्यो गर्न सक्छौ, अनि हामीले त्यो गर्न कोशिश पनि गर्नु हुँदैन। यो पहिले नै हाम्रो निम्ति गरिसकिएको छ। हामीलाई रोमीहरूलाई लेखिएको पत्रमा भनिएको छ कि पुरानो मानिस पहिले नै ख्रिस्टको मृत्युसँग कुर्सीकरण गरिएको छ, यानि मृत्युमा उहाँको मृत्युमा कुर्सीकरण गरिएको छ, क्रुसमा टाँगिसकिएको छ। रोमी 6:6 भन्छ, पापको शरीर बेकममा होस् भनेर हाम्रो पुरानो मानिस उहाँसँगै क्रुसमा टाँगिएको हो भन्ने कुरा थाहा गर्दै अब उसो हामी पापको दास हुनु हुँदैन। ख्रिस्टसँग पुरानो मानिस पहिले क्रुसमा टाँगिसकिएको सत्यताको दृष्टिकोणमा हामीले यसलाई पवित्र आत्माको शक्तिमा फुकाल्नु पर्छ। यसको मतलब यो होइन कि शरीर पुरानो स्वभाव यो जीवनमा सदाको निम्ति खत्तम हुन्छ। हामी कहिले पनि पुरानो स्वभावबाट मुक्त हुन सक्दैनौ, तर हामी यसमा जिउनु हुँदैन। मतलब हामीले त्यसलाई हाम्रा जीवनहरूमा नियन्त्रण गर्न अनुमति दिनु हुँदैन। अनि अर्कोतिर हामीसँग नयाँ मानिस यानि नयाँ स्वभाव छ। यो चाहिँ पवित्र आत्माद्वारा नवजन्मको परिणाम हो। ख्रिस्टमा हरेक मानिस नयाँ सृष्टि हो, यानि ख्रिस्टमा विश्वासद्वारा उद्धार पाउने हरेक मानिस नयाँ सृष्टि हो। हामी त्यस नयाँ स्वभावमा त्यस नयाँ मानिसमा जिउनु पर्छ, जीवन यापन गर्नुपर्छ। यो नै रोमीको महान बार बार दोहोर्याएको सन्देश हो। 24 भनिएको छ, अनि नयाँ मानिसलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ। यसले यो देखाउँछ कि यो ख्रिस्टको आरोपण धार्मिकता हो, अनि यो त्यो सबै परमेश्वरको पवित्र चरित्र अनुरूप योग्य गरिनु पर्दछ। जबकि हामीलाई धर्मी घोषणा गरिएकोले गर्दा र हामी स्वर्गीय स्थानमा ख्रिस्टसँग बसालिएकोले गर्दा पृथ्वीमा हाम्रो हिँडाई, हाम्रो चालचलन, हाम्रो व्यवहार, हाम्रा ख्रिस्टमा स्थान ओहदा अनुसारको योग्य अनुपातिक हुनुपर्दछ। अर्को शब्दमा हाम्रो जीवन, हाम्रो हृदय, हाम्रो चालचलन, हाम्रो साक्षी ख्रिस्टको सन्तानको जस्तै हुनुपर्छ। हाम्रो जीवन साक्षीको जीवन हुनुपर्छ। मानिसहरूले हाम्रो जीवनमा ख्रिस्टको कमसे कम केही झलक त देख्नुपर्छ। केवल मुखले मात्र विश्वासी परमेश्वरको सन्तान धार्मिक यानि आत्मिक भएको पलेर
काशी छैन मित्र।

0: हाम्रो जीवन व्यवहारिकताको हुनुपर्छ। प्रभु हामी हरेकलाई त्यो कुरा बुझ्ने ज्ञान दिउन्। अर्को दिनमा हामी यही विषय अन्तर्गत यानि नयाँ मानिसको निषेध अन्तर्गत बाँकी 4:25-32 वचन निरन्तर जारी राख्नेछौ। प्रभु तपाईँ हरेकलाई आशिष दिउ।
1: आजको अध्ययनले एउटा कुरा स्पष्ट गरिदिएको छ, क्रिश्चियन जीवन भनेको पुरानो जीवनलाई लिएर नयाँ नाम राख्नु होइन रहेछ। यसको मतलब त ख्रिस्टमा नयाँ मानिस बनेर नयाँ जीवन जिउनु चाहिँ रहेछ।
2: सही कुरा भन्नुभयो भाइ तपाईँले। हो, पुरानो मानिसलाई त्याग्नुपर्छ, अर्थात् स्वभावलाई त्याग्नुपर्छ, आफ्नो हृदयमा नयाँ हुनुपर्छ र परमेश्वरको वचन अनुसारको नयाँ मनुष्यत्व धारण गर्नुपर्छ भन्ने शिक्षा आज हामीले पाएका छौँ।
1: हजुर साँच्चै भाइ, हाम्रो सोच परिवर्तन हुनुपर्छ, हाम्रो बोली परिवर्तन हुनुपर्छ र हाम्रो व्यवहारमा पनि ख्रिस्टको चरित्र चाहिँ देखिनुपर्छ।
2: हजुर, हामीले आफूलाई प्रत्येक दिन परमेश्वरको वचनको प्रकाशमा जाँच्नुपर्छ। पुरानो स्वभावले हामीलाई पछाडि तान्न खोज्दा पवित्र आत्माको सामर्थ्यमा ख्रिस्टतर्फ अघि बढ्नुपर्छ।
1: हजुर साँच्चै नै दाई, परमेश्वरले हाम्रो मनलाई नयाँ बनाउनु भएको होस् भनिकन हामी सम्पूर्णको निम्ति प्रार्थना गर्दछौ र पापपूर्ण पुरानो बानीहरूबाट छुटकारा परमेश्वरले हामीलाई दिनुभएको होस् र नयाँ मानिसको जीवन जिउनलाई सहायता गर्नुभएको होस्।
2: हजुर, र हाम्रो जीवनलाई हेर्ने मानिसहरूले हामीमा ख्रिस्टको परिवर्तन देख्न सकुन्। हाम्रो जीवनले हाम्रो मुखको विश्वासलाई प्रमाणित गरोस्। प्रभु येशू ख्रिस्टले तपाईहरूको जीवनलाई निरन्तर रूपमा परिवर्तन गर्नुभएको होस्। उहाँको धार्मिकता, पवित्रता, प्रेम र सत्य तपाईहरूको जीवनमा झल्किँदै जाओस्। परमेश्वरले तपाईहरू सबैलाई आशिष दिनुभएको होस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97-0420-97-97 97-0420-97-97।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 01052267।
1: कता हो साइला, यस्तो हतार हतारमा
2: कहाँ हुनु नि? पासवर्ड बनाउन जानलाई?
1: ल त पनि विदेश जानलाई इसकी के हो?
2: यहीँ भन्दा किन जाएर है पासपोर्ट?
1: बटारिया कुरा नगर्नु होस्
2: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
1: किन थाहा नहुने हो? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
2: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
1: ए आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
3: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
4: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-9797-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: सर सर, कम्प्युटर ल्याब जाने आज,
6: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर सधैँ यस्तै भनेर चाहनु
7: होइन, के भयो के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
6: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
7: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ बेसी पुच्छर बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिस नै आएर सेवा दिइन्छ नि।
8: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
9: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली,
8: सम्पर्क नम्बर 9860628106, 9802479417।
10: शाओमी वा रेडमीको फोन किन्दा उपहारमै उपहार, यो दशैं तिहारमा शाओमी वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र, आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
11: शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड हलिडे।
12: रेडियो बिहानी 97.6 MHz।
0: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो।

रेडियो बिहानी 97.6 MHz ७:३० बजेको समाचार सिरोफेरोमा शर्मिला साकेको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.6 MHz धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 MHz र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।

0: का लागि ड्रिफ्रेट हलोज फाउन्डेसनले आर्थिक सहयोग गरेको थियो। धादिङदेखि सुनौला बजार फुसरेटार सड़क खण्डको मुकुन्दे सेन मार्गमा थप करिब 7 किलोमिटर सड़क कालोपत्रे गर्ने तयारी बढ़ाएको छ। सड़क खण्डका लागि बहुवर्षीय योजना स्वीकृति गराई आवश्यक बजेट सुनिश्चित गर्ने उद्देश्यले स्थलगत निर्देशीय प्राविधिक अध्ययन तथा लागत अनुमान तयारी गर्ने काम शुरू गरिएको हो। हाल कालोपत्रे भएको बिन्दुमा थप 1 किलोमिटर 240 मिटर सड़क कालोपत्रेका लागि 3,68,00,000 रूपियाँमा ठेक्का सम्झौता भइसकेको छ। उक्त काम चालू आर्थिक वर्षभित्र सञ्चालन गर्ने लक्ष्य राखिएको छ। यसपछि सड़कलाई थप विस्तार गर्ने प्रदेश सरकारले चालू आर्थिक वर्षमा 5 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। उक्त बजेटमा बहुवर्षीय योजना मार्फत बढ़ाएर 20 करोड़ रूपियाँसम्म पुर्याइए थप करिब 7 किलोमिटर सड़क कालोपत्र गर्ने लक्ष्य राखिएको नीलकण्ठ नगरपालिका प्रमुख दीपक विश्वकर्माले जानकारी दिनुभयो। यसका लागि सड़कको प्राविधिक नाप जाँच र लागत अनुमान तयार गर्ने काम भइरहेको छ। पूर्वाधार विकास कार्यालय धादिङका सूचना अधिकारी मीनबहादुर खड्काका अनुसार इस्टिमेट तयार भएपछि बहुवर्षीय योजनाको स्वीकृतिका लागि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पठाइनेछ। स्वीकृति प्राप्त भएपछि टेण्डर प्रक्रिया जानेछ। मुकुन्दे सेन मार्ग धादिङ बेसी सुनौला बजार फुसरेटार हुँदै गल्छीबाट काठमाडौँ आवत जावत गर्ने वैकल्पिक मार्गको रूपमा महत्वपूर्ण मानिन्छ। सड़कको स्तरोन्नति र कालोपत्रे विस्तार भएपछि स्थानीयवासी तथा काठमाडौँ आवत जावत गर्ने यात्रुलाई थप सहज हुने अपेक्षा गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको 9 केन्द्रीय महाधिवेशन तथा रजत जयन्तीका अवसरमा धादिङका भरत बराकोटीले केन्द्रीय सचिव पदमा उम्मेद्वारी दिएका छन्। महोत्तरीको बर्दीवासमा असोज 22 गतेदेखि 24 गतेसम्मका आयोजना भइरहेको महाधिवेशनमा बराकोटीले बागमती प्रदेश भूगोलतर्फका केन्द्रीय सचिव पदमा उम्मेद्वारी दिएका हुन्। लोक तथा दोहोरी गीत क्षेत्रमा करिब 2 दशकदेखि सक्रिय बराकोटी प्रतिष्ठान क्षेत्र धादिङको कार्य समितिमा रहेर काम गरिसकेका छन्। उहाँ यस वर्ष अघि प्रतिष्ठानको बागमती प्रदेश अध्यक्ष पदमा उम्मेद्वारी समेत बनेका थिए भने हाल केन्द्रीय सदस्यमा रूपमा कार्यरत भएको छ। यसै गरी महाधिवेशनमा धादिङ निवासी लोक गायिका मनमाया वाइवा सहसचिव पदमा उम्मेद्वार बनेकी छन्। प्रतिष्ठानका 9 महाधिवेशन धादिङमा 39 जना सहित देशभरमा करिब 1,500 प्रतिनिधि सहभागी छन्। महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गर्नुका साथै लोक तथा दोहोरी गीत क्षेत्रको आगामी कार्यदिशा बारे छलफल गर्नेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवन यात्राको 25 वार्षिक उत्सव मनाइरहेको बेला नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामे छानेले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एप्स मार्फत मोदीलाई 25 वर्षको समर्पित सार्वजनिक सेवाका लागि बधाई दिँदै नेपालको आगामी दिनमा पनि भारत र भारतीय सरकारको सफलता र समृद्धिको कामना गर्न बताउनु भएको छ। मोदी सन् 2001 अक्टोबरमा पहिलो पटक गुजरातको प्रधानमन्त्री बनेका थिए। यस्तै राष्ट्रपा सभापति रवि लामे छानेले पनि मोदीलाई 25 वर्षको सार्वजनिक सेवाका यात्राका लागि शुभकामना दिँदै भारतमा भएको रूपान्तरण र तीव्र प्रगति प्रेरणादायी रहेको उल्लेख गरेका छन्। लामे छानेले नेपाल र भारत बीच साझेदारी अझ सुदृढ र समृद्ध बनाउन सहकार्य गर्ने र आफू र आफ्नो पार्टी उत्सुक रहेको बताएका छन्। गत भदौ 10 गते भुडीकोशी नदीमा आएको बाढ़ी पहिरोबाट बागमती प्रदेशका रसुवा नुवाकोट र धादिङ सहितका क्षेत्रमा ठूलो क्षति पुगेको छ। प्रदेश सरकारले एकीकृत प्रारम्भिक प्रतिवेदन अनुसार बाढ़ीबाट 2300 परिवार विस्थापित भएका छन् भने 34 मोटर रेल बल र 51 झुलुङ्गे पुल ध्वस्त भएका छन्। बाढ़ीबाट 2300 निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 269 घरमा आंशिक क्षति पुगेको छ। हाल विभिन्न अस्थायी शिविरमा 1058 जना आश्रय लिएका बसेका छन्। यस्तै 102 बालबालिकाका आमा बुबा दुवै गुमाएका छन्। बाढ़ीले 12 विद्यालय पूर्ण र 18 विद्यालय आंशिक क्षतिग्रस्त हुँदा 9248 विद्यार्थीको पठन पाठन प्रभावित भएको छ। खानेपानी र सिंचाईमा मात्रै 52,69,00,000 रूपियाँ क्षति भएको छ भने 973 हेक्टर कृषि भूमि प्रभावित भएको छ। त्यस्तै 702 ठूलो पशु र 2123 भेड़ा बाख्रा र 1,34,000 कुखुरा तथा पन्छी मरेका छन्। 40 बस 27 ट्रक र 103 कन्टेनर समेत बाढ़ीले बगाएको प्रतिवेदनमा उल्लेख छ। बैंकतर्फ 17 शाखा र 9 एटीएम क्षति पुगेका छन् भने 2125 ऋणीको 2,82,80,00,000 रूपियाँ भन्दा बढ़ीको कर्जा जोखिममा परेको छ। घरेलु तथा साना उद्योग तर्फ मात्रै 2,71,51,00,000 रूपियाँ क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी एमाले स्थानीय स्तरमा कमिटी अन्तर्गतको अधिवेशनको मिति तय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतामा बसेको स्थानीय कमिटिको बैठकले उडा कमिटिको अधिवेशन मंगिर 26 गते र पालिका कमिटिको अधिवेशन पुष 4 गते गर्ने निर्णय गरेको हो। बैठकले आगामी मंगिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय समेत गरेको छ। भेलामा प्रदेश तथा जिल्ला कमिटिका पदाधिकारी पालिका अध्यक्ष उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। स्थानीय तहका ओडा र पालिका अधिवेशनपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय भए पनि एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो। यसै गरी मधेस प्रदेश सभामा रौतहटबाट समानुपातिक तर्फ निर्वाचित जैनब खातुङको निधनपछि रिक्त स्थानमा समानुपातिक सुचीकी नाजमा खातुङलाई मनोनय गरी निर्वाचन आयोगमा पठाउने निर्णय बैठकले गरेको छ। बैठकले 13 जिल्लामा रिक्त जिल्ला अध्यक्षको पद जिल्ला तहकै निर्णय पूर्ति गरी माथिल्लो कमिटिबाट अनुमोदन गरिने निर्णय गरेको छ। स्थानीय कमिटिको बैठक शुक्रबार पुनः बस्नेछ।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 भादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 01052267 01052267।
5: होइन के भयो के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
6: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
5: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ डिस्ट्रिक्ट पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा, बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्री भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
7: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
8: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
7: सम्पर्क नम्बर 98606 98 82 79 417।
9: रेडियो बिहानी 97.6 MHz।
0: विश्राम पछि पुनः स्वागत छ। अब बाँकी समाचार। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकलाई अनिवार्य रूपमा 4 अर्ब खर्च उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले बिहिबार विज्ञप्ति जारी गर्दै श्रम ऐन 2074 को दफा 37 अनुसार प्रत्येक श्रमिकले आफूले खाई पाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम 4 अर्बको रूपमा खर्च प्रत्येक वर्ष पाउने कानून व्यवस्था रहेको जनाएको छ। विभागका उपमहानिर्देशक विपिन राज भण्डारीद्वारा जारी विज्ञप्तिमा रोजगारदाता वा प्रतिष्ठानको उक्त सुविधा उपलब्ध नगराएकोमा श्रमिकले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने उल्लेख गरिएको छ। अब विदेशको खबर। अमेरिकाले इरानबाट फेरि ठूलो सैन्य कार्यवाहीको तयारी थालेको समाचार संस्था एक्सियोसले जनाएको छ। अमेरिकी रक्षा मन्त्रालयले आवश्यक सुरक्षा तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमाण्डलाई निर्देशन दिएको अमेरिकी अधिकारीहरूलाई उद्धत गर्दै एक्सियोसले जनाएको हो। रिपोर्ट अनुसार सम्भावित सैन्य कार्यवाही इरानका ऊर्जा केन्द्र, महत्वपूर्ण पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी ठूलो हवाई हमला हुन सक्ने बताएको छ। सम्भावित हमला अमेरिकाले नोभेम्बर 3 हुने मध्यावधि निर्वाचन अघि हुन सक्ने आंकलन समेत गरेको हो। यद्यपि हमलाबारे अमेरिकाले अहिलेसम्म अन्तिम निर्णय सार्वजनिक गरेको छैन। इरानसँगको युद्धका लागि पेट्रोलियमको मूल्य बढ्दा त्यसको असर ढुवानी, यातायात, हवाई सेवा तथा खाद्यान्नको मूल्यमा परेको बताएको छ। रोइटर्स इप्सिसोस पछिल्लो सर्वेक्षण अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्य सम्पादन प्रतिको समर्थन 32% रहेको छ। सर्वेक्षणले आगामी निर्वाचनमा मतदान गर्दा अमेरिकी नागरिकका लागि दैनिक जीवनयापनको खर्च प्रमुख चिन्ताको विषय बनेको देखाएको छ। सम्भावित अमेरिकी सैन्य कार्यवाहीको समय र स्वरूपका बारे विवरण भने अमेरिकी अधिकारीहरू र संचार माध्यमका रिपोर्टमा आधारित छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको एक दिवसीय विश्व वरिष्ठतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको छ। आईसीसीले आज सार्वजनिक गरिएको नयाँ वरिष्ठता अनुसार नेपालले 33 खेलबाट 939 अङ्क सहित 28 रेटिङ प्राप्त गरेको छ। नेपालभन्दा अघि अमेरिका 15 र पछाडि नामिबिया 16 स्थानमा रहेका छन्। एक दिवसीय वरिष्ठतामा भारत शीर्षक स्थानमा रहँदा न्यूजील्याण्ड 2 दक्षिण अफ्रिकाको 3 अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौ स्थानमा छन्। साझा 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक।

0: छ दिन बेसीमा संचालित दुई दिने मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न 103 जनाको सफल शल्यक्रिया। धादिङ बेसी सुनौला बजार फुसरेटार सड़क खण्ड अन्तर्गतका मुकुन्दे सेन मार्गमा थप 7 किलोमिटर सड़क कालो पत्री गर्ने तयारी। धादिङका भरत बराकोटी लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सचिवमा उम्मेद्वार। र आईसीसी एक दिवसीय वरितामा नेपाल 16 स्थानमा उक्लियो। हौस् त साँझ 6:35 बजेको समाचार हिलाइसकियो। प्राविधिक मित्र अञ्जना गुरूङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
1: समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: कता हो साइला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
4: ल त पनि विदेश जानलाई इसकी के हो?
5: यहीँ भन्दा किन जाएर है पासपोर्ट
4: बटारिया कुरो नगर्द मस
5: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
0: हजुर, बाह्रै महिना अफर चल्ने यस रुमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर थाइल्यान्ड मलेसिया र दार्जीलिङ टुर साथै सुनको औठी।
5: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54 98 61 97 65 47।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि
0: के हुनु नि साथी? साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि
0: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाती पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-525-542।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।
4: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323354।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: रेडियो बिहानी 97.6 MHz
6: खस्कियो दक्षिण एसियाको शीर्ष स्थानमा भारत यथावत।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: रसुवा भोटेकोसीको बाढीले मानव, पशुपन्छी एवं भौतिक संरचनालाई मात्र क्षति पुर्याएन, समग्र हिमाली सभ्यतालाई नै गम्भीर असर पुर्याउनका साथै त्रसित बनाएको छ। यसले हजारौं वर्षदेखि विकसित सभ्यता एवं त्यहाँ निर्मित अनगिन्ती सांस्कृतिक सम्पदाहरूको पनि तहस नहस भएको छ। यस्ता सांस्कृतिक सम्पदाहरूमा गोल्पा, छोर्तेन, माढी, खोर्ल्यो देवस्थलहरू, हिमाल पहाड़का पखेरामा अंकित पवित्र मन्त्र लगायतका आध्यात्मिक केन्द्रहरू समेत ध्वस्त भएका छन्। अब खबर सन्तोषी रावलबाट।
8: तीनवटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आज साँझ 5 बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो। भोलि बस्ने मन्त्री परिषदको बैठकले सरकारले तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको छ। हिजो दिउँसो बसेको मन्त्री परिषद बैठकले तीनवटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरिएको हो। भोटेकोसी बाढ़ीलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागि छ। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था छ। यसलाई छुट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा आउनेछ। नेकपा एमाले आगामी मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटि बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुने पार्टी सचिव महेश बस्नेतले बताउनुभयो।
9: सबै वडाका अधिवेशनहरू मङ्सिर 27 गर्ने, सबै पालिका अधिवेशनहरू 24 गते गर्ने र मङ्सिरको पहिलो हप्तामा काठमाडौँमा 20,000 जनताको उपस्थितिमा भव्य उद्घाटन गरेर चाहिँ राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ। त्यस पछाडि अब हामी चाहिँ नि जुन ढंगले यो डिजिटल वार शुरू गरेर जुन खालको चाहिँ नि जनतामा महँगी भत्ता र अनियमितता बढाइएको छ त्यसको विरूद्ध चाहिँ हाम्रो पार्टी चाहिँ विशेष गरेर आन्दोलन गर्ने र भोलिका दिनमा चाहिँ जनताको सुख शान्ति र समृद्धिको लागि जुन उनीहरूले भूमिका खेलेको छ त्यो कुरामा केन्द्रित हुनुपर्छ। अब हामी चाहिँ नि संगठनात्मक क्षेत्रमा भन्दा पनि जनताको सरकारको क्षेत्रमा बढी केन्द्रित भएर फट्ने भनेर निर्णय गरेका छौँ।
8: यसैबीच बैठकमा चारवटा एजेण्डामा छलफल भएको छ। बैठकले मध्य प्रदेशकी समानुपातिक सांसद जैनब खातुनको निधन भएकाले बन्द सूचीमा रहेकी अर्की नजमा खातुनलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। त्यसै गरी मंगसिर 26 गते ओडा र पुष 4 गते पालिका अधिवेशन गर्ने भएको छ। नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला हुनेछ। खाली रहेका 13 जिल्लामा अध्यक्षको स्थानीय कमिटिले नै निर्माण गरेर माथिल्लो कमिटिलाई अनुमोदन गरे कार्यान्वयनमा लैजाने निर्णय गरेको एमाले जनाएको छ। यसैबीच नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ। स्थायी कमिटि बैठकमा केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। यो सँगै पूर्व राष्ट्रपति भण्डारीले औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनलाई कसरी लिन सकिन्छ भनेर हामीले राजनीतिक राधाकृष्ण मैनालीलाई सोधेका छौं।
10: एमालेको आवश्यकता भने आफ्नो ठाउँमा होला त राष्ट्रिय स्थितिले भन्ने हो भने यो प्रक्रिया राष्ट्रपति भइसकेका मान्छेलाई एउटा पार्टीको अध्यक्षको मातहतमा राखेर कार्यकर्ता

0: एमाले को सांसदको रूपले भन्यो भने विद्याको विज्ञापन पनि छैन, किन अब उनी जनमानसमा धमिलो भए, अँध्यारो भए, कालो भए, भ्रष्टकारीको रूपमा चिनिया छन् र अब एमालेलाई उठाउने हो भने अब उनीले अहिले सेकेन्डम्यान बनाएर राखेर होइन कि उनी विद्यालाई नै त्यहाँ पार्टी प्रमुख बनाएर लगे भने एमालेको आवश्यकतालाई टार्ने अत्याङ्क सङ्कटलाई टार्ने एउटा उपाय होला। सत्यले एमालेको कुरो टार्यो भने राष्ट्रिय छविको कुरो चाहिँ जुन नहुनु पर्थ्यो, त्यहाँ राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुनी कुरो हो। त्यहाँ मलाई लाग्छ यसका दुईटा पाटा भए, एउटा पाटो राष्ट्रिय छविको पाटो भने गलत हो, त्यसो गर्नु हुँदैन थियो। अब जहाँसम्म पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा छ।
1: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। आज बिहानबाट मतदानको कार्यतालिका रहे पनि विभिन्न कारणले मतदान हुन नसकेपछि 15 महाधिवेशन एक दिन लम्बिएको हो। भोलि बिहान 7 बजेबाट शुरू हुने निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो, धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र उक्त मतपत्रमा सही गर्न नभ्याएपछि मतदानको मिति सारिएको छ।
2: अब आज चाहिँ हामीले निर्वाचनको डेट तोक्यौं, तोक्दाखेरि हामीले चाहिँ बिहान 10 बजेबाट शुरू गर्छौं भन्यौं। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। म अहिले चाहिँ संयोजक छु, मैले चाहिँ 297 एउटा मतपत्रमा मैले सही गर्नुपर्छ। त्यसै गरी चाहिँ र मैले चाहिँ नभ्याउने हुनाले अर्को मान्छे चाहिन्छ भने वरिष्ठ अधिवक्ताहरू 32 स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 बिहानदेखि बसिरहनुहोस्। अब मतपत्रमा मैले चाहिँ सही सिद्धि डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनुभएको छ। त्यो सही मलाई जहाँसम्म लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका, त्यहाँदेखि भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौं।
1: बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले विपदबाट भएको क्षतिको व्यवस्थापन तथा राहत पुनस्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न अन्य स्रोतबाट बजेट कटौती गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार विपद प्रभावित क्षेत्रको पुननिर्माणका लागि आवश्यक बजेट प्रदेशका विभिन्न मन्त्रालयहरूका प्रस्तावित बजेटहरूबाट केही रकम कटौती गरी विपद व्यवस्थापनमा लैजाने निर्णय गरिएको छ। भोटे कोशी त्रिशुली तथा स्थानीय खोलाहरूमा आएको बाढ़ीले क्षति पुर्याएका संरचना पुननिर्माण अन्तर्गत नुवाकोट र रसुवामा गरी 5 झुलुङ्गे पुल प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएको छ। वीरगंज स्थित नेशनल मेडिकल कलेजको आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउने निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी माग्नु भएको हो।
3: यस्तो पानी पर्दाको बेलामा है मौसम चाहिँ तपाईँलाई आफैमा चाहिँ एक हिसाबले चाहिँ अनुकूल नहुँदाखेरि चाहिँ प्रतिकूल अवस्थामा पनि यसरी चाहिँ छोड्नको लागि चाहिँ बाध्य बनाउँछ। जेसुकै मिस्टेक भयो, हजुरहरू त डक्टर हुनुहुन्छ है, तर एउटा क्रिमिनल एक्सनमा लागेको मान व्यक्तिलाई पनि यसरी छोडिने चाहिँ हुँदैन डेमोक्रेटिक प्र्याक्टिस। पछि यो चाहिँ कुनै पनि लजिक कुनै पनि रेसनल त्यहाँबाट चाहिँ उपयुक्त हुँदैन भन्ने कुरामा दुई मत छ।
1: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागका उपमहानिर्देशक विपन भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै श्रम ऐन 2074 दफा 37 व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। उक्त दफामा प्रचलित धर्म संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको छ। कानूनले तोकिएको उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा विभागमा उजुरी गर्न समेत सूचनामा उल्लेख गरिएको छ। हवाई भाडा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। चाडपर्वमा महँगो बनाएको भन्दै गुनासो भरेपछि क्यानले छलफल गरेको हो। गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। कोशी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन सहित वर्षको सम्भावना रहेको मौसम जल तथा मौसम विभागले जनाएको छ। अन्य प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि हल्का मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। तराई क्षेत्रमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना हुने मौसमविदले जानकारी दिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधि गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको हो। नेपालले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च 31 थियो, जति बेला नेपाल लाओसँग खेलेर पराजित भएको थियो। त्यो राखेपबाट एन्फा निलम्बनमा परेको 6 दिनपछिको खेल थियो। त्यस यता नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिमा अघि बढ़न सकेको छैन। गत जून 24 भनी नेपाल फिफाकै निलम्बनमा परेको थियो। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत 138 स्थानमा यथावत रहेको छ।
4: बाढ़ीले क्षति पुर्याएको घरमा सर्दा के कुरामा ध्यान दिने?
5: घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि हामी बस्ने हो।
4: बाढी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली सड़क सँगै जनताको जीविकोपार्जन र आमदानी बढ़ाउन सांसदहरूको प्राथमिकता लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: प्याज को फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
8: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
7: ओहो, तिमी त घरको खाने भएछौ नि।
9: के को सरसल्लाह हो दुईजनाको?
8: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
9: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
7: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
9: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
10: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सन्तोष गन्धर्वबाट।
12: देवीघाट बजारमा रामजी प्रसाद गजुरेलको घर बाहिरबाट आँखाले हेर्दा दुरुस्त देखिन्छ। लेदो हटाउने अनि त्यो घरमा सर्नु अघिको योजना चाहिँ के छ त?
13: देख्न चाहिँ घर खडा,
5: पिल्लर पनि खडा छ, बिम पनि भाँचिया छैन, अरू कोठाहरूको फुटायो, सरसामान लयो, सुन चाँदी ताम्बु पित्तल धेरै लग्यो, बास भन्नु भएको छैन, कोठाहरू फुटेको छ, त्यहाँ सुत्ने पलङहरू जम्मै त्यहीँ छोपिएको छ, ढुङ्गा माटो सारा त्यहीँ छ, हेरिरहेको छ, गइरहन्छु म हेर्नलाई, घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि, हामी बस्ने हो, प्रशासनले आएर हेरेर नगरपालिकाले हेरेर के भन्छन् त्यही अनुसार मान्ने भनेर बसेको छ।
12: घरको पिलर र बिम राम्रै देखिए पनि प्राविधिक अनि इन्जिनियरलाई देखाएर मात्रै बाढीले बिगारेको संरचना फेरि बनाउने कुरा बताउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटका रामजी प्रसाद गजुरेल। अचेल मौसम फेरबदल भइरहेको छ, यस्तो बेला रुगाखोकी ज्वरोबाट बस्न डाक्टरहरूले सुझाव दिएका छन्।
13: बाढी प्रभावित क्षेत्रमा चाहिँ धेरै जस्तो रुगाखोकीको ज्वरोहरू लिएर धेरै बिरामीहरू हस्पिटलहरू आइरहनु भएको छ है। अब यसरी रुगाखोकीको ज्वरो हुँदाखेरि चाहिँ आफूले हाँच्योहरू गर्दाखेरि अलिक मुख छोपेर हाँच्योहरू गर्ने, अनि हाँच्योहरू गरिसकेपछि राम्रोसँग हातहरू धोयो भने पनि ज्वरोहरू रुगाखोकी चाहिँ सर्नबाट अलिक रोकिन सक्छ। अनि अर्को भनेको चाहिँ तपाईँहरूलाई ज्वरोहरू आइरहेको छ भने आफ्नै घरमा आराम गरेर बसेर बाहिरतिर नजाँदाखेरि पनि त्यसबाट अरूलाई नसर्नलाई चाहिँ एकदम धेरै सहयोग गर्छ। त्यसले मजाले पानीहरू खाएर आराम गर्दाखेरि पनि हुन्छ होइन, तर धेरै ज्वरो आउँदाखेरि चाहिँ एकचोटि स्वास्थ्य केन्द्रमै आएर जसाएर भाइरल ज्वरो बाहेक अरू कुनै समस्याहरू पनि हुन सक्छ है, त्यो हो कि होइन भनेर पुष्टि गरेर टाइममै औषधि खानुभयो भने त्यसले धेरै सहयोग गर्छ।
12: पानी उमालेर मात्रै खाने, बासी खाना नखाने, रुगाखोकी ज्वरो आएको बेला सकेसम्म घरमै बस्ने, बाहिर निस्किनु परे मास्क लगाउन चाहिँ नछुटाउने डाक्टर आस्था कार्की। नेपालबाट मनसुन बाहिरिने क्रममा छ, यो बेला देशका विभिन्न भागमा पानी पर्न सक्छ। टाढाको यात्रा गर्दा र खेतीबाली भित्र्याउँदा मौसमको जानकारी लिन मौसमविदहरूको सुझाव छ। तपाईँले 1155 फोन गरेर मौसमको जानकारी लिन सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सड़कसँगै जनताको जीविकोपार्जन र आमदानी बढाउन सांसदको भूमिका।
14: अब हामीले बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो।
4: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने Dish Home Internet नेपालको एक मात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
18: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
14: धन्यवाद लीलजी।
18: के भन्नुभएको छ पाँच थरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्ने छ गर्दै हुनुहुन्छ।
14: मैले विगतको निर्वाचनमा यत्रो डायरी बोकेर हिँडेको, पुलो पैनी बाटा घाटा होइन यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ, अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल तुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्ग सर भन्ने हुनुहुन्छ, खड्ग थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पर्दैन भने बोकेर त हिँडे, तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँच थर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ, तर त्योभन्दा बढ्दा कानून निर्माण गर्नका निम्ति जाने हो।
18: त्यसो भए तपाईँले पुल बनाउँछु बाटोघाटो बनाउँछु भनेर भन्नुभयो,
14: मैले एउटा पनि आश्वासन दिनु परेन।
18: तपाईँले नदिया कि जनताले
14: होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्नमा के अरे हुने ठाउँमा गर्नुहोस्, तर यो नै गर्नुहोस् भनेर अहिले नै हामी भन्दैनौँ भनेर भन्नुभएको छ।
18: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा,
14: सबैभन्दा ठुलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन, देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने जस्ता जनजीविकासँग जोडिएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालो गर्ने हाम्रो प्राथमिकता पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढाउनु पर्दछ र अहिले हाम्रो पाँच चार जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने डेरी व्यवसायलाई अलिकति चाहिँ प्रोत्साहित गर्ने यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन, आर्थिक आमदानी चाहिँ जो हो गर्न सक्नु हुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौँ। हामी पनि त्यही लेभलबाटै हुर्केर आएको, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ होइन, हामी जुन जहाँ हाम्रा पाँच सय दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही चाहिँ आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यावत समस्या छ। त्यसैले कृषिलाई चाहिँ अलिक बढी नै प्रोत्साहित गर्नुपर्छ।
18: जस्तो पाँचथर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँच थर समृद्ध हुन सक्छ, डेरी व्यवसाय, तेस्रो नगदेवालीहरू,
14: र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन
18: के छ। पाँच थरको त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला। तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
14: डिमान्ड बेस होइन, र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो, कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामीले बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू पाँच थर जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरू फाल्गु नन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ तीन पटक पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्ग छुने शहर को 10 नमूना शहर मध्य एवटा हो
18: तब सांसद रूप में तो लगानी करूर्ने संयोजनकारी भूमिका निर्वाह करूर्ने हो 5 में ती पर्यटक क्षेत्र में यू काम होने वाला छो नेतृत्व मैं लिने वाला छू भाई
14: सब भाग ठूलो क्रा तो अब अघिले पनि भनियो त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ सड़क सुविधाले पहुँच पुर्याइदिने दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको हैन त्यहाँको पब्लिकले फिल गरेको तर प्रश्न रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकोटी सिलौटी क्षेत्र छ त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने
18: अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन अरू सांसद जस्तो होइन नरेन्द्र केरुङ फरक ढंगबाट सोचिराखेको छ गरिरहेको छ भने यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ
14: सर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो र ताप्लेजुङ माता पाथीभराको होइन दर्शन गर्ने सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नि अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ भन्नाले पनि अब मुख्यत पाथीभरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल मध्येको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो पाँचथर जिल्लामा पनि छन् तिम्बु पोखरी छ होइन हुन त पाँचथर ताप्लेजुङको सिमानामा छ होइन सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तीन सिमाना भने चाहिँ तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना हुन्छ त्यो मेरो गाउँमा पर्दछ
18: लब्रेकोटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईले भन्दै भन्नुभयो हैन
14: त्यो साधुटार त्यो भन्न खोज्दै थिए साधुटार पनि एउटा चाहिँ नि अनुपम किसिमको चाहिँ नि सुन्दरता बोकेको एउटा क्षेत्र हो जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको
18: चाहिँ
14: पाइन्छ छाया होइन फेवा तालको आँगनमा लैले माछा पुछेर छाया भने जस्तै साधुटारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ इलाम र पाँचरको सिमाना पर्छ त्यो पहिलेको एउटा चाहिँ व्यापारिक नाका थियो जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो त्यो समयको व्यापारिक केन्द्र थियो त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नै हामीले सहज बनाउन सक्यौँ भने पाँचथर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ
4: हेलो सांसदको विस्तृत रूप भोलि बिहान 6 साझा खबरपछि 6:30 तपाईँले सुन्न सक्नुहुनेछ केही नेपाल ऐन संशोधन सहित 3 अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ नेकपा एमाले आगामी मक्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ हवाई भाड़ा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन् गण्डकी प्रदेशको पहाड़ी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ र नेपाली फुटबल टोली फिफा वरियतामा 1 स्थान खस्किएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असोज 23 बिहान 6
19: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने
5: खत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
2: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: कता हो साइला, यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासपोर्ट बनाउन जान ला।
6: ल तपाईँ विदेश जानलाइस कि के हो?
7: यहीँ भनेदेखि जाएर है पासपोर्ट
6: बटारिया कुरो नगर्नु होस्
7: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
6: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
6: गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महन्दीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
1: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
5: सुन्नुहोस् त, रुस 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: सर सर, कम्प्युटर ल्याब जाने आज,
9: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
10: होइन? के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
9: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भनेर।
10: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङ्गेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
5: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
10: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली,
5: सम्पर्क नम्बर 98 60 628 106, 98 82 79 417।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: Buddy, era ta?
1: Lau.
2: Aha, kati ramro mangalsutra? Kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didibaini sunsadi ghar gahana udyog bata lyako ni?
2: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 32 74 73 9861 75 49 88 9861 75 49 88
4: के तपाईले दात मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
6: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
7: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
8: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
7: प्रोप्राइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754
8: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
9: बाबा बाबा म टाढो स्कुल जान्न
10: म पनि स्कुल जान्न मम्मी
11: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
13: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ
4: सलाङ मालिका छोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447
1: सर सर कम्प्युटर ल्याब जाने आज
14: अब नेक्स्ट फ्राइडे पक्का होस्
15: होइन के भयो के पो हल्ला हो यो क्लासमा
16: ए सर पनि यही हुनुहुँदो रहेछ त
14: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
16: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
17: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
16: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
17: सम्पर्क नम्बर 9860628100 9082479417
18: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01052267 01052267।
4: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
4: होइन, के भन्छ, कसरी नि?
5: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।

0: सर सर कम टू लेफ्ट जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् या सर सधैँ
2: यस्तै भनेर चाहनु हैन के भयो के होला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
3: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
4: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
3: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
4: सम्पर्क नम्बर 9860628106 9082947
5: एक्सियस न्यूज साइटले वाशिङटनले नोभेम्बरको मध्यावधि निर्वाचन अघि इरानमाथि नयाँ आक्रमणहरू गर्न सक्ने भन्ने खबर छापेको छ बीबीसी संवाददाताको भनाई त्यस्ता खबरले पछिल्लो यस मूल्य वृद्धिलाई बढ़ावा दिएको विश्लेषकहरू बताउँछन् तर एकजना बजार विश्लेषकका अनुसार यो वाशिङटनले तेहरानमाथि दबाव बढ़ाउने प्रयास मात्रै पनि हुन सक्छ साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटनका आवाजहरू सुनिएका छन् इरान समर्थित यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थलमा आक्रमण गरेको दावी गरेका छन् साउदी नेतृत्वको गठबन्धनले भने हुथीहरूले रियादलाई लक्षित गरी प्रहार गरेका दुईवटा ब्यालिस्टिक क्षेपास्त्रलाई विजयमा रोकेको जनाएको छ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोमा विमानस्थलबाट धुवाको ठूलो मुस्लो निस्किरहेको देखिन्छ यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन तर विभिन्न स्रोतहरूले त्यहाँ रोकिएको एउटा खाली विमानमा प्रहार भएको जनाएका छन् इजरायलले अधीनस्थ पूर्वी जेरुसलममा रहेका ब्रिटिश वाणिज्य दूतावासलाई नियोगका रूपमा घटाएको छ गैर कानूनी रूपमा बनाइएका वेस्ट ब्याङ्कका बस्तीबाट उत्पादन हुने इजरायली सामानहरू प्रतिबन्धित गर्ने ब्रिटेनको निर्णयको विरोधमा इजरायलले यसअघि उक्त कूटनीतिक भवन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको थियो करिब 200 वर्षदेखि सञ्चालनमा रहेको उक्त कूटनीतिक भवनमा अब कम कर्मचारीहरू हुनेछन् र इजरायलले उसका गतिविधिको दायरा सीमित हुने भनेको छ ब्रिटेनले इजरायललाई वाणिज्य दूतावास बन्द गर्ने कुनै कानूनी अधिकार नभएकोमा जोड़ दिइरहेको छ र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि लेखिका तथा अनुवादक एन कार्सनले पाउने नोबेल पुरस्कार समितिले घोषणा गरेको छ कार्सनका सृजनाहरूमा प्राय पद्य गद्य र संवादको सम्मिश्रण पाइन्छ समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने मिश्रणका रूपमा व्याख्या गर्ने गर्छन् 76 वर्षीय कार्सन 20 भन्दा बढी पुस्तक एवं अनुवाद कृतिकी सर्जक हुन् काव्यिक उपन्यास अटोबायोग्राफी अप्रेड उनका सबैभन्दा चर्चित कृति मध्ये गनिन्छ ग्रीक मिथकको आधुनिक प्रस्तुति रहेको उक्त कृतिले समलिङ्गी पहिचानको विषयलाई समेटेको छ यो बीबीसी नेपाली सेवा हो
6: साँझ पखमा तपाईँलाई स्वागत छ काठमाडौँमा जारी नेपाली काँग्रेसको महाधिवेशन 5 दिन पुग्दा समेत नेतृत्व चयनको निम्ति मतदान हुन सकेको छैन आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ काँग्रेस सभापतिमा गगन थापा विरूद्ध पनि उम्मेद्वारी परेको छ उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरै जसोको चासो पाइन्छ तर काँग्रेसको मतदान किन निर्धारित समयमा हुन सकेन काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का
7: चुनाव भनेपछि यो देख्दाखेरि त्यहाँनिर 7,000 चान्सुन हो होइन तर मतपत्र 2,87,000 जस्तो छाप्नुपर्छ हाम्रो त्यही एउटा क्लस्टर छ त्यसमा मेरो त्यहाँनिर डिजिटल सिग्नेचर हो मतदान अधिकृतहरूको चाहिँ 32 चाहिँ कानुन व्यवसायीहरूले वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन 3 बजेतिर दिउँसो चाहिँ फेरि सुरु गरेर भ्याउँथेँ म 3 बजे चाहिँ सुरु गरेँ भने बेलुका चाहिँ 12:21-2 जान सक्ने आकलन गरी त्यो राज्य चाहिँ तपाईँलाई थाहा छ नि अब मतदाताहरू पनि यही हो अलिअलि केही होला अलिअलि यसो केही खायो अरे भने फेरि झगडा सगडा होला कसैले कसैलाई पानतुन गर्ला त्यति भयो भने त्यो त नमजा हुन्छ नि अहिलेसम्म मैले स्मुथली फाँकिराखे जस्तो लाग्छ राति चाहिँ गरेर के के नै गर्यो भन्ने निष्पक्षता पनि अहिले मान्छेले शङ्का गर्ने ठाकियो भएको हुनाले मैले भोलि बिहान 7 बजे गरिदियो बेलुका चाहिँ 3 बजेसम्म मलाई समय राखिदिएको छु सातदेखि तिनसम्म भयो भने चुनाव सिद्धिहाल्छ भनेर मैले राखेँ हो। त्यसमा कहीँ केही खोट छैन।
8: तर तिन बजे सकिएला त
7: टाइम मैले चाहिँ क्यालकुलेसन गर्दाखेरि सिद्धिन्छ भनेरै राखेँ हो। तिन बजीसम्म सिद्धेन भने नि चार भन्ला पाँच भन्ला त्यो दुई घन्टा भन्दा तलमा चाहिँ हुँदै हुँदैन।
8: पाँच छ दिन त भइसक्यो, मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ?
7: मतगणना हाम्रो केन्द्रीय कार्यालयमै गन्ती त्यहाँनिर वातावरण मिलाएको छ। मैले दसवटा बाह्रवटासम्म काउन्टर राखिदियो भने चाहिँ त्यो मिसिनले गर्ने जस्तै चाँडै नै हुन्छ भन्ने लाग्छ मलाई। म्याक्सिमम् लाग्यो भने तिन दिन नत्र दुई दिनभित्रमा म रिजल्ट ल्याउँछु।
6: उनी थिए काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो। विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको, यो प्रश्न हामीले सोधेका थियौं एमालेका उपमहासचिव रघुवीर महासेठलाई।
9: मंसिरमा चाहिँ हामी चाहिँ सातै प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौं। त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौं। त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट, त्यो कुरा सँगसँगै हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धी जानकारी गराउन, पार्टीलाई पुनर्जागरणको लागि अर्थात् अझ ऊर्जा दिनको लागि, कार्यकर्तामा उत्साह ल्याउनको लागि र आगामी चुनावलाई लक्षित गर्दै हाम्रो यो भेला हुन्छ।
8: भनेपछि अब यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ त्यहीबाट सिद्धिन्छ औपचारिक रूपमा?
9: नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले पनि हिजो पनि भनेको थिएन, पुनर्गठनको कुरा उठाएको थियो र त्यो पनि विदेश प्रक्रिया मार्फत जानको लागि। त्यसैले यो नेतृत्व परिवर्तनको कुरा त न हिजो थियो न आज छ न भोलि रहनेछ। त्यसको त हाम्रो विधि प्रक्रिया छ, त्यो विधि प्रक्रिया अब महाधिवेशन छन्, जे गर्नुपर्छ त्यो त्यही बेला निर्णय हुन्छ। त्यो
8: विशेष महाधिवेशन गर्ने, राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए, त्यसको पनि माग भइरहेको छ नि पार्टीमा त।
9: तर माग भएको होइन, छलफलको लागि यो कुराहरू लगेको
8: हो। हस्ताक्षर अभियान चल्यो, पार्टीका महासचिवहरू वरिष्ठ नेताहरू कैयौँले त्यो मुद्दा उठाएर हिँडेको, बैठकमा समेत कुरा उठाएको भनेर आयो, त्यो सबै गलत थियो त? सबै
9: सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई लाग्दैन, मौखिक कुरा भयो होला।
8: तपाईँको जुन आज बोलि सुन्यो, यो त अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तर्सै जस्तो सुन्यो नि त तपाईँको आवाज।
9: हेर्नुहोस्, पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन। सबै विधि प्रक्रियाबाट आएको छ, चेतावनीले केही हुनेवाला छैन। चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन, किनकि पार्टीभित्र विधान छ, विधि प्रक्रिया छ, त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ चाहिँ मैले बुझाएको छैन।
8: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि
9: होइन। मैले सुन्ने पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन।
8: मसँगै कुरा गर्दाखेरि
9: देशको होइन, देशको आवश्यकता हो, पार्टीमा ऊर्जा ल्याउनु पर्छ, ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नु पर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो, आज पनि भनाइन्छ। कसरी हुन्छ, जसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो, उत्पन्न गर्नु पर्यो।
8: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीलाई राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँ लाग्छ?
9: सुन्नुहोस् न, उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त।
8: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसो भए? के हो,
9: त्यस्तो केही पनि होइन न। मैले भने नि हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो पनि थिएन, पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो र यो जति भेला हामी गर्दैछौ त्यो सबै पार्टीलाई बलियो बनाउनलाई नै गर्दैछौ।
6: उनी थिए नेकपा एमालेका नेता रघुवीर महासेठ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटे कोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातीमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त बाढ़ीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मन्त्री परिषदको हिजोको निर्णय अनुसार आज सिफारिश गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्ण बहादुर शाही।
10: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपतिज्यूको निज सचिवालयमा जानकारी गराउँछौ। त्यो जानकारी भएको छ, प्रक्रियागत हिसाबले त्यो अध्ययन शुरू भइसकेका छ आजदेखि।
6: विपद सम्बन्धीको बारेमा त के बाहिर आइरहेका छ, तर अन्य अध्यादेश त्यसको अन्तर्वस्तुको बारेमा केही भन्न मिल्छ तपाईँले?
10: होइन, अहिले चाहिँ राष्ट्रपति कार्यालयले प्राप्त मात्रै गरेका छ र त्यसलाई चाहिँ अध्ययन गर्ने विज्ञजीवहरू हुनुहुन्छ, कार्यालयले अध्ययन गर्न बाँकी छ। अहिले खालि के हो भने कार्यालयमा प्राप्त भएको मात्रै हो र त्यसलाई चाहिँ गइदिएर अथवा नेपाल सरकारले पेश गरेका कुराहरू हेर्दै निकाय अथवा चाहिँ विज्ञहरू हुनुहुन्छ उहाँहरूले हेरेपछि मात्रै त्यो कुरो बाहिर आउँछ।
6: उनी थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाही। बाढ़ीमा हराइरहेकाहरूका परिवारलाई राहत दिन र अन्य काम सहज तुल्याउन सरकारले अध्यादेश सिफारिश गरेको बताइएको छ। बाढ़ीबाट विस्थापित भएकाहरूमा परिवारका सदस्य गुमाएकाहरू पनि छन्। परिवारको सारथी गुमाउँदाको पीड़ाले छटपटीमा रात बिताइरहेकाहरूको पीड़ा पस्किँदैछन्। नुवाकोटबाट शक्तिमाया तामाङ।
11: रसुवाको आमा छोदिङ गाउँपालिकाकी लक्ष्मी यालमघलेकी परिवारको जीवन सोचे जस्तै चलिरहेकोमा गत भदौ 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको समय बिताउन कठिन भइरहेको उनले बताइन्। तीन सन्तान लिएर शिविरमा बसिरहेकी उनलाई शनिबार नाइदे हुन्थ्यो जस्तो लाग्छ भन्दै उनी भक्कानी।
12: जुन दिन त डाक्टर हुन्छ त्यही दिन आउँछ रे बाबा बाहिर गएको छ भनेर भन्दाखेरि बाहिर हुँदाखेरि त मम्मी भिडियो कल आउँथ्यो त अनि बाबालाई फोन गर्नु न मात्रै भनेर बस लास भए पनि भेटेको भए पनि अलिकति त चित्त त बुझ्थ्यो लास नि भेटेको छैन कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है तर आउँदैन होला।
11: पासाङ जोमो तामाङलाई अहिले बुढेसकालमा छोरा घुमाउँदाको पीड़ा छ। उनी भन्छन् लास मात्र भए पनि भेटेको भए चित्त बुझाउन सक्थ्यो होला। विपनामा नभेटे पनि सपनीमा भए पनि भेट्छ कि भनेर नाम जपेर सुत्छु तर सपनीमा पनि भेटिँदैन।
13: फर्केर आउँछ कि के भने हेरेको आउँदैन मामी भनेको भन्दा उही भन्दैन छोरा याद आउँछ कहाँ जाने सपनामा देख्नु न देख्दै देख्दैन मामी भनेको बोलाउँछ उही भनेको आउँदै आउँदैन।
11: आफूहरू दिनमा मनोपरामर्श विभिन्न संघ संस्थाबाट आउने मानिसहरू र साथीहरूसँगको घुलमिलमा बित्छ तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरूले बताए। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
6: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय विषय। अग्रमोर्चामा रहेको युक्रेनी शहर क्रामातोस्कमा सर्वसाधारण बोकेका दुईवटा बसमाथि रूसले गरेको ग्लाइड बम हमलामा परेर 30 जना भन्दा बढ़ीको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आफूहरूले आक्रमणको उनकै शब्दमा आवश्यक जवाब दिने बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट प्रदीप बस्यालबाट।
5: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण युक्रेनी औद्योगिक क्षेत्र डोनबासमाथि दावी गर्दै आएका छन् र सोही दावी अन्तर्गत मस्कोले ती क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ। युक्रेनी अधिकारीहरूले सोही क्षेत्र अन्तर्गत पर्ने अर्को एक गाउँमा पनि 3 जनाको मृत्यु भएको बताएका छन्। डोनेस्कका क्षेत्रीय प्रमुखका अनुसार पछिल्ला घटनामा अन्य 18 जना घाइते भएका छन्। ती क्षेत्रीय प्रमुखले रूसले सकेसम्म धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसहरूलाई लक्षित गरेको आरोप लगाए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा एक पोस्ट लेख्दै भने रूसले डोनबासमा रहेका सम्पूर्ण जीवन नष्ट गर्ने प्रयास गरिरहेको छ र यसप्रति विश्वले प्रतिक्रिया जनाउनुपर्छ। उनले थप भने कड़ा प्रतिक्रिया ठ्याक्कै यस्तै प्रतिक्रिया जसको हकदार रूसीहरूले निम्त्याएका यी तमाम मृत्युका लागि उनीहरू आफै छन्। स्थानीय सरकारी वकिलहरूले सार्वजनिक गरेका तस्विरहरूमा बसको जलेको धातुको ढाँचा भग्नावशेष र सड़कमा रहेका केही पीड़ित देखिन्छन्। मस्कोले पछिल्लो आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
6: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्क हेर्न सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातीमालु एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने भोलि बेलुकी 9:45 बजेसम्मको निम्ति बिदा दिनुहोस्। नमस्कार।
14: नमस्कार, म सञ्जय ढकाल
15: र म प्रतीक्षा खनालको
14: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढ़ी प्रभावित क्षेत्रमा खलबलिएको खोप कार्यक्रम बारे कुरा गर्छौं।
16: नियमित खोप मात्र होइन, महामारीबाट बचाउन सक्ने खालका खोपहरूले हामीले तत्काल शुरू गरेका थियौं, जस्तै हैजा।
15: पीड़ितलाई राहत र सुविधामा स्थानीय तहको भूमिका कस्तो?
17: जो चाहिँ घरबार विहीन हुनुहुन्छ, जसले परिवार गुमाउनु भएको छ, जसको चाहिँ सबै सम्पत्तिहरू घरहरू गएको छ, उहाँहरूलाई खालको प्याकेज बनाएका छौँ।
14: र बीबीसी 10 को पाठशाला अन्तर्गत बाल बालिकाहरूका निम्ति शिक्षामूलक सामग्री। बाढ़ीले प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य चेक जाँचका साथै खोपका कार्यक्रम पनि खलबलिएका छन्। अस्थायी शिविरमा प्रभावितहरू राखिँदा सरुवा रोगका जोखिम समेत बढे। अहिले भने प्रभावित क्षेत्रमा खोपका कुनै कार्यक्रम नरोकिएको सरकारले बताएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा सरुवा रोग फैलन नदिन पनि सावधानी अपनाइएको छ। उसले अपनाइरहेको सावधानी बारे हामीले स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमलाई सोधेका छौं।
16: खोपको कुरामा हामीले खोप छैन भने खोप पठाउने, खोपलाई टिस्यान चाहिन्छ, त्यो टिस्यान भण्डारण गर्नुपर्ने हुन्छ, त्यसको लागि हामीले समयमै त्यो पुर्याएका थियौँ। र खोप कसरी पनि पुर्याएका थियौँ भने कुनै ठाउँमा बाटो छैन भने हेलिकप्टरबाट मात्र पनि, र बाटो पनि जाँदैन त हेलिकप्टर छैन भने कुनै कुनै ठाउँमा ड्रोनको पनि प्रयोग भएर हामीले खोप पुर्याएका थियौँ। र त्यसरी खोप पुर्याएर नियमित खोप मात्र होइन, महामारी हुन सक्ने खालका, महामारीबाट बचाउन सक्ने खालका खोपहरूले हामीले तत्काल सुरु गरेका थियौँ। जस्तै हैजा, बाढी पहिरो गएको बेलामा खानपिनको टुङ्गो हुँदैन, त्यो अवस्थामा हामीले हैजा देख्न सक्छौँ, खोप दिन सक्यो भने, हैजा विरुद्धको खोप दिन सक्यो भने त्यो जोखिमबाट बच्छ भनेर हामीले हैजा विरुद्धको खोप दिएका थियौँ। दुईटै जिल्ला गरेर 70,000 हामीले खोप दिइसकेका छौँ। र जो खटिनु भएको छ स्वास्थ्य कर्मी, नेपाली सेनाका, नेपाल प्रहरीका, स्वास्थ्य प्रहरीका र उद्धार कर्मीहरूलाई हामीले टिडी खोप, टिटानस र डिफ्थेरिया विरुद्धको खोपहरू दिने काम तत्काल सुरु गर्यौं। अबको हाम्रो योजना भनेको चाहिँ दादुरा रुबेला, यस्तो खालको जोखिममा दादुरा रुबेला फैलिन सक्ने सम्भावना बढी हुन्छ, त्यही भएर दादुरा रुबेला विरुद्धको खोप 6 महिनादेखि 15 वर्षसम्मलाई लक्षित गरेर हामीले खोप सञ्चालन गर्ने जमर्को गर्दैछौँ। हैजा विरुद्धको 1 वर्षभन्दा माथिको सबैलाई थियो, टिडी खोप भनेको चाहिँ टिटानस डिफ्थेरिया विरुद्धको खोप चाहिँ सबै उमेर समूहको लागि थियो, विशेष गरी उद्धार कर्मी र घाइतेहरूलाई लक्षित गरेर थियो।
15: खोप लिन बाँकी रहेका कोही इच्छुक अथवा प्रभावित स्थानका बासिन्दाले चाहिँ कहाँ कोसँग कसरी सम्पर्क गर्नुपर्छ?
16: नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लिन सकिन्छ, नजिकैको स्वास्थ्य संस्थामा यहाँको खोप सुनिश्चित नै छ।
15: कतिपय बाल बालिकाको अभिभावकहरू नै घुम्नु भएको छ, अन्त कसैकोमा चाहिँ शरण लिएर बसिरहनु भएको छ, कसरी यहाँहरूले उहाँहरूसम्म खोप पुर्याएर रहनु भएको छ?
16: अलि अन्यल भएको, किनभने खोप कार्ड चाहिन्छ, त्यो खोप कार्ड चाहिँ कहाँ छ त भन्दा त्यो घरमै थियो, खोप कार्ड अहिले छैन, मलाई त्यो जानकारी छैन कि त्यो बच्चाले खोप पायो कि पाएन भनेर, हो त्यसरी हामीले मोनिटरिङ गरिरहेका छौँ, निगरानी गरिरहेका छौँ, सोधपुछ भइरहेको छ र पाउनुपर्ने महिना अनुसारले हामीले तालिका राखेका हुन्छौँ, त्यो उहाँ कति महिना भयो त्यो बच्चा, त्यो सबै कुरा सोधपुछ गरिसकेपछि त्यही अनुसारले खोप दिइरहेका छौँ।
14: उनी थिए खोप शाखाका प्रमुख डाक्टर अभियान गौतम, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
15: बाढ़ी पीड़ितहरूका निम्ति संघ तथा प्रदेश सरकारका अतिरिक्त स्थानीय तहहरूले पनि राहत तथा सुविधा उपलब्ध गराइरहेका छन्। जनतासँग सबैभन्दा नजिक रहने हुनाले उनीहरूले दिने सहयोग झन प्रभावकारी हुन सक्ने ठानिन्छ। यसबारे हामीले सबैभन्दा धेरै प्रभावित मध्येको रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालसँग कुराकानी गरेका छौं।
17: जो चाहिँ घरबार विहीन हुनुहुन्छ, जसले परिवार गुमाउनु भएको छ, जसको चाहिँ सबै सम्पत्तिहरू घरहरू गएको छ, उहाँहरूलाई एक खालको प्याकेज बनाएका छौँ। त्यसरी जसको घरहरू मात्रै गएको छ, परिवार हुन्छ, उहाँहरूलाई पनि त्यो प्याकेज बनाएका छौँ। जसको परिवार चाहिँ के अरे कतै काम गरेर जाने बेलामा घरको भरपर्दो भरोसा एक मान्छे चाहिँ हाइड्रो पावर र सगडी माता पर्यटन क्षेत्रमा काम गर्नुभएको नाताले उहाँहरूले उहाँ कृतज्ञ हुनु भएको छ, उहाँहरूको लागि पनि हामीले त्यो खालको एउटा प्याकेज बनाएर 3 किसिमको हामीले वितरण गर्यौँ। भने अर्को कुरा के भयो भने त्यो तपाईँको यो कनेक्टिभिटी लगायत सडकको यातायात सञ्जालबाट नजोडिएको कारणले ती प्रभावितहरू अरू समुदाय पनि जो चाहिँ प्रत्यक्ष प्रभावित हुनुहुन्न तर कनेक्टिभिटीको कारणले गर्दाखेरि चाहिँ खाद्यान्न लगायतका अरू चिजहरू खरिद गरेर खाने ठाउँ पनि नभएर अभाव हुने स्थिति बन्यो, उहाँहरूको लागि नै छुट्टै व्यवस्था गरेर हामीले एक चरण व्यवस्थापन गरिसकेको स्थिति छ।
15: यो राहत लिनको लागि बाढी प्रभावितहरू कहाँ जानुपर्छ र कसरी पाउँछन् उनीहरूले?
17: हामीले चाहिँ सम्बन्धित वडालाई केन्द्र बनाएर पालिकाले पालिकाको संयन्त्र भयो, वडाले वडामा नै हामीले वडा अध्यक्ष र वडा सदस्यहरूको संयन्त्र निर्माण, वडा सदस्य रहेको र वडा स्थित राजनीतिक दलको प्रतिनिधि रहेको एउटा संयन्त्र निर्माण गरेका छौँ। त्यो संयन्त्र मार्फत हामीले तल चाहिँ गाडी मार्फत जहाँ हाम्रो मूल स्टोर छ, स्टोरबाट त्यहाँ चाहिँ सम्बन्धित वडामा लगेर हामीले साधन, हाम्रो साधन, पालिकाले व्यवस्थापन गरेको साधन मार्फत हामीले सम्बन्धित परिवारको सबभन्दा बढी क्षति भएको परिवारको सदस्य गुमाएको परिवारका घर घरै पुर्याउने स्थिति बनाएको छ। अरूको लागि एउटा टोलमा राखेर जसले चाहिँ खाद्यान्न लगायत कनेक्टिभिटीको कारणले चाहिँ प्राप्त नभएको स्थिति छ, त्यो एकचोटि मात्रै हामीले गर्यौँ, त्यो पनि सबैले दिन चाहनु भएन, त्यसरी हामीले व्यवस्थापन गरेका छौँ। भनेपछि उहाँहरूलाई चाहिँ त्यो राहतको लागि दौडेर टाढा पुगिरहनु पर्छ भन्ने छैन।
15: उनी थिए रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल, साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
14: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 भन्दा बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत सुन्न सक्नुहुन्छ। साथै यी जीवन उपयोगी सामग्रीहरू तपाईँ हाम्रो वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ। आजदेखि हामी बीबीसी हातेमालोमा बाल बालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी दर्शको पाठशाला प्रस्तुत गर्दैछौं।
18: नमस्कार, बीबीसी दर्शको पाठशालामा म केशव कोइराला तपाईँलाई स्वागत गर्छु। यो श्रृंखलामा तपाईँ अंग्रेजी भाषाको प्रयोग र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। यो भागमा हामी आफ्ना रुचि बारे कुरा गर्न प्रयोग गरिने केही पदावली सिकौं है त। पहिला यी व्यक्तिहरूले भनेको कुरा सुन्नुहोस् अनि उनीहरूको रुचि समान छ कि भिन्न छ त्यो छुट्याउनुहोस्।
19: I'm interested in modern art.
20: I'm keen on watching sport, but not that keen on playing it.
21: I'm really into politics.
22: I've recently taken up hiking.
18: Okay, so they all have different interests. Ekjanale aadhunik kala modern art bare, ekjanale rajniti politics bare, ekjanale hiking bare ani ekjanale khelkud sport bare kura gare. आफ्नो रुचि व्यक्त गर्न उनीहरूले छुट्टा छुट्टै पदावली प्रयोग गरे। पहिलो व्यक्तिले आई एम इन्टरेस्टेड भन्यो। इन्टरेस्टेड पछाडि कुन प्रिपोजिसन आयो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
19: आई एम इन्टरेस्टेड इन मोडर्न आर्ट।
18: हो, इन्टरेस्टेड पछि इन आउँछ। हामी त्यसपछि नाम जस्तै मोडर्न आर्ट अथवा आईएनजी फर्मको भर्ब प्रयोग गर्छौ। अब अरू केही उदाहरण।
19: I'm interested in dancing. I'm interested in mountain biking.
18: हामीले सुनेको अर्को वाक्यमा I'm keen प्रयोग भएको छ। आफ्नो रुचि बारे कुरा गर्ने यो अर्को तरिका हो। यो पदावली पछि कुन प्रिपोजिसन आएको थियो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
20: I'm keen on watching sport, but not that keen on playing it.
18: यसपालि यहाँ on आयो। I'm keen on। किन अन पछि पनि नाम अथवा आईएनजी फर्मको भर्ब प्रयोग हुन्छ। जस्तै वाचिङ स्पोर्ट, हामीले नेगेटिभ फर्म अर्थात् नकारात्मक रूप पनि सुन्यौं। आम नट किन अन यो पदावली चाहिँ आफूलाई मन नपर्ने गतिविधि के हो त्यो जनाउन पनि प्रयोग गर्न सकिन्छ। हामीले बी क्रियापदसँग इन्टु आएको वाक्य पनि सुन्यौं। आफूलाई केही कुरा निकै मनपर्छ भने हामी आम इन्टु समथिङ भन्छौं। ती व्यक्तिले आफूलाई के मनपर्छ भनेका थिए त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
21: I'm really into politics.
18: तपाईँ पोलिटिक्स जस्तै नाम अथवा आईएनजी आएको भर्ब प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणका लागि I'm really into reading about politics. हामीले सुनेको अन्तिम वाक्य चाहिँ केही भिन्न थियो। त्यसमा आफूले भर्खरै गर्न थालेको गतिविधिका लागि प्रयोग हुने पदावली थियो। त्यो के थियो सम्झनुहुन्छ? फेरि सुनौ है त।
22: I've recently taken up hiking.
18: हामी आफूले भर्खरै केही गर्न वा सिक्न थालेको कुरा जनाउन टेक अप प्रयोग गर्छौ। She's taken up the guitar. अर्थात् उनले गिटार सिक्न थालेकी छन्। अब केही अभ्यास गरौं। के तपाईँ आफूलाई कथा वा उपन्यास पढ्न मन पर्दैन भन्न सक्नुहुन्छ? एक पटक किनन प्रयोग गरेर वाक्य बनाउने प्रयास गर्नुहोस् त। के तपाईँले बनाएको वाक्य पनि यस्तै छ?
22: I'm not that keen on reading fiction.
18: Well then, अब तपाईँ आफूले भर्खर योगाभ्यास सिक्न वा गर्न थाले भन्न सक्नुहुन्छ। Let's listen and compare.
22: I've recently taken up yoga.
18: Well then, अब तपाईँ हामीलाई कमिक्स पढ्न मनपर्छ भन्न सक्नुहुन्छ। यसमा इन्टु प्रयोग गर्नुहोस् है। Let's listen and compare.
22: I'm really into reading comics.
18: अन्तिममा अब के तपाईँ इन्टरेस्टेड प्रयोग गरेर आफूलाई चेस खेल्न मनपर्छ भन्न सक्नुहुन्छ? Let's listen and compare.
22: I'm interested in playing chess.
18: Well done. तपाईँलाई चाहिँ के गर्न मनपर्छ? अबदेखि तपाईँ यी पदावली र शैली प्रयोग गरेर आफ्ना रुचिबारे कुरा गर्नुहोस् है त।
14: अहिले सुन्नुभयो बोलीचालीलाई सहयोग हुने गरी अङ्ग्रेजी भाषा सिकाउन बनाइएको बीबीसी दर्श पाठशालाको एक भाग। अब सुन्नुहोस् यसको दोस्रो भाग।
18: बीबीसी दर्शको पाठशालामा तपाईँलाई फेरि स्वागत छ। यो भागमा आज तपाईँ कन्डिसनल फर्म प्रयोग गरेर काल्पनिक अवस्थाबारे कुरा गर्ने तरिका सिक्न सक्नुहुन्छ। अब केही वाक्यहरू सुनौ। यी व्यक्तिहरूले के कुराको कल्पना गर्दैछन् त्यो विचार गर्नुहोस् है त।
22: If you could go anywhere in the world, where would you go?
21: If I could go anywhere in the world, I would go to Australia.
20: I'd go to the moon.
19: I'd go to the Arctic.
18: उनीहरूले आफूलाई मन लागेको ठाउँमा जान पाइयो भने आफू कहाँ जाने थिए भन्ने कुरा बताए। उनीहरूले अवास्तविक अवस्थाबारे कुरा गरेका हुन्। यस्ता वाक्य बनाउन हामी अनरियल कन्डिसनल अर्थात् द सेकेन्ड कन्डिसनल भनिने रूप प्रयोग गर्छौ। अब यस्ता वाक्य कसरी बनाउन सकिन्छ भन्ने सिकौं। वाक्यको पहिलो भागमा इफ र त्यसपछि पास्ट टेन्समा क्रियापद प्रयोग हुन्छ, इफ आई कुड। वाक्यको अर्को भागमा चाहिँ हामी उडसँगै इन्फिनिटिभ वा बेस वर्ब प्रयोग गर्छौ, आउट गो। सामान्यतया बोल्दाखेरि उडको छोटो रूप उच्चारण हुन्छ, उदाहरणका लागि आउट गो, हिउड गो। फेरि एकपटक पुरै वाक्य सुनौ है त।
21: इफ आई कुड गो एनीवेयर इन द वर्ल्ड आई'ड गो टु अस्ट्रेलिया।
18: माथि भनिएको कुड क्यानको पास्ट टेन्स हो अनि वाक्यको दोस्रो भागमा उडसँगै एउटा क्रियापद आयो, आउट गो। हामी यी दुई भागलाई वाक्यको अगाडि वा पछाडि पारेर पनि भन्न सक्छौ। यो वाक्य फेरि एकपटक सुनौ है त, अनि तपाईँले वाक्यका दुईटा भाग अगाडि पछाडि परेको थाहा पाउनुहुन्छ।
21: If I could go anywhere in the world, I'd go to Australia. I'd go to Australia if I could go anywhere in the world.
18: यी दुवै वाक्यको अर्थ चाहिँ एउटै हुन्छ। कुनै काल्पनिक प्रश्नको उत्तर दिँदा उठसँग भर जोडेर छोटो वाक्य पनि बनाउन सकिन्छ। छोटा उत्तरहरू फेरि एकपटक सुनौ। Where would these people go?
20: I'd go to the moon.
19: I'd go to the Arctic.
18: पहिलो व्यक्तिले आफू मून अर्थात् चन्द्रमामा जान्थे भने, दोस्रो व्यक्तिले आफू आर्कटिकमा जान्थे भनिन्। अब केही अभ्यास गरौं। यस्तै शैलीमा यदि म इङ्ल्यान्डमा बस्थेँ भने अङ्ग्रेजी राम्ररी बोल्थे कसरी भन्न सकिएला, एकपटक सुनौ है त।
22: If I lived in England, I'd speak English very well.
18: मसँग धेरै पैसा भएको भए आमा बुवालाई दिन्थे, यो वाक्यलाई चाहिँ कसरी भन्न सकिएला, एकपटक सुनौ है त।
22: If I had lots of money, I'd give it to my parents.
18: Well done. अब अर्को एउटा काल्पनिक अवस्था सुनौ, त्यसको अर्थ कति बुझिन्छ त्यो पनि विचार गर्नुहोस् है त।
22: If I could have any talent, I'd be able to sing.
18: Great. यी महिलाले आफूसँग क्षमता भएको भए गाउँथे भनिन्, अर्थात् उनी गाउन जान्दिनन् तर उनले गाउने कल्पना चाहिँ गरिन्। अब फेरि तपाईँको पालो। यहाँ सोधिने प्रश्नहरूको उत्तर आफै बनाएर दिने प्रयास गर्नुहोस् है।
22: If you could go anywhere in the world, where would you go? If you could have any talent, what talent would you have?
18: Well done. आजलाई यति नै। अहिले सिकेका कुराहरूको अभ्यास गर्न चाहिँ नबिर्सिनु होला।
15: आजका लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।

0: सर सर कम्प्यु ल्याब जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् या सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
2: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
2: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिस नै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
4: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628100 छ 9802479417
5: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा
6: दैनिक रूपमा ज्वरो आउने खोकी लाग्ने पुरानो दम मुटु दुख्ने पुरानो ग्यास्ट्रिक पेट फुल्ने अल्सर मृगौलाको पत्थरी पिसाब फुल्ने महिलाहरूको महिनावारी गडबडी सानो पेट दुख्ने युनाङ्गमा घाउ खटिरा आउने सेतो पानी बग्ने हाड जोड्ने भाँचिएको या मर्किएको छमछम गर्ने एवं कम्मर दुख्ने घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण
5: चिलाउने छालामा देखिएको दुबी दाद लुतो कोठी त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल गजुरी 1 गजुरी बजार धादिङ फोन 010-40-23-29
7: प्रबन्ध निर्देशक राम कार्की मोबाइल 9845809394
8: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
10: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
9: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323354
10: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
11: कली यो बसिरहेको रहेछन् धर्मरूपी गोरुलाई भन्नुभयो तिम्रो तीनवटा खुट्टा भाँचिएको एउटा खुट्टाले मात्र टेकेको तिमीलाई के भयो भन्दा प्रभु म सत्ययुगमा त्रेतायुगमा द्वापरयुगमा यसरी एक एक पाइलो काटिँदै गयो अहिले तेस्रो पाइलो पनि काटियो कलियुगको बीचमा अहिले एक पाइलाले टेकेको छु अब तिमी किन रोएका त भन्दाखेरिमा मेरो धारणा गरिदिने व्यक्ति कोही छैन अनि गाई किन रोए कि भन्नुभयो राजा परीक्षितले खै म पनि जब मेरो भारोद्धार गराइदिने वाला महान प्रतापी जब भगवान कृष्ण परमात्माको स्वर्गारोहण भयो यसै कारणबाट मेरो चित्तमा ज्यादै अशान्ति मनाइदिएको छ त्यसै कारणबाट म जान लागेकी भन्नुभएको थियो ए नरो तिमीलाई पनि

जब रोनु पर्ने प्रकार को समस्या बाट समाधान म गर्छु अन्यथा छैन भनेर आज्ञा गरिबक्छु। यो अनुमार भने चाण्डाल को अर्थात पैरान भने राजा को तकोस भनेर सोद्धाखेरिमा कलीले विन्ती गर्यो महाराज म कली हुँ भने मेरो राष्ट्रमा नबस भन्नुभयो। यो राष्ट्र तपाईको कि मेरो भन्यो कलीले मेरो भन्नुभएको थियो। तपाईको आयु कति भन्यो राजा परीक्षितलाई मेरो आयु 60 वर्ष मेरो आयु 4,32,000 वर्ष 4,32,000 वर्ष बच्ने वालाले राज्य नपाउने पाजी 60 वर्ष बस्ने वालाले राज्य पाउने भन्यो। अनि त्यसपछिबाट लौ त जातालाई हिँसि दिइदिन्छु भनेर हात मारेर तरबार प्रहार गर्न आँटी बक्सेको थियो। हो मेरो परमात्मा नमारी बक्सोस् हजुर जे भन्नुहुन्छ म त्यही कुरा मान्छु भन्यो कलीले। ल अब उसैदेखि मैले भनेको ठाउँमा बस भनिदिनु भयो। कहाँ कहाँ बस्ने? एक नम्बरमा जहाँनिर तेरो जब पासावृत्ति हुन्छ जुवा खेल्ने र तास खेल्ने ठाउँ त्यस ठाउँमा गएर भन्यो। जुवा र तासमा मूर्खै पर्छ नि त नि अहिले जुवा र तास भन्दा छोरी मान्छेले पनि थाले के खेल्छन् त्यसै कारणबाट जुवा र तासमा गएर बस्ने नम्बर एक। दोस्रो नम्बरमा अब कहाँ गएर बस्ने त भन्ने सम्बन्धमा जहाँ दुर्व्यसन हुन्छ नर नारीको त्यस ठाउँमा। तेस्रो नम्बरमा जहाँ मदिरा पान हुन्छ त्यस ठाउँमा गएर बस्ने। यसरी तीन ठाउँको व्यवस्था मिलाइसकेपछि एउटा स्थल प्रकारको ठाम पाम प्रभु भनेर पनि त्यही गर्दा अब धातुमा सुन चाँदी हिरामतीमा पनि गएर बस्नु भन्ने आदेश प्रदान गरिबक्छु। अब त्यो सुन चाँदी हिरामती त्यो धातुमा गएर बस्ने त्यो प्रकारको आदेश प्रदान गरिबक्सेपछि लौ त मेरो ईश्वर म कसो गर्ने? श्रीमा राजा परीक्षितले सुनको श्रीपेज लगाउनु भएको ती गएर कली चढ्यो। मती बिग्रिहाल्यो अनि कहाँ जाऊँ के गरौं कसलाई के भनौं कसलाई के भनौं के भनौं के भनौं के भनौं भन्ने जस्तो लाग्यो राजालाई। अनि घर आयो ठिक्क म त्यो श्रीपेजीको ठिक आत्मा हुने अनि त्यसपछिबाट जब फेरि अर्को अशान्ति आउने यही भाव थियो। राजा जब शिकार खेल्दै खेल्दै खेल्दै खेल्दै खेल्दै जानुभएको थियो। जब शिकार खेल्दै खेल्दै खेल्दै खेल्दै खेल्दै जाँदाखेरिमा एउटा डरलाग्दो प्रकारको जब महाराज जब यस किसिमबाट ऋषि जटाजुट भक्तिमा चित्त लगाएर प्रभुको प्रार्थना गरेर बसिरहनु भएको रहेछ। ओ ऋषि मलाई पानी ल्याऊ भने बिना कसुरमा ऋषि समाधिमा छन् के दिने दिने भए त्यो नदे देखे तँलाई भनेर जब यस्ता जिन्दा लासलाई म जस्तो राजा आउँदाखेरि मलाई पानी माग्दै नदिने लौजा भनेर टपक्क धनुको ताँदालाई टिपेर मोरिया सर्प ऋषिका गला पहिरिदिएर गएछन्। सम्यक ऋषि अनि सम्यक ऋषिका छोरा श्रृङ्ग ऋषि घर आउनुभयो। तपाईँको बुबाको त गलामा मरेको सर्प झुन्डाइदिएको छ कुन दुष्ट आत्माले भनेपछि उहाँले रुँदै भन्नुभयो जसले मेरो पिताजीका गलामा मरेको सर्प झुन्डाइदिएको छ त्यसलाई आजका 7 दिनका दिनमा तक्षक भन्ने नागराजाबाट डसेर मर्नु परोस् भन्ने श्राप पर्यो। अनि 7 दिनका दिनमा तक्षकले डसेर मर्नु पर्ने ब्रह्मश्राप परिसकेपछि अय्या आथु आथु पोल्यो पोल्यो भनिकन जब यस्ता कारणबाट राजा परीक्षित आत्तिन लाग्नुभयो श्राप पर्न साथ। अनि सारा ऋषि महर्षि देवर्षि राजर्षिले गद्दीवाला राजालाई मार्नु व्यासमा बसेको पण्डितलाई मार्नु सुत्केरी भएर कुना पसेकी नारीलाई मार्नु क्रिया बसेको जब क्रिया पुत्रलाई मार्नु अनि त्यसपछिबाट फेरि बाँधिएकी गौशालाकी गाईलाई मार्नु यसलाई 5 पाप भनेको छ। उग्र महापाप पञ्चोग्र पापम छलपनम कारण कुर्रा पिचास्ता इव निर्दयाश्चय भनेको छ। यस्तो पाप ज्यादै ठूलो पाप हो। 5 पाप ककसलाई? राजाको हत्या, पण्डितको हत्या, गाईको हत्या, सुत्केरी नारीको हत्या, क्रिया पुत्रको हत्या, यो चाहिँ पञ्चोग्र पाप भन्छ। यो 5 पाप यस्तो गर्न हुँदैन थियो। गद्दीवाला राजालाई श्राप दिनु हुँदैन थियो। अब के गर्ने त भन्दाखेरिमा अब

के गर्ने भने मात्र डर त लाग्छ होला नि, लाग्दैन, राम्रो। यसै कारणले गर्दाखेरिमा मृत्युको घड़ीको प्राप्त भइसकेपछि अब के गर्नु कसो गर्नु बडो समस्या भयो। मेरो भगवान कहीँ बाटो उपाय हुन सक्दैन, अब यसका लागि के गरौं कसो गरौं भनेर जब बारम्बार चिन्ताले आकुल व्याकुल भएर बसेका थिए। राजा परीक्षितलाई सात दिनका दिनमा तक्षक नाम गरेको नागराजबाट डसेर मर्ने, ब्रह्मश्रापमा पर्ने, अगतिमा जाने यस्तो श्राप राजालाई परिसकेपछि बडा राजालाई संकट भयो। मेरो भगवान बाटो छैन घाटो छैन, मैले कहाँ जाने हो। अनि राजा परीक्षितले सातै दिनमा मर्ने रे भनेपछि कलाई डर नलाग्ने, यहाँ त सय वर्ष बचिन्छ भनेर पो ढोका ढाकी बात, सय वर्ष बचिन्छ अहिले के पिक ढोक, कोही त अझ सय वर्ष पनि पछाडि बचिरहेका छन्, सय वर्ष बचिन्छ भनेर ढुक्क भएको। तर अब मर्ने नै यति दिनमा मर्ने भनेपछि त कसलाई डर नलाग्ने र मर्न पाए नि हुन्थ्यो त भन्छन् नै भन्न त मान्छे, मलाई मर्न पाए नि हुन्थ्यो काल कहाँ गयो होला पनि भन्छन् भन्न त, विरक्ति लागेन उयो घुर्किएका नै त्यति भनिदिएपछि नमर नमर तैँले जे भन्छस् त्यही तिमीलाई भन्छन् भएर। र त्यसै कारणले लौ त अब त्यति भएपछि अब मर्नका लागि अठोट यो निर्णय भयो। राजा परीक्षित सात दिनका दिनमा मर्ने अगतिमा पर्ने सद्गति प्राप्त गर्नका लागि के गर्न पर्ला मेरो गुरु भनेर आज्ञा गरी बस्दाखेरिमा राजा परीक्षित कहीँ उपाय हुन सक्दैन, अब तपाईँको मृत्यु हुने भयो। मेरो महारानी बपुष्ठमा लौ त तिमी राम्रोसँग बस, अब मैले छोडेर जानु पर्ने भयो। चारवटा छोरा छौ, जस मध्येमा जेठो छोराले राज्य गद्दी सुम्पा गर, अरू तीन भाइले दाजुलाई सघाऊ, दाजुले भाइलाई माया गर। अब म जाने बेला भयो, जो जो भयो भयो रानी, तिम्रो र मेरो आज 60 वर्षको उमेरको बालमा फेरि बिछोड हुन आँट्यो। अब मसँग तिमी जान नपाउने, तिमी मसँग जान र म तिमीसँग जान नपाउने, संसारको खेल यस्तै हो मेरो महारानी भनेर रानीलाई राजाले भन्दा रानीमा कति चिन्ता लाग्यो। लौ राजा, सात दिनका दिनमा मर्ने अगतिमा पर्ने मेरो राजाले मलाई छोडेर जाने, डाको छोडेर रुँदै हुनुहुन्थ्यो, नरौ नरौ नरौ संसार यस्तै यो, चार भाइ छोरालाई मुख हेरेर बस। राजाले हुकुम बक्सेपछि राजा रानी डाको छोडेर भइरहेको बेलामा अहिले जंगलपट्टिको प्रस्थानको लागि भगवत भक्तिमा परब्रह्म परमात्मामा नारायण वासुदेवको चिन्तन गर्दै घरबाट निस्कनु भयो। र त्यसपछि नारायण वासुदेव भन्दै भन्दै भन्दै जब निस्कनु भयो र गंगाजीको किनार परम पवित्र पावन जग्गामा अब त्यहाँ बसेर मैले 64 हातको मण्डप बनाउँछु भनेर यस्तै ठूलो पण्डाल कसेर 64 हातको मण्डप बनाएर भगवान नारायण वासुदेवको भजन गर्दै हुनुहुन्थ्यो। त्यस बेलामा सारा ऋषि आउनुभयो, महर्षि आउनुभयो, ऋषिहरू आउनुभयो। सारा ऋषि महर्षि देवर्षिले आज्ञा गरिबस्यो, ओहो तपाईँलाई के भयो सरकार भन्दा आजका सात दिनका दिनमा मर्ने अगतिमा पर्ने उद्धार हुने के हो भनेर सोद्धाखेरिमा भन्न लाग्नुभयो धेरै अत्रि वशिष्ठ सेवन शरदवन अरिष्ट निमी भृगु अङ्गिराक्ष अङ्गिराक्ष पराशर गादी सुतोत रामो उत्त इन्द्र प्रमदत दबाहो मेधाते थ्रिते बेला आर्ष शेणो भारद्वाज गौतम पीपलाद मैत्रे औरव कवय कुम्भयो निर द्वही पाएनो भगवान नारद दक्ष। यसरी अन्तिम भोरी राजालाई बोलाउन जाम भनेर सारा आए, यसरी सारा जनहरू राजालाई बोलाउन भनेर आएका बेलामा ऋषि आउनुभयो, ब्रह्मर्षि देवर्षि राजर्षि सारा जम्मा आउनुभयो, कसैले उहाँलाई उत्तर दिन सकेन। मर्ने बेला भयो प्रभु, सात दिनका दिनमा मर्ने अगतिमा पर्ने, मैले के गरेर उद्धार हुन सकौंला, गंगाजीको किनारमा आएर बसेका छु, मेरो उपरमा दया भाव राखी बक्सन्छ कि भनेर मैले विन्ती गर्छु गुरु भनेर विन्ती गर्दा महाराज आजका सात दिनका दिनमा मर्ने अगतिमा पर्ने अगतिबाट सद्गति ध्यानको लागि एउटै उपाय छ ल बस ठक्क बस्नुभयो। अनि सुखदेव स्वामी महाराज परीक्षितको हजुरमा जब सात दिनका दिनमा तक्षक भन्ने नागराजबाट डसेर मर्नुपर्ने ब्रह्मश्राप पर्यो रे भन्ने बुझेर सवारी हुनुभयो, किन त बन्धु चिनिने विपत्तिमा भने दाजुभाइ चिनिन्छ रे आपत्ति पर्दा, पत्नी चिनिन्छ धनदान सकिँदा, श्रीमती चिनिन्छ रे पैसा नभएला, त्यस्तो बताएछ। पैसा नि छैन, धान नि छैन, चामल नि छैन, केही नि छैन, पकाउने कुरो नि छैन, लाउने कुरो नि छैन, त्यो बेला श्रीमती चिनिन्छ। पति चिनिन्छ धनदान सकिँदा, बन्धु चिनिन्छ विपत्ति पर्दा,

0: मित्री चिनिन्छ अति दुःख पर्दा श्रीमान चिनिन्छ रे श्रीमतीलाई रोग लाग्दा ल श्रीमतीलाई रोग लाग्दा पनि मेरी पत्नी यस्तो भयो ल बर्बाद भयो अब तिमीलाई म औषधि गर्छु भ्याएसम्म म सेवा दिन्छु भन्न लायो भने त्यो पति साक्षी पति रहेछ भनेर जान्नु पर्यो बल्लीबाङ्गी भए बेला हाम्री घर कि भन्ने कहीँ नभए कि रोग लाएपछि अब ला डगा हालेर ला फालिदियो नि भन्न थाल्ने त्यस्तो के काम थियो त्यसै कारणबाट पति चिनिने रोग लागेका बेलामा पत्नी चिनिने धन धान सकिँदा श्रीमती चिनिन्छ अरे धन धान सकिए बेलामा पैसा नि छैन धन धान नि छैन केही छैन दुःख परेछ तर त्यो पतिलाई सेवा जस्तो तरिकाले नै दिन सकिन् पत्नीले भने सच्चा पत्नी तिनी रहेछन् भनेर विचार गर्ने लैदिया दिन चाहिँ कहीँ नभए कि भैमन भाँडा हाम्रो सानोको बुवा आइस्यो खाइस्यो भइस्यो रित्ते भए दिन चाहिँ भयो त्यसको मेरो मलाई नाम नल्याऊ भन्न थाल्यो भने त्यो के को पत्नी भइदियो नि त्यो के अरे पत्नी हुन सक्छ यता बन्धु पनि आपत्ति पर्दा सेवा दिने बन्धु आफ्नो बन्धु हुन्छ अरू भर मात्रै भेटघाट गरेर त्यो बन्धु त हुँदैन र त्यसै कारणले सौन कादी अब तपाईँ के सुन्न चाहे बक्सन्त भनेर सोद्धाखेरि मान लौ त मेरो भगवान हजुरका अमृत रूपी बचिनको प्रतापबाट म ज्यादै तृप्त छु अब बन्धु चिर्ने त विपत्तिमा दाजुभाइ चिर्ने आपत्ति र विपत्ति पर्दा दाजुभाइ बन्धु भर्गादी चिर्ने हुनाको कारणले राजा परीक्षितलाई सात दिनका दिनमा तक्षक नाम गरेको नागराजाबाट डसेर मर्नु पर्ने ब्रह्मश्राप परेको कारणले ब्रह्मश्रापबाट उद्धार हुनको लागि अहिले श्रीमद भागवत महान ग्रन्थको पुस्तक च्यापेर सुखदेव स्वामी सवारी हुनुभयो कसरी बन्नु पर्यो त राजा परीक्षित र सुखदेव स्वामी भनेर यो प्रश्न गर्नेले प्रश्न गरिहाल्नुभयो एउटा पराशरको नाति व्यासका छोरा सुखदेव स्वामी एउटा जब अभिमन्युका छोरा अर्जुनका नाति राजा परीक्षित यो त कसरी पर्छ यिनीहरूको दाजुभाइको नाता पर्नको मूल कारण के भनेर सोद्धाखेरिमा यसो छ यिनीहरूको मूल कारण जब नाता पर्नको मूल सिद्धान्त यो भनेर आज्ञा गरिबक्स्यो लौ त अब यो राजा परीक्षित र सुखदेव स्वामीको जब नाता के कारणले दाजुभाइ परेको रहेछ यसको वृत्तान्त पक्ष म आउने अध्यायले द्वितीय स्कन्दबाट प्रमाण गर्दछु अब यो श्रीमद् भागवतको प्रथम स्कन्द पाउसम्मको वर्णन यहाँहरू समक्ष मैले प्रस्तुत गरे यो पहिलो कन्द प्रभुको पाउ दोस्रो कन्द गोलीगाँठा तेस्रो कन्द घुँडा चारौं कन्द तिग्रा पाँचौं कन्द जाङ छैटौं कन्द कट्टी सातौं कन्द नाभि अष्टम स्कन्द छाती नौम स्कन्द घाँटी दशम स्कन्द मुख एकादश स्कन्द दुई आँखाको बीच द्वादश स्कन्द तालु यो श्रीमद् भागवत सम्पन्न यही प्रकारले गर्दाखेरिमा सौनकादिका उपरमा पौराणिक सूत्र नै सारण्य क्षेत्रमा श्रीमद् भागवतको महत्वपूर्ण कथाको बारेमा यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जय बोलो श्रीमद् भागवत।

0: నాలుగవ శౌనకాదిశి ప్రణాళి శ్రీమద్ భాగవతో మహాపురాణకు ద్వితీయ స్కందకు పైలు అధ్యాయకు భీష్మ రాజా పరీక్షిత్ర సుగ్రీవ స్వామికు సంభాత్వ ప్రారంభమునాడు. ఓం నమో భగవతి వాసుదేవాయ. శ్రీ శుక ఉవాచ, బరి యా నిసతి ప్రశ్న కృత లోకహితం నృప ఆత్మవిత్ సమ్మతం పుంస శ్రుతబ్దాదిష్యే పర. अब यसरी श्रीमद भागवत को महत्व को बारे में प्रमाण गर्नु भएको छ शौनकादृशी प्रणाली. अब तपाईलाई केही सुन्ने इच्छा छ कि भनेर सोधिएको खण्डमा हस मेरो प्रभु हजुरका मुखारविन्दबाट मैले श्रवण गर्दै गर्दै गर्दै आए. यो मैले जो सुन्दै आए, जो कुरा मलाई यहाँले बताउँदै आउनु भएको छ, अब त्यसमध्येमा सर्वोपरि एउटा विधान म सुन्न चाहन्छु भन्नुभयो. के कुरा सुन्न चाहन्छौ महाराजले भनेर भन्दाखेरिमा राजा परीक्षितको र सुखदेव स्वामीको नाता कसरी पर्यो दाजुभाइ, यो वर्णनको लागि अब सुन्न. पहिला सबभन्दा पहिला यिनको नाता पर्नेको मूल कारण, एक दिन ब्रह्मसत्रको दीक्षान्त समारोहमा भगवान परमात्मा नारायण वासुदेव कृष्ण भगवान प्रभु परमात्मालाई राधाले, भगवान कृष्णको प्यारी राधाले सधैँ बोलाउनुहुन्थ्यो. तर त्यो गोपी कृष्ण कहू, गोपी कृष्ण कहू, गोपी कृष्ण कहू भनेको भनै भनेको भनै भनेको भनै सधैँ त्यो जब सुगा ए गोपी कृष्णलाई बोलाऊ मात्रै भन्छ, ए कृष्ण गोपीलाई बोलाउनी भन्न भन्न मान्दैन. नमानेको हुनाले तैँले पृथ्वी मण्डलमा गिर्नु परोस् भन्ने श्राप पर्यो. पृथ्वी मण्डलमा गिर्ने श्राप परिसकेपछि अब कहिले मुक्ति हुन्छु त भन्दा अब म जान्दिनँ यहीँबाट त विदा अब भनेर देवीले आज्ञा गरिबस्छ. त्यहाँबाट गयो र आखिरमा रुँदै रुँदै रुँदै पृथ्वी मण्डलमा गिर्यो. आखिरमा भगवान शिवजीले एक दिन ब्रह्मसत्रको दीक्षान्त समारोहमा साम्बसदा शिवजीले आफ्नै पत्नी पार्वती मैले आज्ञा गरिबस्छु. पार्वतीले भनिन्, भगवान हजुरको नाम हो सर्वव्यक्ति, सबै कुरा जान्ने, म केही जान्दिनँ. श्रीमान जान्ने भएपछि श्रीमती पनि केही जान्ने हुनु पर्यो क्या. त्यसो भएर पढेकोले पढेकी खोज्छ नि, नपढेकालाई नपढेकी भए नि भयो, के चाहियो. पढेकीलाई त पढेको नै चाहियो नि, कमसे कम किताब त छुट्याएर पठाइदिने अन्त गएर बडा अप्ठ्यारो. ल ठिकै छ, ल त्यसो भने राम्रै भयो भनेर जब यस किसिमबाट साम सदा शिवजीले भन्नुभयो, तिमी के चाहन्छौ भन्दा मलाई ज्ञान बक्सिस प्रभु भने. के ज्ञान भनेर सोद्धाखेरिमा, अरू कुरा मलाई केही चाहिँदैन ब्रह्म उपदेशका प्रभावबाट. लौ त उसुबेदेखि म ब्रह्मोपदेश प्रदान गराउँछु भनेर ब्रह्मोपदेश प्रदानका लागि तयारी हुनुभएको थियो. अब म ब्रह्म उपदेशका लागि तयारी भइसकेपछि अन्तत गत्वा बडा समस्या भयो, बडा कष्ट भयो, बडो समस्या भयो, कहीँबाट उपाय हुन सकेन र आखिरमा एकान्त जग्गामा ज्ञानका भण्डार सारा बताउँदै जानुभयो. बताउँदै बताउँदै बताउँदै बताउँदै बताउँदै जाँदा सारा कथा बताइसक्नुभयो. र अनि त्यसपछिबाट तिमी कथा सुन्ने म भन्ने, बडो ध्यानपूर्वक सुने नि फेरि कथा त भन्दा हस भनेर टल नसुनिरहेको थिएँ. कहिले कहिले सही थाहा पाऊ हजुर हजुर भन है हस भनेको त निदाइदिएन है भइसक्यो. र त्यसै कारणले यहाँ त होइन निदा त होइन, उहाँ निदा भने अब यहाँ होइन. र त्यसै कारणले निदाइ छन् बुझौ त पार्वती भनेर भगवान साम्ब सदाशिवजीले यसो नजर गरे त लम्पट गरेर बसिरहेको. तँलाई देमा नि त्यो त निदाय चाहिँ छ है त. निदायको बेलामा सही थाप्ने को भन्दा खै कसले थाप्यो कसले थाप्यो. यसैका कारणबाट अब यसरी भगवान साम्ब सदाशिवजीका हो परमा जब यस्तो प्रकारबाट बडा अपमानको महसुस भएछ र त्यो दुईटा वृक्षमा बसेका दुईटा सुगाका बच्चा रहेछन्, त्यो सुगालाई जब झम्टाउनु गयो र त्यसको हत्या गरिदिन्छु भनेर पाल्नु भएको थियो, त्यो सुगा दौड्दै दौड्दै दौड्दै गएर ज्यान बचाउनका लागि जेठो सुगा अहिले मन्दराचल पहाडमा गएर गएर बस्यो. मन्दराचल पहाडमा गइसकेपछि जेठो सुगा मन्दराचल पहाडमा गएर बडो आनन्दका पासमा बस्यो महाराज. कान्छो सुगा चाहिँ गरबासमा गयो. जेठो सुगा पूर्ण ब्रह्मज्ञान भएको कारणले अहिले महाराज जब सुखदेव स्वामी भएर जन्मियो, कान्छो सुगा चाहिँ जब यस्ता प्रकारबाट कान्छो सुगा चाहिँ महाराज परीक्षित भएर जन्मनुभयो र अनि यो मेरो भाइ भन्ने उहाँलाई थाहा थियो, उहाँ मेरो दाई भन्ने थाहा थिएन र बन्धु चिर्ने त्यो विपत्ति महा बन्धुको रक्षा बन्धुले गर्नुपर्ने हुनाले राजा परीक्षितका हजुरमा सुखदेव
1: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
2: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
3: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
3: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
2: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
2: हस् बाबा
4: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
5: सम्पर्क मोबाइल 97 41 031 429
2: बुढा आज इन्टरभ्यू थियो के भयो त
6: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि भोलिबाटै काममा जाने
2: होइन के भन्छ कसरी नि
6: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
7: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
8: होइन सर के सोचिरहनु भएको छ
7: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
8: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9800888778